कसैले जति नै राम्रो गरोस् अथवा जति राम्रो काम गरोस्, जति नै सुख दिने काम गरोस्, परन्तु जुन स्वदेशीय राज्य हुन्छ त्यो सर्वोपरि उत्तम हुन्छ भनेका छन्। स्वदेशीय चाहे दुष्टै किन नहोस् तर आफ्नै होस् भन्ने हो। जब अर्काको विचारलाई लिएर मानिसले त्यस्तो किसिमको काम गर्दछन् त त्यसबाट यी सम्भव छैनन्। त्यसैले अथवा मत मतान्तरको आग्रह रहित आफ्नो र अरूको पक्षपात सुन्ने प्रजामाथि पितामाताका समान कृपा न्याय र दयाका साथ प्राप्त हुने विदेशीहरूको राज्य पनि पूर्ण सुखदायक हुँदैन र छैन भनेर चाहिँ लेखिएको छ। आद्य र आजका ऋषिको भाव कति समान छ, आद्य यानि प्राचीन ऋषि र आधुनिक ऋषि स्वराज्यका भावनाको विरोध अस्वाभाविक छ भनिएको छ, त्यो चाहिँ स्वाभाविक छैन। त सज्जनवृन्द, यस्ता प्रकारका कुराहरू जुन वेदमा बताइएका छन् वेदलाई बुझ्ने र प्रयास गर्ने हो भने यसलाई हामी जान्न सक्दछौ। त थोरै जुन एउटा जिज्ञासा छ त्यो जिज्ञासालाई थोरै संक्षेपमा मेटाउने प्रयास र त्यो जिज्ञासुको माध्यमबाट यहाँहरूसम्म पुर्याउने प्रयास म गर्दैछु। र हाम्रा पौराणिक ग्रन्थहरूमा देवासुर संग्रामबाट निस्केका देव र असुरले मन्थन गर्दा समुद्र मन्थनबाट निस्केका 14 रत्नको बारेमा कुनै व्यक्तिले जिज्ञासा राख्नुभएको छ। समुद्र मन्थनको वास्तविकता के हो भन्नुभएको छ, के यो वैज्ञानिक छ, के यो सही हो भन्ने एउटा जिज्ञासा राख्नुभएको छ। मैले यसलाई जिज्ञासाकै रूपमा लिएको छु, सायद उहाँको प्रश्न होस् अथवा केही होस् जान अथवा परीक्षा लिने उद्देश्य नै किन नहोस् फेरि पनि यहाँहरू समक्ष पुर्याउने प्रयास गर्दैछु छोटकरीमा। र 14 रत्न छन्, 14 रत्नमा पहिलो रत्न हो कालकुट विष। त कालकुट विषको तात्पर्य के हो भने मानिसले जति पनि समाजमा उत्तम कर्महरू गर्दा पनि जब अनेक प्रकारका अपमानहरू सहन गर्नुपर्दछ त्यही कालकुट विष हो। त्यसैले हाम्रो जीवनले सदैव समुद्र मन्थन गरिरहेको छ, यही शरीरमा छ। र दोस्रो रत्न हो कामधेनु, जसको तात्पर्य हो प्रतिष्ठा। हामी कुनै कार्यहरू गर्दछौ त समाजमा हामी प्रतिष्ठित हुन्छौ अथवा सम्मान पाउँदछौ र कसैबाट अपमानित हुँदैन, त्यो अवस्था हो कामधेनु। र तेस्रो रत्न हो उच्च श्रवा नामको घोडा, जसको तात्पर्य संकल्प आफूलाई बदल्नु, परिवर्तन गर्नु। चौथो रत्न हो ऐरावत हात्ती, जसको तात्पर्य हो प्रतिभा संघर्षमय जीवनयापन गर्नु। र पाँचौं रत्न हो कौस्तुभ मणि, जसको तात्पर्य हो सफलता र सफलताबाट प्राप्त हुने सम्मान। र छैठौं रत्न कल्पवृक्ष, जसको तात्पर्य हो ज्ञान प्राप्तिमा अमरता, ज्ञान प्राप्त पनि भयो र अमरता पनि प्राप्त भयो ज्ञानको माध्यमले, त त्यो हो कल्पवृक्ष। र सातौं रत्न हो रम्भा नामकी अप्सरा, जसको तात्पर्य हो वासना। हाम्रा मनमा हाम्रो जीवन अनेक प्रकारका वासनाहरू उत्पन्न हुन्छन् जसले हामी पतित हुन्छौ, त्यस्तो नहोस् त्यो। र आठौं रत्न हो लक्ष्मी, जसको तात्पर्य ऐश्वर्य अर्थात कीर्ति प्राप्त गर्नु। नवौं रत्न हो वारुणी, जसलाई मदिरा भनेर बताएको छ, वारुणीको वारुणी नामको मदिरा, जसको तात्पर्य हो लोभ। दशौं रत्न हो चन्द्रमा, जसको तात्पर्य हो शीतलता। र एघारौं रत्न पारिजात, जसको तात्पर्य हो कर्मको वासना सुगन्ध फैलिनु। र बाह्रौं रत्न हो पाञ्चजन्य, जसको तात्पर्य हो सत्कर्मको घोषणा, निरन्तर आफ्ना सत्कर्महरू गरेर समाजले त्यसैबाट बुझ्न सकोस् कि यसले सत्कर्म गरेको छ भने जान्न सकोस्, त्यो हो पाञ्चजन्य। र तेह्रौं रत्न हो धन्वन्तरी, जसको तात्पर्य हो आजीवन शारीरिक शरीरको आरोग्यता, शरीरमा कुनै प्रकारको रोग नलाग्नु। र चौधौं रत्न हो अमृत कलश, जसको तात्पर्य हो आत्मज्ञान, मोक्ष र सात्विक जीवनयापन। यी 14 रत्नको बारेमा जुन जिज्ञासा चाहिँ गरिएको थियो त्यो जिज्ञासालाई जिज्ञासुको माध्यमले यहाँहरू समक्ष पुर्याउने प्रयास संक्षेपमा, यद्यपि यसको व्याख्या धेरै लामो हुन सक्दछ, धेरै लामो पनि हुन्छ, त संक्षेपमा यहाँहरूले यतिले यही संकेतले नै बुझ्न सक्नुहुनेछ। त सज्जनवृन्द, यी दुईटा कुरा यहाँहरूको माझमा राखे, एउटा जुन जिज्ञासा थियो 14 रत्नको बारेमा र अर्को जुन स्वराज्यको चिन्तन जो वेदमा गरिएको छ, यो अति महत्वपूर्ण छ, यसलाई हरेक
देशको नागरिकले बुझ्न र त्यसलाई अनुसरण गर्न आवश्यक छ। यो उपदेश वेदले गरेको छ त सज्जनवृन्द, समय सकिएको संकेत प्राप्त भइसकेको छ। अत यतिन्जेलसम्म यो अध्यात्म जागरण कार्यक्रम सुनिरहनुभएका सम्पूर्ण सज्जनहरू र यो कार्यक्रमलाई सञ्चालन गर्नुको निमित्त प्राविधिक सहयोग गरिरहेका भाइ आकाशलाई समेत कोटिशः साधुवाद दिँदै म प्रस्तुत टीकाराम आर्य पुनः वैदिक अभिवादन नमस्ते का साथ म मेरो वाणीलाई यही विराम दिन्छु। ओम शान्ति।

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
1: ओहो मेयर साहब नमस्कार है।
2: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
1: हाम्रो त बिजोग छ मेयर साहब। अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन? के जादु गर्नुभयो?
2: अब के जादु भन्नु हो अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
1: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौं नि।
2: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
1: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
2: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौ।
1: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
2: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
1: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
2: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी

0: प्रतिकारका कामहरू पनि गर्छौं। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
1: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौं।
2: विपद बारे चासो राखौं, चनाको बनौ।
3: विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिका द्वारा

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 9 गते मंगलबार, अगस्त 25 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन शुक्ल पक्षको द्वादशी तिथि।
1: ताजा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: प्रधानमन्त्रीसँगको सवाल जवाफका लागि 11 सांसदका प्रश्न दर्ता। यौन अपराधको निशानामा बालिका, बलात्कारपछिको हत्यामा सजाय बढ़ाउन सांसदहरूको माग। विज्ञापन क्षेत्र थप व्यवस्थित बनाउने तयारी।
1: 11 सचिव, 72 सहसचिव सहित 2000 भन्दा बढ़ी कर्मचारीको दरबन्दी कटौती। 15 महाधिवेशन रोक्न माग गर्दै देउबा र खड्काले दिएको निवेदन। सर्वोच्चमा आज दर्ताको तयारी। आन्तरिक आयले नधान्ने स्थानीय सरकारका योजना अल्पत्र।
0: एसिया प्रशान्त क्षेत्रका प्रसारकहरू काठमाण्डुमा एआईको उपयोगबारे छलफल। छाला उद्योगलाई कच्चा पदार्थको अभाव। अब मौद्रिक नीति साउन 1 गते आउने।
1: युरोपमा तापक्रम वृद्धिले लगातार जनजीवन प्रभावित। हर्मुज जलमार्गमा नियम मिज्ने जहाज नियन्त्रणमा लिने इरानको चेतावनी। इरान धराशयी बन्दै गएको राष्ट्रपति ट्रम्पको दावी।
0: र टप एन टी20 सिरिजमा नेपालको पहिलो जीत। अन्तर्विद्यालय पौडी प्रतियोगितामा जेम्सका कल्किन श्रेष्ठ र महिलातर्फ रोयल प्रजापति उत्कृष्ट। भारतका केएस भरतले काठमाडौँ गोर्खाजबाट खेल्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा यौन अपराधको निशानामा बालिकाहरू पर्दै गएको र यसका लागि सरकारले कठोर कानून बनाउने बारेमा संसददेखि सड़कसम्म आवाज उठेको प्रसंग।
1: 10 वर्ष भन्दा कम उमेरका साना बालिका जबरजस्तीकरणीको निशानामा पर्न थालेको देखिएको छ। पछिल्लो उदाहरण हो 12 कि 3 वर्षीय बालिकाको जबरजस्तीकरणीपछि निर्मम हत्या गरिएको अवस्थामा भदौ 2 गते सब फेला परेको हो।

0: बालिकालाई जबरजस्तीकरणी र त्यसपछि हत्या गरेको विषयलाई निकै गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढ़ाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख नरेन्द्र कुँवरले बताउनु भएको छ। सरकारसँग बालिकाका परिवारको कानूनमा रहेको सजायको व्यवस्थालाई कड़ा बनाउने विषयमा छलफल पनि भयो। यस अनुसार कानूनमा विद्यमान कसुर र सजाय सम्बन्धी व्यवस्थाको पुनरावलोकन गर्दै सरकारले कानून बनाउन सुझाव सहितको प्रतिवेदन तयार पार्दैछ, जसका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले 7 सदस्यीय न्याय संकल्प समिति गठन गर्दै काम अघि बढ़ाएको हो। साना बालबालिकाको जबरजस्तीकरणपछि हत्या भएको यो पहिलो पटक भने होइन। गत आर्थिक वर्षमा पनि यसै गरी बालिका सहित 4 जनाको जबरजस्तीकरणपछि हत्या भएको थियो। नेपाल प्रहरीको महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयको तथ्याङ्क अनुसार गत वर्ष 10 वर्ष उमेर मुनिका 10-14 वर्ष उमेर समूहका 2 बालिका र 19-25 वर्ष उमेर समूहका 1 युवतीको जबरजस्तीकरणपछि हत्या भएको थियो। अघिल्लो आर्थिक वर्ष 2081-82 10 वर्ष उमेर मुनिका 2 सहित 5 जबरजस्तीकरणपछि हत्या भएको थियो, जसमा 11-14 वर्ष उमेर समूहका 2 र त्यसमाथिका 1 युवतीको करणीपछि हत्या भएको प्रहरीको तथ्याङ्कमा छ। साना बालिकामाथि जबरजस्तीकरणका घटनाको आँकड़ा बढ़दै गएको तथ्यले देखाएको छ। गत असारमै 5 बालिकामाथि जबरजस्तीकरणी भएको मुद्दा दर्ता भएको छ भने जसमा 2 11 वर्ष, 2 13 वर्ष र 1 15 वर्ष कि बालिकाको जबरजस्तीकरणीमा परेको घटना सार्वजनिक भएको थियो। विगत 5 वर्षको आँकड़ा केलाउँदा बालिका, युवती र प्रौढ महिला सहित 21,502 जबरजस्तीकरणी लगायतका लैंगिक हिंसाका घटनाहरू भएको तथ्याङ्कले देखाएको छ।
1: गत साता 12 बालिकामाथि भएको निर्मम बलात्कार र हत्याको घटना अझै सेलाइसकेको छैन। यो घटनापछि व्यक्तिगत गोपनीयताका विषयमा सरकारी संयन्त्रमाथि नै प्रश्न उठेको छैन। विद्यमान कानूनी प्रणालीबारे समेत बहस शुरू भएको छ। घटनाको 6 दिन सरकारले पीड़ित परिवारसँग सम्झौता त गर्यो, तर यसबीचमा मृतक बालिकाको गोपनीयताबारे सरकार, संचार माध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता र अधिकार कर्मीहरूले नै ख्याल नराखेको देखियो। कतिसम्म भने यो घटनामा जोड़िएका मन्त्रीहरूले पीड़ित बालिकाको गोपनीयता कायम राख्नुपर्ने कानूनी व्यवस्थाको उल्लंघन गरेको पाइएको छ। सरकार र पीड़ित पक्षबीच भएको सम्झौता पत्र जुन सरकारी पक्षले नै सार्वजनिक गर्यो, त्यसमा पनि पीड़ित बालिकाको गोपनीयता उल्लंघन गरिएको छ। गृहमन्त्री सुधन गुरूङ, कानून मन्त्री सुविता गौतम, भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल, महिला तथा बाल बालिका मन्त्री सीता बादी र कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीद्वारा हस्ताक्षरित उक्त सम्झौता पत्रमै पीड़ित बालिका र उनको परिवारको नाम उल्लेख गरिएको छ। कानून बनाउने र कार्यान्वयन गराउने जिम्मेवारी बोकेका 5-5 जना मन्त्रीले हस्ताक्षर गरेको दस्तावेजमै कानूनी प्रावधानको उल्लंघन गरिएको भन्दै अहिले सामाजिक सञ्जालमा पनि आलोचना भइरहेको छ। यसैबीच गरिमा चौधरी हत्या प्रकरणमा पक्राउ परेका किशोरको बयान खिचेर सामाजिक सञ्जालमा पठाएको आरोपमा 1 प्रहरी हवलदार पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय 12 कार्यरत प्रहरी हवलदार कुमार विक पक्राउ परेका हुन्। 12 प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार भिडियो खिचेको आरोपमा प्रहरी हवलदार विकलाई पक्राउ गरी हिरासतमा राखिएको हो। उनी विरूद्ध वैयक्तिक गोपनीयता सम्बन्धी ऐन 2075 र विद्युतीय कारोबार ऐन 2063 अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरिएको छ। स्वास्थ्य परीक्षणका लागि किशोरलाई प्रादेशिक अस्पताल कलैया लगिएको समयमा विकले बालिकासँग सम्बन्धित संवेदनशील विषयको भिडियो खिचेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
0: यसैबीच संसदमा गरिमा चौधरीको बलात्कार र हत्याको घटनाबारे सत्तापक्ष र विपक्षका सांसदहरूले सरकारको गम्भीर ध्यानकर्षण गराएका छन्। हिजोको बैठकको आकस्मिक समयमा बोल्ने अधिकांश सांसदहरूले सरकारले पीड़ितलाई न्याय दिनुको सट्टा सस्तो लोकप्रियता देखाएको भन्दै आक्रोश व्यक्त गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सांसद विपिन कुमार आचार्यले गृह मन्त्रालयले गरिमाका बुवा आमालाई काठमाडौँ बोलाएर धन्यवाद भन्न लगाएको भिडियो सार्वजनिक गरेको प्रति आपत्ति जनाउनुभयो।
2: हामी सबैजनाले मनन गर्नुपर्ने चाहिँ के हो भने हामीले कस्तो समाज बनाइरहेछौं जहाँ चाहिँ मृतकको बुवा आमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ, मेडिकल गर्दै गर्दाखेरि चाहिँ अक्युजले बोलेको कुराहरूलाई चाहिँ सार्वजनिक तरिकाले चाहिँ पब्लिकमा राखिन्छ, यस्तो समाज बन्द गरिनुपर्छ।
0: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रमिला गच्छेदारले अबोध बालिकाको जीवनको मोल कुनै पैसामा तौल्न नसकिने तर्क समेत गर्नुभयो।
3: जब घटना घट्छ, सडक तात्छ, अनि सरकार र परिवार बीच 2 बुदे, 3 बुदे, 7 बुदे सहमति हुन्छ। गरिमाको हत्यामा पनि यस्तै भएको छ। गरिमाको परिवारसँग सरकारको तीन बुधे सहमति भएको छ। म सरकारलाई सोध्न चाहन्छु, एउटा शालिग ठर्याएर 3 वर्षीय बालिकाको जीवन फिर्ता आउँछ? सम्माननीय सभामुख महोदय, सहमति पत्रले तत्काल आन्दोलन रोक्न त सक्ला, तर राहतले क्षणिक पीड़ा त कम गर्ला, तर यसले दीर्घकालीन न्यायको अनुभूति र राज्यको विश्वास पुनः स्थापित गर्न सक्दैन।
0: यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुशबू ओलीले बलात्कार जस्तो जघन्य अपराधमा न्याय प्राप्तिको बाटोमा हदम्यात बाधक बन्न नहुने समेत तर्क गर्नुभएको छ। बैठकमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले छोरी बचाओ राष्ट्रिय जागरण अभियान शुरू गर्न सरकारसँग माग समेत गर्नुभयो।
4: छोरीहरू बचाउनु अहिले राज्यको प्रमुख दायित्व बनेको छ, त्यसकारणले प्रिभेन्सन इज बेटर देन केयर। छोरी बचाऊ राष्ट्रिय जागरण अभियान राजनैतिक, शैक्षिक, स्वास्थ्य सबै हिसाबले सबै पक्षबाट सञ्चालन गरौं भन्ने आह्वान गर्न चाहन्छु।
1: एसिया प्रशान्त क्षेत्रका प्रसारकहरूको विशेष क्षेत्रीय कार्यशाला काठमाडौँमा हिजोदेखि शुरू भएको छ। सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालको सह आयोजनामा शुरू भएको कार्यशालाको मुख्य आयोजक एसिया प्यासिफिक इन्स्टिच्यूट फर ब्रोडकास्टिङ डेभलपमेन्ट एआईबीडी छ। कार्यशालाका उद्घाटन सत्रमा बोल्दै युनेस्कोका आवासीय प्रतिनिधि याको डुटोइटले युनेस्को र एआईबीडी बीचको 50 वर्ष लामो सहकार्यको चर्चा गर्दै सूचनालाई सार्वजनिक सम्पत्ति मान्नुपर्नेमा विशेष जोड़ दिनुभयो। एआईबीडीका सीईओ न्याना प्रागसमले प्रविधिमा आएको परिवर्तन र डिजिटल रूपान्तरणले विश्वभर इन्टरनेट प्रयोगमा वृद्धि ल्याएको उल्लेख गर्दै उहाँले एआई र डिजिटल रूपान्तरणको युगमा सुरक्षित र समावेशी समाज निर्माणका लागि संचार माध्यमको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो। एआईको उपयोग र यसका चुनौतीको सामना गर्ने बारेमा पनि कार्यशालाले सहयोगी भूमिका खेल्ने उल्लेख गर्दै उहाँले जिम्मेवार रूपमा एआईको कसरी प्रयोग गर्ने भन्ने विषयमा पनि 2 दिन छलफल हुने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा अकुराबका निर्देशक शिरोमणि ढुंगानाले कतिपय प्रसारण संचार माध्यमको युग सकिन लागेको भनी चर्चा गर्ने गरिएको भए पनि त्यसलाई अस्वीकार गर्दै प्रविधि बदलिए पनि संचार माध्यमको मुख्य धर्म नफेरिएको बताउनुभयो। कार्यशालाको पहिलो दिन हिजो संसदलाई पारदर्शी, खुलापन र जनसहभागिता बढ़ाउन संचार माध्यमको भूमिका, समाचारमा तथ्य जाँच र यसका लागि एआईको उपयोग, बालबालिकाको डिजिटल सुरक्षा र अनलाइन दुरूपयोग रोक्न संचार माध्यमको भूमिका अनि बाल पोषणमा संचार माध्यमको भूमिका विषयमा छुट्टा छुट्टै छलफल गरिएको छ। पत्रकार प्रवीण ढकालले संचार माध्यमले पोषण स्वास्थ्यका लागि सम्झौता गर्न नहुने धारणा राख्नुभयो।
5: नेपालमा यो खालको विज्ञापन राख्न पाउने, एडभर्टिजमेन्ट दिन पाउने नपाउने के हो भन्ने खालको प्रपर कानून पनि छैन, त्यो हुँदाखेरि आइरहेछ। जसरी अल्कोहल र टोबाको प्रडक्टमा चाहिँ विज्ञापन गर्न नपाइने भन्ने छ, सुगर स्वेटन बेभरेज, चकलेट भन्छ नि, यो विषयमा चाहिँ त्यस्तो खालको छैन। यदि छैन भने कानून बनाउनु पर्छ भन्ने हिसाबले हामीले प्रपरली त्यो विषयमा आवाज उठाइरहेछौँ। अनि त्यसपछि कानून बनाउन टाइम लाग्ने, अरू मिडियाहरूले पनि यो त हाम्रो विज्ञापन पाउनुपर्छ भन्ने खालको लबिङ पनि ठुलो छ। त्यसो हो भने यसमा ट्याक्स रेज गरौँ न त।
1: छलफलमा सहभागी हुँदै डाक्टर नम्रता पाण्डेले पोषणका लागि परम्परागत राम्रा अभ्यासहरूलाई निरन्तरता दिनुपर्ने र खराब अभ्यासहरूलाई छोड्न र छोडाउनको लागि संचार माध्यमले पनि भूमिका खेल्नुपर्ने तर्क गर्नुभयो। हिजो पहिलो दिनको कार्यशालाको समापन गर्दै अकुराबका अध्यक्ष अर्जुन गिरीले दिनभरमा भएका छलफल र सरकारवाला निकायका लागि पनि ती छलफलका निष्कर्षहरू उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो।
6: ले 50 वर्षमा प्रवेश गर्दैछ। एसिया प्रशान्त क्षेत्रमा मिडिया सेक्टरमा थिङ्क ट्याङ्ककै रूपमा रहेको छ। यसले चाहिँ यो सन् 2012मा यस्तै प्रकारको कन्फरेन्स चाहिँ नेपालमा भएको थियो र 14 वर्ष पछाडि यो पटक हामीले चाहिँ नेपालमा यो कार्यक्रम गर्न पायौं। त्यसका लागि एआईबीडी सम्पूर्ण परिवारप्रति पनि हार्दिक आभार व्यक्त गर्दै अन्तर्राष्ट्रिय विभिन्न देशहरूबाट पाल्नुभएका अतिथि महानुभावहरू, यहाँको सांस्कृतिक, भौगोलिक, रमणीय वातावरणमा समय बितोस्, त्यसका लागि शुभकामना छ।
1: आज दोस्रो दिन संचार मन्त्रीको प्रमुख आतिथ्यतामा विशेष संवाद र छलफल हुन गइरहेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमलसिन्हा लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ र व्यक्तित्वहरूको छलफलमा सहभागी हुँदैछ। सामुदायिक रेडियो प्रसारक संघ अकोराप नेपाल, सामुदायिक सूचना नेटवर्क सीआईएन का विभिन्न सामाजिक सञ्जालहरूबाट पनि सम्मेलनको प्रत्यक्ष प्रसारण भइरहेको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सामाजिक सञ्जाल केन्द्रित सामग्री उत्पादनलाई संसदले कसरी सम्बोधन गर्छ?
7: सोशल मीडियालाई पाँचौं स्टेट भन्ने कि नभन्ने पक्षमा पनि अहिले बहस हुन थालेको छ। पाँचौं स्टेट अथवा पाँचौं अङ्ग मान्ने अवस्थामा हामी छौं छैनौ विश्लेषणकै चरणमा छ।
1: प्रश्न दर्ता 11 सचिव 72 सहसचिव सहित 2000 भन्दा बढ़ी कर्मचारीको दरबन्दी कटौती लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
9: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
10: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
9: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
10: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
9: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
10: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
9: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको गोर्खापत्रको पहिलो पृष्ठमा बन्सरी डाँडा ल्याण्डफिल साइट पटक पटक सहमति समस्या जस्ताको तस्तै शीर्षकमा खबर प्रकाशित छ। बन्सरी डाँडा ल्याण्डफिल्ड साइटको समस्या समाधान गर्न तीन तहका सरकार र स्थानीय बासिन्दा बीच पटक पटक सम्झौता भए पनि वर्षौंदेखि समस्या जिउका त्यौं रहेका छन्। त्यस्तै विज्ञापन क्षेत्र थप व्यवस्थित बनाइने शीर्षकको अर्को खबर छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले विज्ञापन क्षेत्रलाई मर्यादित, व्यवस्थित र विश्वसनीय बनाउन सरकार नीतिगत तथा संचारगत सुधारको दिशामा अगाडि बढ़िरहेको, संरचनागत सुधारको दिशामा अगाडि बढ़िरहेको बताउनु भएको छ। राष्ट्रिय विज्ञापन संघ नेपालका प्रतिनिधि संघको हिजोको भेटमा उहाँले विज्ञापन बजारमा पारदर्शिता र निष्पक्ष प्रतिस्पर्धाको वातावरण सृजना गर्न विज्ञापन संघ सम्बन्धित सम्पूर्ण प्रक्रियालाई व्यवस्थित बनाउने समेत बताउनु भएको हो। 11 सांसदका जवाब दिँदै प्रधानमन्त्री शीर्षकमा अर्को खबर छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ 10 गतेका लागि तय भएको प्रश्नोत्तर 11 सांसदले आफ्ना प्रश्न दर्ता गराएका छन्। 15 वटासम्म प्रश्न दर्ता गर्न सकिने भए पनि तोकिएको कोटामा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदले प्रश्न दर्ता गराएका छैनन्। रासोपाका सांसदले 7 वटा प्रश्न दर्ता गर्न पाउने भए पनि 3 वटा मात्रै दर्ता गरेका छन्। अन्य दलका तर्फबाट भने कोटा अनुसार प्रश्न दर्ता भएका छन्। सभामुख डोलप्रसाद आर्यले प्रश्नोत्तरको समय तोक्दै भदौ 5 गते प्रश्न दर्ता गर्न सांसदलाई निर्देशन दिनुभएको थियो। तोकिएको अवधिमा 11 वटा प्रश्न दर्ता भएका छन्। प्रश्नमाथि औपचारिक रूपमा भदौ 10 गतेको बैठकमा प्रधानमन्त्री शाहले जवाब दिनुहुनेछ। संसद सचिवालयका अनुसार रासोपाबाट अमरेश कुमार सिंह, कृष्णहरि बुढाथोकी र समीक्षा बासकोटाले प्रश्न दर्ता गराउनु भएको छ। त्यस्तै गरी प्रश्न दर्ता गर्ने अन्य सांसदमा नेपाली कांग्रेसबाट बास्न थापा र गीता गुरूङ हुनुहुन्छ भने नेकपा एमालेबाट ऐन बहादुर महर र गणेश्वर सिंह ठगुन्नाले प्रश्न दर्ता गराउनु भएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका तर्फबाट वर्षमान पुन र प्रमेश हमालले प्रश्न दर्ता गराउनु भएको छ। संस्कृति पार्टीका हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खुशबु ओलीले प्रश्न दर्ता गराउनु भएको छ। भित्रपृष्ठमा जुम्ला हुम्लाबाट स्याउ बेच्न शुरू शीर्षकको खबर प्रकाशित छ भने दक्षिण हुम्लाबाट बिक्री कक्षको खबर पनि प्रकाशित रहेको छ।
1: प्रतिनिधि सभामा सभामुख डोलप्रसाद अर्यालले सांसदहरूले संसदमा प्रयोग गरेका अमर्यादित र असंसदीय शब्दहरू अभिलेखबाट हटाउन निर्देशन दिनुभएको छ। सभामुख अर्यालले भदौ एक र भदौ तीनका बैठकमा सांसदहरूले प्रयोग गरेका केही शब्द संसदको गरिमा विपरीत रहेको ठहर गर्दै त्यसलाई रेकर्डबाट हटाउन हिजोको संसदको बैठकमा निर्देशन दिनुभएको हो। यो सँगै भदौ एकको बैठकमा रासोपा सांसद इन्दिरा राणा मगरले बोलेका शब्द त्यसै गरी अरू भदौ तीनको बैठकमा एमाले संसदीय दलका नेता रामबहादुर थापाले बोलेका केही अमर्यादित शब्दहरू पनि हटाउनको लागि अब पहल अगाडि बढ़ने भएको छ। नागरिक दैनिकमा संघीय कानून निर्माणमा जालझेल शीर्षकमा ईश्वरी सुविदीले लेख्नु भएको खबर छ भने सवारी चालक अनुमति पत्रमा फेरि शास्ति शीर्षकमा भुवन शर्माको खबर छापिएको छ। रोकियो भीआईपीको लर्को शीर्षकमा सन्तोष पोखरेलले पोखराबाट लेख्नु भएको छ भने संकटमा हिमाल घट्दै हिउँ पग्लिँदै हिम नदी शीर्षकमा श्रीराम सुविदीले लेख्नु भएको खबर पनि छापिएको छ। त्यसै गरी कान्तिपुर दैनिकमा उदयपुर सिमेन्ट गौरवदेखि संकटसम्म शीर्षकमा भोटराज राईले उदयपुरबाट लेख्नुभएको खबर छापिएको छ भने भित्रीपन्नामा नागढुङ्गा सुरुङ मार्गमा गुड्न थाले साना सवारी साधन र नौ सीटसम्मका जीप शीर्षकमा विमल खतिवडाले लेख्नुभएको खबर छापिएको छ। नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग चरण चरणमा गरी सर्वसाधारणका लागि प्रवेशमा खुकुलो बनाउँदै लगिएको छ। यसअघि उद्घाटन लगतै पहिलो चरणमा सुरक्षा निकाय एम्बुलेन्स र दमकललाई खुला गरिएको सुरुङ मार्गमा हिजो सोमबारबाट नौजनासम्म यात्रु क्षमता भएका निजी सवारी साधनलाई पनि प्रवेश दिइएको छ। एमालेमा नेतृत्व पुनर्गठनको मुद्दा पेचिलो बन्दै शीर्षकमा गंगा विसीले लेख्नु भएको छ। नेतृत्व पुनर्गठनका लागि विद्यमान महाधिवेशन र महाधिवेशन प्रतिनिधि परिषदमा जान केन्द्रीय कमिटिले निर्णय गर्नुपर्ने हुन्छ तर केन्द्रीय कमिटिमा पार्टी अध्यक्ष ओली पक्षकै बहुमत भएकाले प्रक्रियागत रूपमा यो मुद्दा अघि बढ़ाउन सहज नदेखिएको उल्लेख गरिएको छ। आफन्त गुमाएको धरालीमै रोजगारी खोज्दै पुगे नेपाली शीर्षकमा भवानी भट्टले कञ्चनपुरबाट लेख्नु भएको खबर पनि छापिएको छ। त्यसै गरी नयाँ पत्रिका दैनिकमा 11 सचिव 72 सहसचिव र 139 उपसचिव सहित 2670 कर्मचारीको दरबन्दी कटौती भएको बारेमा सुभाष भट्टले लेख्नु भएको खबर छापिएको छ। बागमतीको सत्ता राजनीतिमा राप्रपा शिकार शीर्षकमा अर्को खबर छ भने 15 महाधिवेशन रोक्न माग गर्दै देउबा र खड्का सर्वोच्चमा वारेस मार्फत गएको निवेदन आज मात्र दर्ता हुँदै शीर्षकमा खबर छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै 14 महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउबा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा छुट्टा छुट्टै पूरक निवेदन दिनुभएको पनि उल्लेख गरिएको छ। अर्को खबर भरिन थाल्यो वंशरी डाँडा ल्याण्डफिल साइट विकल्पबारे अन्यल शीर्षकमा खबर छ भने विद्यालय शिक्षा विधेयकमाथि थालियो छलफल सुझावका आधारमा टुंग्याइने शीर्षकमा पनि खबर छापिएको छ। आन्तरिक आयले नधान्ने स्थानीय सरकारका योजना अलपत्र शीर्षकमा झापाबाट चिरञ्जीवी घिमिरे लेख्नुहुन्छ। स्थानीय आवश्यकतामा भन्दा भ्यू टावर मनोरञ्जन स्थल जस्ता अनुत्पादक र चर्चा बढ़ी हुने क्षेत्रमा बजेट खर्च गर्ने प्रवृत्तिले करोड़ौं खर्च भएका आयोजना अलपत्र परेको पनि उल्लेख गरिएको छ। आर्थिक कारोबार दैनिकमा मौद्रिक नीति अब साउन एकमा आउने बारेमा खबर छ भने 40 मेगावाटको राहुघाट बन्यो उत्पादनको तयारी शीर्षकमा म्याग्दीबाट लेखिएको खबर छ। गोर्खापत्र दैनिकको भित्री पन्नामा बीमा पोलिसीलाई निक्षेप वा लगानी भन्दै बिक्री गर्न रोक पहिलो महिनामै अत्यधिक आयात 44 अर्बले बढ़्यो आयात निर्यात 62% वृद्धि शीर्षकमा खबर छापिएको छ। कच्चा तेलको आयात बढ़दा त्यसले मुलुकको समग्र आयात र निर्यात दुवै बढ़ाएको छ।
0: साझा खबरमा अब विदेशका खबर। यस वर्ष युरोपमा तापक्रम असामान्य रूपमा उच्च रह्यो। यो महाद्वीप अन्य कुनै पनि महाद्वीप भन्दा छिटो ताप छ र युरोपको सन् 2026 गर्मी मौसम जलवायु परिवर्तनको इतिहासमा सबैभन्दा कठिन रहेको समेत विश्लेषण भएको छ। गर्मीयाममा 40 डिग्री सेल्सियस पुग्नु युरोपका केही भागमा सामान्य भइसकेको र सन् 2026 अन्य औसत चिसो मौसम रहने क्षेत्रले पहिलो पटक यो सीमा पार गरेको समेत विश्लेषण गरिएको हो। अगस्त 15 दैनिक अधिकतम तापक्रमका कारण टर्की बाहेक 1,80,00,000 मानिस जर्मनीका 90,00,000 मानिस बसोबास गर्ने क्षेत्र मुख्यतया बर्लिनको दक्षिण र पश्चिम तथा आसपासका क्षेत्रमा मानिसहरू विस्थापित भएको समेत खबरहरूमा उल्लेख छ। हर्मुज जलमार्ग पार गर्दा इरानले तोकेका नियम उल्लंघन गर्ने जहाजमाथि प्रतिबन्ध लगाउन सकिने इरानले चेतावनी दिएको छ। त्यस्ता जहाजलाई जरिमाना लगाउने, नियन्त्रणमा लिने वा जफत गर्नेसम्म कानूनी कार्यवाही हुने समेत चेतावनी दिएको हो। स्टेट व्यवस्थापन गर्ने उद्देश्यले इरानले नयाँ निकाय पीजीएसए स्थापना गरेको छ र इरान आर्थिक, सामाजिक तथा राजनैतिक रूपमा धराशयी भइसकेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दावी गर्नुभएको छ। वाशिङटनले तेहरान विरूद्ध नयाँ आर्थिक दबाव अभियानका विवरण घोषणा गर्न तयार हुँदै गर्दा तेहरानले यसलाई अमेरिकाले हार स्वीकार गरेको रूपमा उपहास गरेको समेत उहाँले दावी गर्नुभएको हो। लगभग छ महिना लामो युद्धपछि दुवै पक्ष गतिरोधमा फँसेका छन्।
1: साझा खबरमा अब खेल खबर। नेपाल एले अस्ट्रेलियाको टप एन्टी ट्वेन्टी सिरिजमा पहिलो जीत हात पारेको छ। नेपाल एले डार्विनको मारकका क्रिकेट मैदानमा हिजो होवर्ड हरिकन्स एकाडेमीलाई 39 रनले हराएको। हरिकन्सको यो लगातार तेस्रो हार रहेको छ। जेम्स स्कूल धापा खेलको आयोजनामा भएको दुई दिने थण्डर बोल्स कप पौडी प्रतियोगितामा 18 वर्ष मुनिको पुरूषतर्फ जेम्स स्कूलका कल्किन श्रेष्ठ र महिलातर्फ द ब्रिटिश स्कूलकी रोयल प्रजापति उत्कृष्ट खेलाड़ी घोषित हुनुभयो। 14 वर्ष मुनिको पुरूषमा जेम्सका मायोन श्रेष्ठ तथा महिलामा सेन्ट मेरी सेकेण्डरी स्कूलका दोवान्सी जोशी उत्कृष्ट बन्नुभएको छ। भारतका पूर्व टेस्ट विकेट किपर ब्याटर केएस भरतले आगामी नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो सिजनमा काठमाण्डु गोर्खाजबाट खेल्ने हुनुभएको छ। गोर्खाजले सामाजिक सञ्जाल मार्फत भरतलाई टोलीमा अनुबन्ध गरेको बारेमा जानकारी दिएको छ। नेपाल भलिबल लीगको ट्रफी अनावरण गरिएको छ। भलिबल लीग एनभीएलको ट्रफी सार्वजनिक गरिएको हो। नेपालमै पहिलो पटक हुन लागेको पुरूष फ्रेन्चाइज लीग भलिबल एनभीएलको ट्रफी ऐतिहासिक पाटन दरबार स्क्वायरको ललितपुर महानगरपालिकाका दरबार स्क्वायरमा ललितपुर महानगरपालिकाका प्रमुख श्रीबाबु महर्जनले सार्वजनिक गर्नुभएको हो।
0: खुला संसदको अवधारणालाई लागू गर्न भइरहेको थप प्रयास र योजना कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौ।
13: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
12: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
13: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरमा अब खुला संसदका लागि भएका र हुन बाँकी कामको कुरा। नेपाली संसदको स्थापनाको करिब 30 वर्ष पूरा भएको छ। नयाँ संविधान जारी भएपछि सातै प्रदेशसभा र संघीय संसदको अभ्यास भइरहेको छ। खुला संसदको अवधारणा र यसको व्यवहारिक कार्यान्वयनका लागि भएको प्रयासका बारेमा हामीले संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीसँग कुराकानी गरेका छौं।
14: हामीले गर्न नसकेको चाहिँ अहिले सोसियल मिडियामा हामी गइरहेका छैनौं। खास गरी पछिल्लो समयमा सोसियल मिडियाको क्रेज अलिक बढ़ी छ नेपालमा। धेरै मान्छेहरू यसमा संलग्न पनि भएको देखिन्छ। त्यस सन्दर्भमा हामी सोसियल मिडियामा अलिक कमजोर छौं। अरूमा त हामी वेबसाइटमा हाम्रो अप टु डेट सूचना प्रवाह छ। अझ यसलाई प्रभावकारी बनाउनका लागि सदस्यहरूको हाजिरी लगायत अन्य कुराहरूलाई वेबसाइटमा लाइभ रूपमै अपडेट गर्ने पनि हाम्रो योजना छ। आगामी दिनमा भएका कुनै त्यस्ता समस्याहरू पनि खास गरी सोसियल मिडियालाई पनि हामी कभरेज गर्ने तरिकाबाट अगाडि बढ्दैछौ।
15: भविष्यको लागि संघीय संसद सचिवालयले यो पनि ल्याउन खोजिराखेका छौं। यदि यो खालको व्यवस्था गरियो भने खुला संसदको अभ्यास साँच्चीकै प्रभावकारी र तपाईँहरू स्वयंलाई पनि सन्तोषजनक रहन्छ भन्ने लाग्छ।
14: हामी नयाँ भवनमा सरिसके पछाडि हामी संचार गर्ने साथीहरूलाई भित्र नै सिट एभाइलेबल गराउँछौ। हामीले कोही नागरिकहरू पनि हेर्न चाहनुहुन्छ सदन भने हामी त्यसलाई पनि उपलब्ध गराउँछौ। हामी इभन स्कूलका स्टुडेन्टहरूका लागि पनि हामीले उपलब्ध गराइआएकै हौ। त्यो पनि विगत लामो समयदेखि हामीले उपलब्ध गराएकै छौं र आगामी दिनमा पनि गराउँछौ। हामी अहिलेको सूचना प्रविधि प्रणालीको जुन सुविधा छ त्यो सुविधालाई अझ बढी व्यापक प्रयोग गर्न चाहन्छौ। पारदर्शिता, अर्को सिभिक पार्टिसिपेसन यानि कि नागरिक सहभागिता, अर्को सार्वजनिक जवाफदेहिता पब्लिक एकाउन्टेबिलिटी, यी तीनटा कुरालाई आधार मानेर हामीले चाहिँ आगामी दिनमा खास गरी सूचनाको पहुँचमा आम नागरिकहरूको पहुँच अभिवृद्धि गर्नका लागि हामीले गरिरहेका छौँ। म पार्लियामेन्टको कुरा चाहिँ एउटा छुट्याइरहनु भएको थियो, हामी इभन संसद सचिवालय नै विभिन्न दुर्गम जिल्लाहरूमा गएर विद्यार्थीहरूसँग पनि नमूना संसद कस्तो हुन्छ भनेर हामीले त्यो सम्बन्धी जानकारी पनि प्रवाह गरिरहेका छौँ।
15: पछिल्लो पटक संसदको बाहिरपट्टिको दृश्य हेर्ने हो भने कतै यो एउटा छिटो छरितोको नाममा हतारले मेन स्ट्रिम मिडियाको ध्यान कतै विमुख हुने हो कि भन्ने जस्तो पनि कतिपय ठाउँमा हामी चिन्ताहरू देख्छौँ। त्यो खालको भिडभाड हुँदाखेरि यसलाई व्यवस्थापनको लागि तपाईँहरू के सोच्दै हुनुहुन्छ, केही छ कि छैन,
14: यस्तो
15: अथवा यो ठिक हो भन्ने पनि लागेको हुन सक्छ संघीय संसद सचिवालयलाई?
14: सोसियल मिडियाप्रति आम नागरिकको बढी चासो र सोसियल मिडियाका कन्टेन्ट क्रिएटरहरूले त्यसलाई संसद र नागरिक बीचको पुलको कामको रूपमा डेलिभरी दिन खोजेको जस्तो मैले कन्फर्म चाहिँ भनेको छैन, जस्तो भनेको छु किनभने त्यो सम्बन्धी हामीले अहिले गाइडलाइन बनाउने क्रममा छौँ। त्यसकारण गरेको जस्तो देखिएको त्यो सम्बन्धी हामी अहिले अध्ययनकै क्रममा छौँ। तर सोसियल मिडिया पनि मिडिया नै हो भनेर पहिचान गर्नुपर्ने अहिलेको अवस्था चाहिँ खास गरी सूचना प्रविधिको कारणले चाहिँ त्यो अवस्था सिर्जना हुन पुगेको तथ्यलाई चाहिँ सचिवालयले केही हदसम्म स्वीकार गर्दछ, पहिलो कुरा। दोस्रो कुरा, मीडियालाई चौथो अङ्गको रूपमा 1787 एडमन्ड ब्रुकले बेलायतको पार्लियामेन्टमा भन्नुभयो र चौथो स्टेट भनियो मीडियालाई, र पछिल्लो चरणमा सूचना प्रविधिको विकास भइसके पछाडि सोसियल मिडियालाई पाँचौं स्टेट भन्ने कि नभन्ने भन्ने पक्षमा पनि अहिले बहस हुन थालेको छ। पाँचौं स्टेट अथवा पाँचौं अङ्ग मान्ने अवस्थामा हामी छौं छैनौं भनेर अहिले विश्लेषणकै चरणमा छ।
1: संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: प्रधानमन्त्रीसँगको सवाल जवाबका लागि 11 सांसदका प्रश्न दर्ता, यौन अपराधको निशानामा बालिका बलात्कार पछिको हत्यामा सजाय बढ़ाउन सांसदहरूको माग, विज्ञापन क्षेत्र थप व्यवस्थित बनाउने तयारी,
1: 11 सचिव 72 सचिव सहित 2000 भन्दा बढ़ी कर्मचारीको दरबन्दी कटौती, 15 महाधिवेशन रोक्न माग गर्दै कांग्रेस नेता देउबा र खड्काले दिएको निवेदन, सर्वोच्चमा आज दर्ताको तयारी, आन्तरिक आयले नधान्ने स्थानीय सरकारका योजना अलपत्र,
0: एसिया प्रशान्त क्षेत्रका प्रसारकहरू काठमाण्डुमा एआईको उपयोग बारे छलफल, छाला उद्योगलाई कच्चा पदार्थको अभाव, अब मौद्रिक नीति साउन 1 गते आउने,
1: युरोपमा तापक्रम वृद्धिले लगातार जनजीवन प्रभावित, हर्मुज जलमार्गमा नियम मिस्ने जहाज नियन्त्रणमा लिने इरानको चेतावनी,
0: र टप एण्ड T20 सिरिजमा नेपालको पहिलो जित, अन्तर विद्यालय पौडी प्रतियोगितामा जेम्सका कल्किन श्रेष्ठ र महिलातर्फ रोयल प्रजापति उत्कृष्ट।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समयमा सत्ता र शक्तिमा पुगेका व्यक्तिहरू, उनीहरूको पृष्ठभूमि, कोही आपराधिक क्रियाकलापमा संलग्न भएको, कोही विभिन्न ठगीका मुद्दा उजुरीहरूमा परेका व्यक्तिहरू पनि सरकार र शक्तिमा पुगेको, उनीहरूले भूमिका पाएको भनेर कतिपय स्थानमा आलोचना पनि हुने गरेको छ। यहाँ दुईजना व्यक्ति छन्, दुई मध्ये एकजना भर्खरका किशोर जस्ता देखिने व्यक्तिले नजिकै रहेका अर्को पाको उमेरका जस्ता देखिने व्यक्तितर्फ औंला ठड्याउँदै केही भन्दैछन्। माथि चाहिँ यस्तो लेखिएको छ,
16: सहकारीको अर्बौं रकम हिनामिना गरे पो मन्त्री पटकाउन सकिने रहेछ त।
0: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
17: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएम को बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउदको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। वर्षा कम भएसँगै धान खेतीमा विभिन्न समस्या देखिने सम्भावना, धानको स्याहारमा ध्यान दिन किसानलाई कृषि प्राविधिकको सुझाव। देशभर मनसुनी वायुको प्रभाव कायमै, आज 4 प्रदेशमा भारी वर्षाको सम्भावना। कैलाशेश्वर शिव मन्दिरमा 121 लघु रूद्र विशेष पूजा, मुख्य मन्दिर निर्माणमा सबैको सहयोग हुनुपर्नेमा जोड़। र स्थानीय तहका आवश्यकता सम्बोधन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री फगराज भट्टको भनाई। अब खोज खबर विस्तारमा। टीकापुर स्थित कैलाशेश्वर शिव मन्दिरमा 121 लघु रूद्र विशेष पूजा गरिएको छ। शिव पुराण र वैदिक विधि अनुसार विशेष फलदायी मानिने भएकाले पूर्णता, स्थिरता र शिव कृपा प्राप्तिका लागि 11 जना पण्डितको सहयोगमा रूद्राभिषेक गरिएको हो। थप खबर सहकर्मी आकाश चौधरीबाट।
1: नेपाल ब्राह्मण समाज नेपाल टीकापुरको आयोजनामा साधकको मनोकामना पूर्ति, पापमोचन र जीवनमा शान्ति समृद्धि ल्याउने विश्वासका साथ हरेक वर्ष देशभरिका शिवालयमा रूद्राभिषेक कार्यक्रम गर्ने गरिएको छ। नेपाल ब्राह्मण समाज नेपाल टीकापुरका अध्यक्ष डम्बर उपाध्याय रिमाल लोक कल्याणका लागि नजिकको शिवालयमा रूद्राभिषेक 121 पटक गरिएको बताउनुभयो। शिव पुराण अनुसार रूद्राभिषेक गर्दा शिवजी अत्यन्त प्रसन्न हुने भएकाले 121 पटकको जाप वा अभिषेकले साधकलाई दीर्घायु, आरोग्य, ऋण मोचन र मोक्षसम्मको मार्ग प्रशस्त गर्ने विश्वासका साथ दीर्घकालीन शान्ति र स्थिरताका लागि कार्यक्रम गरिएको उहाँको भनाइ छ।
2: कैलाशेश्वर शिव मन्दिरमा लघु रूद्राभिषेक कार्यक्रम सञ्चालन गरेका छौं। 11 जना ब्राह्मणबाट 121 वटा 11-11 गरेर रूद्राभिषेक शिवजीको अभिषेक गरिन्छ। गाईको दूधले अभिषेक गरिने र यसमा पाठ, यो खास गरी अभिषेकात्मक हो, पाठको महत्व हुन्छ यसमा। अब यो 11 जना राखेर 121 वटा पाठ सबै मान्छेले गर्न नसकिने व्यक्तिगत रूपमा हुनाले हामीले यो समग्रको कल्याणका लागि यसरी ब्राह्मण समाजका तर्फबाट सबै भक्तजनहरूलाई सहभागी हुन अनुरोध गरेर यसरी हामीले गरिराखेका छौँ।
1: लघु रुद्राभिषेक गर्नाले मानसिक शान्ति, आरोग्य र दीर्घायु, समृद्धि, पाप मोचन र मोक्ष मार्ग अर्थात शिव कृपाले साधकलाई आध्यात्मिक उन्नति र मोक्षको मार्ग खुल्ने उहाँको भनाइ छ।
2: रुद्राभिषेक गर्ने द्रव्यहरू त दूध पानीदेखि लिएर अनेक छन्। साउनको महिनामा दूधले रुद्राभिषेक गरेर मन्त्रसहित नमस्ते नन्ताये भन्ने रुद्राष्टाध्यायीको 5 अध्यायका मन्त्रहरूले रुद्राभिषेक शिवजीको मा रुद्रा अभिषेक गर्दाखेरि सम्पूर्ण शिवजी खुशी हुने र लोकलाई र भक्तजनहरूलाई आशीर्वाद दिने हुनाले यो रुद्राभिषेकको महत्व छ। प्राय घरहरूमा सकेसम्म मान्छेले एक अभिषेक मात्रै भए पनि, एक आवृत्ति भए मात्रै गर्न सकाउँछ। सबैले 5 आवृत्तिदेखि लिएर 11 आवृत्तिको महत्व छ। त्योभन्दा माथि लघु रुद्र, महारुद्रहरू पनि छन्। यो हामीले सामान्यतया एक दिनमा सकिने हुनाले शिवजीलाई खुसी पार्ने र त्यसबाट समग्र भक्तजनहरू, जो सहभागीहरू, यो क्षेत्रका बासिन्दाहरूका लागि समृद्धि र अभिवृद्धिका लागि, यो एरियाको समग्र शान्तिका लागि र जनकल्याणका लागि नै यो गरिएको हो। शिवजी प्रसन्न हुनुहुन्छ र यसबाट उहाँले कल्याण गर्नुहुन्छ भन्ने मान्यता छ।
1: हरेक वर्ष साउनमा गरिने रुद्राभिषेक यस वर्ष मलमासका कारण ढिलो गरिएको हो। धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण मानिएको शिव मन्दिरको मुख्य मन्दिर निर्माण भइरहेको छ। पुरानो मन्दिर जीर्ण भएकाले करोडौं लागतमा नयाँ मन्दिर निर्माण कार्य शुरू भएकाले मन्दिर निर्माण तथा विकासमा सबैले सघाउनु पर्ने ब्राह्मण समाजका केन्द्रीय प्रतिनिधि धनराज उपाध्याय बताउनुहुन्छ।
3: रुद्राभिषेक भनेको हामी प्रत्येक वर्ष श्रावणको महिना ब्राह्मण समाज नेपालले गर्ने कार्यक्रम हो। यो बाली मलमास अधिक मास भएकोले हामीले चाहिँ यो साल सबै ठाउँमा गर्न सकेनौ। कैलाशेश्वर शिव मन्दिरमा हामीले रुद्राभिषेक गरेका छौँ। यो लोक कल्याणकारीको लागि अति महत्वपूर्ण भएकोले हामीले यो कार्यक्रम गरेका हौ। शिव मन्दिर नयाँ निर्माण हुँदैछ। हामीले चाहिँ 3 पुस्ते नाम लेख्नेको 51,000 अनि 1 पुस्ते नामको 11,000 गरेर हामीले चन्दा संकलन गरेर टीकापुर नगरपालिकाले 2,05,00,000 रुपियाँ विनियोजन गरेर हामीले 51,00,000 रुपियाँ उठाएर अहिले यहाँ निर्माणाधीन शिव मन्दिर नयाँ बन्दैछ।
0: अब बाँकी खबर। हाल देशभर मनसूनिक वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसूनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ, जसको प्रभावले देशभर साधारणतया बादल लागेको छ। बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। यसका हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। यसका पहाड़ी भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको पनि सम्भावना रहेको छ। बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस प्रदेश लगायत कोशी प्रदेशका तराईका भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मधेस तथा कोशी प्रदेशको तराईको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थान तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्थानीय तहका आवश्यकता र संवेदनशीलतालाई प्राथमिकतामा राख्दै प्रदेश सरकार अघि बढ़िरहेको बताउनु भएको छ। उहाँले प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई थप बलियो बनाउँदै विकास निर्माणमा प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो। गाउँपालिका महासंघ नेपाल र नेपाल नगरपालिका संघले प्रदेश सरकारसँग स्थानीय तहको अन्तर सम्बन्ध सुदृढीकरण, सबलीकरण र समसामयिक विषयमा ध्यानाकर्षण गराउने उद्देश्यले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले स्थानीय तहका जायज आवश्यकता सम्बोधन गर्न प्रदेश सरकार सधैं तयार रहेको बताउनुभयो। मुख्यमन्त्री भट्टले प्रदेश र स्थानीय तहबीच अधिकार र जिम्मेवारीको स्पष्ट बुझाइका साथ सहकार्य र समन्वय अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। विकासमा योजना निर्माणदेखि कार्यान्वयनसम्म तीनै तहका सरकारबीच प्रभावकारी समन्वय हुन सके मात्रै नागरिकले संहिताको प्रत्यक्ष प्रत्याभूति गर्न सक्ने उहाँको भनाई थियो। कार्यक्रममा गाउँपालिका महासंघ नेपाल र नेपाल नगरपालिका संघले स्थानीय तहका योजना नीति निर्माण तथा समसामयिक विषय समेटिएको ज्ञापन पत्र प्रदेश सरकारलाई बुझाएका थिए। खोज खबरमा वर्षा कम भएसँगै धान खेतीमा विभिन्न समस्या देखिने सम्भावना लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
4: टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
5: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
4: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
6: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालो छिटो नलाग्यो
7: होइन चाइनाजो माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ हो तलाई?
6: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लागे हुन्छ, खानै सक्दैन।
7: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टीकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
8: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
9: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टीकापुर, कैलाली।
10: जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालयको अनुरोध। जानकी गाउँपालिका 3 नम्बर वाडावासी दाजुभाइ तथा दिदी बहिनीहरू, सड़क किनारमा पशु चौपाया नबान्न र सड़क किनारमा मल वस्तु नथुपार्न अनुरोध गर्दछौ। साथै सड़क किनारमा पशु चौपाया बाँधेर ढुङ्गा बालुवा माटो ग्राभेल मल थुपारेर दुर्घटना भएमा त्यसको जिम्मेवारी थुपार्ने व्यक्तिले लिनुपर्नेछ। जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालय लायकपुर।
1: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
0: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। अहिले वर्षा कम भइरहेको छ। वर्षा कम भएपछि रोपेको धान खेतीलाई पानीको मात्रा कम हुन्छ। पानीको मात्रा कम भएपछि धान खेतीमा झारपात उम्रनी लगायतका समस्याहरू देखा पर्ने गर्छन्। यसै विषयमा मैले अहिलेको समयमा धान खेतीको लागि किसानहरूले कसरी हेरचाह र स्याहार सुसार गर्ने भनी टिकापुर नगरपालिकाका कृषि शाखा प्रमुख टोप बहादुर विष्टलाई सोधेको छु।
11: खास गरिकन अब यो हाम्रो अवसादमा यति बेला खेर र धान खेती भइराखेको छ र यो मौसममा खास गरिकन धानका लागि चाहिने उपयुक्त मौसम के हो भन्ने पनि हो र यसमा चाहिँ अब विगत केही दिनदेखि अलिकति आकाशको वर्षात कम भएको छ र हामी यहाँ चाहिँ अब यता यो क्षेत्रको लागि त चाहिँ नहरको पानीहरू प्रणालीबाट लाग्ने नहरको पानीहरू लगाइरहेको हुँदाखेरि अब ठ्याक्कै जति बेला सिताओ धानलाई त्यति बेला पानी लगाउन सकिने अवस्था भएको कारणले गर्दाखेरि त्यति धेरै यो 2-4 दिन पानी कम हुँदा पनि धानलाई त्यति असर गरिने अवस्था चाहिँ छैन। जहाँ कुलोको अवस्था लाग्दैन त्यहाँ चाहिँ अलिकति यो मौसममा केही दिन खडेरी पानी कम पर्दा आकाशबाट त्यो समस्या रहन्छ र त्यही बोरिङबाट चाहिँ हामीले पम्पसेटबाट पानी दिने अवस्था चाहिँ रहन्छ। खास गरिकन धानमा हामीले यो बेला के गर्न सक्छौँ वा धानको अवस्था के छ भन्ने कुरा पनि हो किसानलाई। अब यति बेला खास मुख्य कुरा भनेको हामीले खेतको चिस्यान वा सुक्खा के कस्तो छ पानीको अवस्था हेरेर पानीलाई व्यवस्थापन गर्न सकिने कुराहरू छ र अर्को मुख्य गरिकन यति बेला झारपातलाई व्यवस्थापन गर्ने कुराहरू धानमा झारपातको अवस्था के कस्तो छ भनेर र अर्को कुरा खास गरी अब त्यो झारपात र पानीलाई व्यवस्थापन गरिसके पछाडि अहिले हामी दोस्रो टप ड्रेसको रूपमा युरियालाई चाहिँ मलखाद व्यवस्थापन गर्ने कुरा हो। किसानहरूले दोस्रो टप ड्रेसको लागि केही अब रासायनिक यो युरिया मलहरूको चाहिँ कमीले गर्दाखेरि नाइट्रोजनको रूपमा चाहिँ युरिया मललाई चाहिँ दिन सकिरहेको अवस्था के किसानहरूमा समस्या रहला त्यो सँगै अब हामी दोस्रो टप ड्रेसिङ दिइसके भन्दा पछाडि अनि बल्ल अर्को चाहिँ महत्वपूर्ण पाटो भनेको रोग किरा व्यवस्थापनको लागि के गर्न सकिन्छ भन्ने हो। नियमित रूपमा किसानहरूले खेतबारीमा यसो रेख्दै गर्दै गर्दा चाहिँ अब हामी रोग किरा लागेको तुरुन्तै थाहा पाउने अवस्था हुनसक्छ कृषकहरू अनि त्यसलाई चाहिँ व्यवस्थापन गर्नुपर्ने हुन्छ। यी पाटोहरूमा हो अब खास गरी म पानी चाहिँ धेरै जम्न दिने गरिकन धान भन्ने बित्तिकै पानी चाहिँ एकदमै भर्नुपर्छ भन्ने छैन। खास गरी धानको ज्वारामा पनि अक्सिजन जानुपर्ने हुन्छ। त्यसो हुँदाखेरि धानमा केही समय पानी खाली गर्ने र पुनः फेरि आवश्यकता अनुसार पानी दिनुपर्ने अवस्था हो। त्यसो भएको हुँदाखेरि हाम्रो यहाँ कर्णालीको नहरबाट कुलालाईबाट चाहिँ पानी व्यवस्थापन गर्ने प्रणाली भएको कारणले गर्दाखेरि त्यति ठुलो यो आकाशको केही समयको पानी रोकिँदैमा चाहिँ त्यति धानलाई ठुलो असर पर्छ भन्ने चाहिँ लाग्दैन।
0: तर नहुने ठाउँका लागि चाहिँ अप्ठ्यारो हुन्छ।
11: धानको यो बेला गाँज वृद्धि हुने अवस्थामा र बाला निस्किने बेलामा असाध्यै यो फ्लावरिङ स्टेजहरूमा असाध्यै बढी पानीको भूमिका हुन्छ। यदि धानमा त्यो बेला चाहिँ पानी हामीले पर्याप्त दिन सकेनौँ भने फेरि धानको गाँजमा र त्यो फ्लावरिङ स्टेजमा पनि समस्या हुने र केही उत्पादन चाहिँ घट्ने सम्भावना रहन्छ। तर नहरबाट पानी सप्लाई गर्ने भएको कारणले गर्दा कुलाबाट भनेको बेलामा चाहिँ पानी लगाउन सक्ने अवस्थामा चाहिँ त्यति ठुलो समस्याको रूपमा देखिँदैन। खास गरी किसानले हामी 3 विधिहरूमा चाहिँ व्यवस्थापनकै क्रममा चाहिँ अब एउटा हामी सुरुवातमै खेत रोप्दाखेरि साइडको रूपमा चाहिँ हामीले चाहिँ केही विषादीहरू राखेर झारनाशक चाहिँ त्यति बेला रोप्दाखेरि प्रयोग गरेको हुन्छौँ र त्यति कसैले चाहिँ त्यो बेला विषादी प्रयोग गर्न नसकेको अवस्था र अब अहिले त्यो बेला विषादी प्रयोग गरे तापनि पानी कम भएको अवस्थामा र त्यो विषादीले पर्याप्त काम नगरेको अवस्थामा पुनः झार देखिन सक्ने सम्भावना भएको हुँदा फेरि हामीले झार बुझिसके भन्दा पछाडि खेतबारीमा देखिसके भन्दा पछाडि चाहिँ प्रयोग गर्न सकिने पोस्ट हर्बिसाइडहरू पनि हामीले प्रयोग गर्न सकिने अवस्था छ होइन। त्यसर्थ अब हामीले यो बेला त्यो 2 विषादी रासायनिक विधिबाट हामीले झारपातको व्यवस्थापन गर्ने एउटा रहन्छ। अर्को महत्वपूर्ण पाटो चाहिँ के हो भने हामीले झारपातमा सकिन्छ भने अब थोरै एरिया छ भने हातले नै झारहरूलाई निकालेर चाहिँ व्यवस्थापन गर्ने कुरा चाहिँ सबभन्दा राम्रो हुन जान्छ। अब यो बेला फेरि ठ्याक्कै फ्लावरिङ स्टेजको बेला अब धेरै कडा खालको हामीले पोस्ट हर्बिसाइडहरू चाहिँ बढी प्रयोग गर्ने हो भने त्यो धानलाई पनि केही धेरै असर गर्न सक्छ। त्यस कारणले गर्दाखेरि हामीले हातले नै अब चाहिँ अलिकति धान फ्लावरिङ स्टेजमा भइसकेपछि अब हर्बिसाइडको प्रयोग भन्दा पनि हातले नै झारपात व्यवस्थापन गर्दा उचित नै देखिन्छ। यो बेला अब हामीले युरिया पर्याप्त मात्रामा नपाइरहेको अवस्था नेपाल सरकारबाट नै त्यो समस्याको विषय रहेको हुँदा हामीले टप ड्रेसिङको रूपमा दोस्रो टप ड्रेसिङको रूपमा युरियालाई चाहिँ हामीले प्रयोग गर्नुपर्ने अवस्था छ, तर चाहिँ त्यसको विकल्पमा यदि युरिया छैन भने हामीले कतिपय स्प्रे गर्ने नाइट्रोजनको मात्रा, खास गरिकन युरियाबाट नै पाउने नाइट्रोजन नै हो, नाइट्रोजन तत्व पाउने खालको अरू स्प्रेमा पनि कतिपयहरू भिटामिनहरू र यो न्यानो युरिया लगायतका अरू केही मलहरू पनि छन्, विकल्पको रूपमा त्यो प्रयोग गर्न पनि सकिने अवस्था छ। र सकेसम्म चाहिँ हामीले चाहिँ आफ्नो अहिले दोस्रो टप ड्रेसको रूपमा चाहिँ धानलाई युरिया नाइट्रोजनको मात्रा चाहिँ दिनुपर्ने हुन्छ। र अर्को चाहिँ मेन रोग क्रिया व्यवस्थापनको लागि धेरै फेरि मलहरू हाल्दा पनि धान ढल्ने समस्या, युरिया मल बढी हुँदाखेरि बढी रोग क्रियाहरू पनि देख्ने सम्भावना भएको हुँदाखेरि सिफारिस मात्राभन्दा बढी मलहरू चाहिँ प्रयोग नगर्नु होला। पानीलाई पनि धेरै जमाउने वा धेरै सुक्खा नबनाइकन आवश्यकता अनुसार मात्रै पानी सप्लाई गरियो भने, र फेरि नियमित रूपमा दुई दिनको एक पटक चाहिँ खेतको निरीक्षण गरेर हामीले चाहिँ पातहरूमा बालाहरूमा गबारको समस्या छ कि छैन, पतेरको के अरे उसको चाहिँ यो लिफ प्यानहरूको चाहिँ पात बिरुवाको समस्या छ कि छैन, त्यो चाहिँ हामीले दुई दिनको एक पटक चाहिँ खेतबारी चाहिँ निरीक्षण गरेर बेलैमा रोग किरा पहिचान गरेर त्यसलाई कृषि प्राविधिकको सल्लाह अनुसार त्यसलाई व्यवस्थापन गर्न सक्यो भने धानको उत्पादन चाहिँ बढाउन र धान चाहिँ स्वस्थ रूपमा चाहिँ फलाउन सहज हुन्छ भन्ने कुरा चाहिँ म किसानहरूलाई चाहिँ अनुरोध गर्न चाहन्छु।
0: अब बाँकी खबर। लुम्बिनी प्रदेश सरकारमा तीन मन्त्री नियुक्त हुनुभएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिशमा प्रदेश प्रमुख कृष्ण बहादुर खर्तीले दिपेन्द्र कुमार पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्ण कुष्मा थारूलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा नियुक्त गर्नुभएको हो। नियुक्ति हुनुभएको तीनजना नेपाली कम्युनिष्ट पार्टीबाट सिफारिश हुनुभएको हो। नयाँ नियुक्ति भएका मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ प्रदेश प्रमुखको कार्यालय बुटोलमा आज दिउँसो 3:25 राखेको छ। मन्त्री परिषदको अन्य सदस्यमा तुलसी प्रसाद चौधरीलाई वन वातावरण तथा पर्यटन मन्त्रालय, रामजी प्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालय, सन्तोष कुमार पाण्डेलाई शहरी विकास ऊर्जा सिंचाई तथा खानेपानी मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला कानून उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी दिने सिफारिश गरिएको छ। जानकी गाउँपालिकामा रक्तदान कार्यक्रम भएको छ। विश्व बन्धुत्व दिवस तथा राजयोगिनी दादी प्रकाशमणिको 1900 पुण्यतिथिमा रक्तदान कार्यक्रम गरिएको हो। जानकी गाउँपालिका वडा नम्बर 1 दुर्गौली स्थित ओम शान्तिमा भएको रक्तदान कार्यक्रममा 12 प्रगत संकलन भएको छ। रक्तदान कार्यक्रममा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयको आयोजनामा भएको हो। ब्रह्मकुमारी सीता तिमल सेनाले राजयोगिनी दादी प्रकाशमणिको सम्झनामा देशैभरि रक्तदान कार्यक्रम आयोजना भएको बताउनुभयो। ब्रह्मकुमारीका नेपाल र भारतमा रहेका सबै शाखामा एकैपटक भदौ 5 गतेदेखि 9 गतेसम्म रक्तदान कार्यक्रमहरू भइरहेका छन्। खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
12: नमस्ते, मेरो नाम डाक्टर अंकित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरूको केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ जहाँ पानी हुन त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही पोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला मुखले, त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा किसिममा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स चाहिँ एकदम बढिन्छ।
10: टिकापुर नगरपालिका 5 वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
13: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ, तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
14: के गरौँ त, म यत्रो उपचार गरिसके कति ठाउँमा लगिसके तर निकै हुन्न
13: दाई, बरु एक पटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा त्यहाँ उपचार भइहाल्छ कि
14: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एक पटक
15: सत्कार मेडिकल सेवाका खास सेवाहरू ओपीडी सेवा भिडियो एक्सरे सेवा ल्याब अर्थात् प्रयोगशाला सेवा इसिजी सेवा मेडिकल सेवा इएनटी सेवा प्लास्टर सेवा बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म डाक्टर हेमन्त स्वार टिकापुर ब्लक नम्बर 7 गोल पार्क नजिक गुम्बा रोड टिकापुर फोन नम्बर 0915600095 मोबाइल नम्बर 98484273059
16: ए भनेदेखि सबै कुरा पाउने रहेछ लु भन् त भाउ के पाउँछ त्यहाँ
17: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
13: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
18: त्यति मात्र होइन त्यहाँ त जस्मिन प्यान्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
16: भनेदेखि सबै कुरा पाउने रहेछ
19: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
13: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
20: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
19: प्रोप्राइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484648673 र 98164602004

0: बुका पिए रही था कभी पेंसिल रही था कबू झोले फटाका आज था का कना हो बाबा के उस बाटिन गटिलो ठाव से झोला आनल से तो लड़का सामान्य हेरे
1: ओहो ये बुढ़ा लिख में का हुई थी जलम भर भर बराई थी राहत
0: का हुई कबू लड़का कभी हेरा कही था कबू पेंसिल हेरा कही था कबू झोले फटा कही था बढ़िया ठाव से झोला लाना नहीं चिक ठो
1: अरे कहाँ से ना नाम
0: था कहाँ से लन बहु तो कहाँ टीकापुर में रलक रट गई यहाँ झोला उडोक में से वहाँ झिंगरान दीदी कटरा से गुर झोला आनल बाटी ना कबू लड़का कहाँ पिए रही ना कबू पेंसिल रही थी ना झोला फाटल हुई थी कई एक आनल झोला दस काटस बाटिन ये बुढ़क ढंग कबू पसल छान कर झोला नहीं आना से कठुई
1: लिया लिया मैं अब भी ही जाइबू रख गई झोला उद्योग में रख गई झोला उद्योग झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ल झोला है मर्म फेंकरा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रतगैया संपर्क मोबाइल नंबर 98484223373
3: विश्राम पछि खोज खबरमा पुनः स्वागत छ। अब पालो जनावासको कैलाशेश्वर शिव मन्दिरको मुख्य मन्दिर निर्माणाधीन चरणमा छ। मन्दिर धार्मिक र पर्यटकीय हिसाबले महत्वपूर्ण छ। आजको जनावासमा हामीले मन्दिरको विकासका लागि के गर्न आवश्यक छ भनी केही नागरिकलाई सोधेका छौं।
4: नमस्ते, मेरो नाम पवन देवी तिमी सेना। टिकापुर कैलाशेश्वर शिव मन्दिर निर्माण भइरहेको मन्दिर छ। यो मन्दिर एकदमै नमुना छ र टिकापुर वासीको एउटा गौरव हो र समस्त यो सामाजिक मन्दिर हो, समस्त एउटा सबैको जनताको मन्दिर हो र यो मन्दिर निर्माणको लागि सबैले चाहिँ यो मन्दिरमा चाहिँ सहयोग गर्नुभएको छ, अझ पनि सहयोग गर्न आउनुहोला।
5: नमस्कार, म निर्मला कडाइथो। यो शिव मन्दिरको विकासका लागि यहाँ धार्मिक पर्यटकीय सम्भावना भएको ठाउँ हो। यहाँ एकदमै विकास एकदम जरुरी छ। यहाँ धर्मशालाको पनि खाँचो छ। सबै मिलेर नगरपालिकाको पनि ध्यान जाओस्, हामी सबै मिलेर यहाँको विकासका लागि जुट्नुपर्छ।
6: मेरो नाम रामचन्द्र शर्मा कटेल हो। म यहाँ टिकापुर ब्लक नम्बर 8 बस्छु। शिव मन्दिरमा सबैको सहयोग रहनु आवश्यक छ। शिव भनेका सबैका चराचर जगतका सबैका जने भगवान हुन्, कसै व्यक्तिका भगवान होइनौ, सबैको घट घटमा छन्। त्यसैले सबैको अहिले शिव मन्दिर बनिन थालेको छ। सबैको चाहिने सहयोग रहनु, सबैका लागि चाहिने भगवान प्रति श्रद्धा आस्था र जन्म सफल पार्नु भन्ने म ठान्दछु।
7: नमस्कार, म गणेश प्रसाद ओझा, नेपाल शिक्षक महासंघ कैलाली अध्यक्ष, हाल टिकापुर। अब यो शिव मन्दिर विगत लामो समयदेखि स्थापना भयो र अब यसको विकासका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार र यहाँका स्थानीय सबै बुद्धिजीवी, शिक्षा प्रेमी, समाजसेवी सम्पूर्ण व्यक्तित्वहरूको सक्रियतामा शिव मन्दिर को विकास हुन्छ भन्ने मलाई लाग्दछ।
8: नमस्कार, मेरो नाम यशोदा तिमेसेना। हाम्रो यो मन्दिरको लागि अब नयाँ निर्माण हुँदैछ, त्यसको लागि सबैले पहल गर्नु पर्यो। त्यसलाई सबैले भनौँ बजेट यताउता गरेर त्यसलाई छिटो छिटो गरेर त्यसलाई के भवन तयार गर्नु पर्यो, होइन, राम्रोसँग सुरक्षित गर्न भनेर यहाँको वातावरण गर्नु पर्यो, सहयोग चाहियो।
9: नमस्ते, म सरिता रावल थापा। टिकापुरमा धार्मिक क्षेत्र पुरानो, लगभग धेरै वर्ष अघिदेखि यो शिव मन्दिर यहाँ धर्म मान्ने दिदी बहिनीहरू प्रत्येक वर्ष आउनुहुन्छ। उहाँको लागि यो विकास को लागि फेरि टिकापुरमा एउटा मन्दिर बन्दैछ, निर्माण हुँदैछ, यसको लागि विभिन्न माध्यमबाट

0: यो उपाय छिटो कार्यान्वयन गर्न कठिन हुन सक्ने चेतावनी दिएका छन्। फ्रान्सको संसदले जुलाईमा 15 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जालमा पहुँच र माध्यमिक विद्यालयमा मोबाइल फोन प्रयोग दुवै प्रतिबन्ध लगाउने विधेयक पारित गरेको थियो। यो राष्ट्रपति इमान्युएल म्याक्रोको बाल बालिकालाई स्क्रीन अगाडि कम समय बिताउने वातावरण दिन ल्याइएको दबावको एक हिस्सा हो भनिएको छ। सरकारले बाल बालिका र किशोर किशोरीलाई स्क्रीनको लतले उनीहरूको विकास रोकिरहेको छ भन्ने धारणा राखेको छ। यस महिनाको शुरूमा देशको सर्वोच्च अदालतले सामाजिक सञ्जाल सम्बन्धी प्रावधान खारेज गरेपछि म्याक्रोलाई यस मुद्दामा अघि बढ़न अलमल पारेको थियो। तर संवैधानिक परिषदले माध्यमिक विद्यालयमा मोबाइल फोन प्रयोग प्रतिबन्ध लगाउन छुट्टै प्रावधानबारे कुनै निर्णय गरेको छैन। फ्रान्सको शैक्षिक सत्र सेप्टेम्बरमा शुरू हुन्छ। यस्तै समाचारसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। वर्षा कम भएसँगै धान खेतीमा विभिन्न समस्या देखिने सम्भावना। धानको स्याहारमा ध्यान दिन किसानलाई कृषि प्राविधिको सुझाव। देशभर मनसुनी बाईको प्रभाव कायमै, आज चार प्रदेशमा भारी वर्षाको सम्भावना। कैलाश्वर शिव मन्दिरमा 121 लघु रूद्राभिषेक पूजा। मुख्य मन्दिर निर्माणमा सबैको सहयोग हुनुपर्नेमा जोड़। र स्थानीय तहका आवश्यकता सम्बोधन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री खगराज भट्टको भनाई। हवस् त, अहिलेलाई खोज खबर यति नै। प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद बिदा हुन्छु। सामुदायिक रेडियो टीका अब एफएम सुन्दै गर्नुहोला। नमस्कार।
1: कस्तो गनाएको इनका सन्तानले टोइलेट गनाएरै मार्ने भए,
2: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
3: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
1: कता छ त त्यो?
3: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
1: फोन नम्बर कति हो भाइ?
3: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो। अर्को पनि छ 98653629026।
4: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू। सम्पर्क नम्बर 97620203000 र 98656920026।
5: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
6: दाई बेड भूख लाग्छ, खाजा बाँकी नै। ए काकी फे आइल बाटी, राम राम काकी।
7: राम राम हो नानी, मजा बाटो ऐसन ले छाइट भारे हो स्याकल बाजे। आ भलि भुवास कर दिए परल है, समय में भुवास कर दिल से आपन जिम्मेवारी फे वरिना और जनक बात फे सुननी पर्ना।
8: आ दिदी फे वो बेला आपन कटरा पहना इच्छा रह, छुट्टी में भुवास कर देखा मुआ दाई बाबा कर लग गलती जस्ता फिर डोरियानी चाहू। दीदी मई चाहे ई बाल विवाह करनी चाहू, ई बाल विवाह निकरण दीदी।
9: शारीरिक को मानसिक रूप में सक्षम नहीं होकर किशोरावस्था में जो छाइक भुआस कैदेना से डायो बच्चा दुनू के स्वास्थ्य खतरा में पड़ सकत, उ हिंसा के शिकार बन सकत, उही विद्यालय छाड़ पड़ना बाध्यता हुई सकथिस, उ रोजगार फिर नहीं पाए, ओ गरीबी में बांच बाध्य हुई पड़थिन। नेपाल के कानून अनुसार 20 वर्ष नहीं पुगे भुआस कराई नहीं हुई, असिन कराई से 3 वर्ष सम कैद ओ 30,000 रूपया सम जरिवाना हुई सकत, ओ असिन भुआस कानूनी मान्यता।
4: टिकापुर नगरपालिका वडा नम्बर 300 देगिलक जनहितमा जारी सन्देश।
10: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान, एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम

0: लाग्नु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक, भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
1: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

श्रोतावृन्द नमस्कार, सामुदायिक रेडियो टीकापुर एफएमको प्रभाती प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल भदौ महिनाको 9 गते मंगलबार, तदनुसार अगस्त 25 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाई अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौं। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मी प्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि साथीबाट नयाँ प्रस्ताव आउन सक्छ, आर्थिक लाभको बाटो खुल्नेछ। वृष राशि। वृष राशि हुनेहरूको लागि काममा राम्रो मौका मिल्नेछ, आमदानी बढ्ने संकेत छ। मिथुन राशि। मिथुन राशि हुनेहरूको लागि रोकिएको काम खुल्नेछ, व्यापारमा लाभ मिल्न सक्छ। कर्कट राशि। कर्कट राशि हुनेहरूको लागि आज आफ्नो क्षमता देखाउने बेला आएको छ, आर्थिक काममा सावधानी चाहिन्छ। सिंह राशि। सिंह राशि हुनेहरूको लागि परिवारमा निर्णय हुनेछ, खर्च सोचेर गर्नुहोला। कन्या राशि। कन्या राशि हुनेहरूको लागि आफ्नो कुरा राख्ने मौका मिल्नेछ, व्यापारमा ग्राहक थपिन सक्छन्। तुला राशि। तुला राशि हुनेहरूको लागि सानो सुधारले फाइदा दिनेछ, बचत बढाउन सकिनेछ। वृश्चिक राशि। वृश्चिक राशि हुनेहरूको लागि नयाँ चिन्जान उपयोगी हुनेछ, साझेदारीबाट लाभ मिल्न सक्छ। धनुराशि। धनुराशि हुनेहरूको लागि धैर्यले काम बन्नेछ, पुरानो अनुभव काम लाग्नेछ। मकर राशि। मकर राशि हुनेहरूको लागि टाढाबाट खबर आउन सक्छ, व्यापारमा नयाँ बाटो खुल्नेछ। कुम्भ राशि। कुम्भ राशि हुनेहरूको लागि जिम्मेवारी प्रति ध्यान बढ्नेछ, काममा निर्णय लिन सकिनेछ। अन्त्यमा मीन राशि। मीन राशि हुनेहरूको लागि आज शान्त भएर काम गर्नुहोला, रोकिएको पैसा आउन सक्छ। हामीले तपाईलाई सुनायौं तपाईको आजको राशिफल, राशिफल पछि सुनाउनेछौ तपाई अनि तपाईका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाईँ स्टुडियोको फोन नम्बर 091-5162555 मा फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो स्वदेश गान।

स्वदेशस्थानपछि अब सुनौ आज सामुदायिक रेडियो टीका एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे संवाद, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकदोहोरी गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्याह खबर, 12:20 बजे लोकगीतहरू, 1 बजे अपने क्लग, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 33 बजे सुपरहिट थारू गीतहरू, 4:30 बजे थारू नेपाली मिक्स गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे नेपाली थारू गीतहरू, 6 बजे खोज खबर, 6:40 बजे महिला बोल्छिन्, 7 बजे कर्णालीका भाका, 7:30 बजे साझा खबर, 8:10 बजे पोषण संवाद, 8:45 बजे बीबीसी नेपाली सेवा र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस् त हजुरलाई आजको दिन यति नै, भोलि बिहान आज झैं विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीका एफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै म ईश्वर साउत पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483। हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
0: न्यू अछाम जालपडेवी ज्वेलर्स, सिद्धार्थ चौक टिकापुर कैलाली, संचालक दुर्ब सुनार।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुपथ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली, संचालक रामप्रसाद चौधरी। हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै इन्द्रेणी ज्वेलर्समा माइली तिलहरी, छटके तिलहरी, रामलीला झाला, पिजडा झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोटी चन्द्रमा र अर्डर अनुसार सुन चाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ।
2: इन्द्रेणी ज्वेलर्स, बलभद्र चौक, टिकापुर, कैलाली, संचालक रणबहादुर सुनार, सम्पर्क नम्बर 98484 40019।

0: जापानीज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानीज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोश हुने,
2: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बस्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाउला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।
4: टिकापुर नगरपालिका एक नम्बर ओडा कार्यालयको जरुरी सूचना। ओडाका सड़कहरू नजिक पशु चौपाया बाँधेर राख्दा, सड़कमा उभिने पशु चौपाया बाटोमा पुग्ने गरी बाँड्दा दुर्घटना हुने, बाटोमा आवत जावत गर्न अवरोध हुने र बाटो बिग्रिने भएकाले गाई गोरु भैंसी बाख्राहरू बाटोमा पुग्ने गरी नबाँध्न यो सूचना जारी गरिएको छ। कसैले असभ्य तरिकाले गाई गोरु बाटोमा बाँधेको पाइएमा निगरानी गर्न, बाटोबाट हटाउन टोल विकास संस्थाका प्रतिनिधिहरू, युवा समाजसेवीहरूलाई अनुरोध गरिन्छ। बाटोमा बाँध्न आग्रह गर्दा पनि अटेर गरेको पाइएमा टिकापुर नगरपालिकाको एक नम्बर ओडा कार्यालयको फोन नम्बर 98484405998 वा नगर प्रहरीको फोन नम्बर 98484637 खबर गरिदिनु हुन अनुरोध गरिन्छ। एक नम्बर ओडा कार्यालय, टिकापुर नगरपालिका।
5: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
6: यो ओसीएमसी भनेको के आयो फेरि?
7: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
6: ओसीएमसीले के सहयोग गर्छ त?
7: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
8: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134434।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
3: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
1: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcTikapur@gmail.com।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका दिवस 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली। संचालक रामप्रसाद चौधरी।
0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटि हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: ब्लैक नीचे शर्त लागू हुई एनसेल नेपाल के लग।
1: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
2: यही भड़ो 20 गते शनिवार का दिन
3: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आसले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामी संपर्क गर्नुहोला।
1: लामो समयसम्म टाउको दुख्ने बडी रिसाउने झिझो मान्ने बरबराउने अमिलो व्यवहार गर्ने कामकाजमा मन नलगाउने बसेर टुलाउने भोक नलाग्ने निन्द्रा नलाग्ने दुब्लाउँदै जाने धेरै रक्सी खाने लागू पदार्थ सेवन गर्ने
3: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी छारे रोग मिर्गी र बेला बेलामा बेहोस हुने समस्या नकारात्मक सोचाइ आउने यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनु होला।
2: डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार
4: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेंटर एंड क्लिनिक अस्पताल रोड टीकापुर टाड़ा का बिरामी फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस् आरोग्य मेडिकल टीकापुर में अब देखि भिडियो एक्सरे सेवा उपलब्ध छ। संपर्क फोन नंबर 9868 80008 र 9825 6377 72।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
2: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
1: जनरल फिजिसियन विशेषज्ञ सेवा,
2: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
1: दन्तरोग सेवा,
2: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
1: मनोचिकित्सक विशेषज्ञ सेवा
3: हरेक महिनाको प्रत्येक शनिबार,
1: र सिटी स्क्यान सेवा,
2: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
1: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
2: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
1: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
2: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
1: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
2: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
1: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीभी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
2: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-8, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 मा खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: जारी।
1: सामुदायिक रेडियो टीकापुर एफएम बाट जनहितमा जारी सन्देश।
2: टीकापुर नगरपालिका वडा नम्बर 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौं। सर्प देखेपछि नजिस्क्याउं, आफ्नो घर वरिपरि सफा राखौं, सर्पको टोकाईबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ।
3: टीकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौं नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागे के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाको बनाऊ। विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल
2: स्वास्थ्यश्री
3: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू.
4: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज.
5: बाबु म तिमीलाई रोक्दिन, तर यति याद राख्नु, हामी दुईजनाको प्राण तिमी बाँडिएको छ छोरा.

0: लाग्छ पखेटा भिजाएर छोरो उडोस्, अर्को मन लाग्छ सधैँभरि आफ्नो आँखा अगाडि बसिरहोस्। के गर्ने होला?
1: एउटा छोरा भएर आफ्नो आमा बाबाको लागि केही गर्न सक्छ? कति दुःख लाग्यो होला मलाई। तपाईँ र बाबालाई सुखी र खुसी बनाउँछु भनेर।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
4: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
5: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: आई बुढल्ला सुन्ठो कि नै वानन्दे गुवाज आगिली न अब समय एक ठो घर गहना नै हो बनैना उने ना पट्टा नि पैना त
1: अरे गहना बनैना त हो दुकान खोस्ती खोस्ती परेशाना तु कहाँ बनाऊ कहाँ बनाऊ
0: तुहार बाटा अस्तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स म से गहना बनाका आन्छे कि कत्रा सुघर बनाकन ल बाटी
1: ए ले ले ठीक है बा चल हाली भात वट खाई आऊ जाइका हूँ सामुएल ज्वेलर्स में घर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक टीकापुर प्रोप्राइटर प्रहरी सिंह सुनार
0: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 98684 41208 और 98486 39261
2: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र नागरिकता राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
3: शिविर सञ्चालन हुने स्थान
2: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
3: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म
2: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म
4: याद गर्नुहोस् 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
2: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888 98485015 56 र 98486134
4: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर

0: लिते
1: कैश पिता ले लिते
0: एंसल पैक किन लिते
2: जहिया फेन जहां फेन पैक खरीद करी ओ 20% कम कैश फिर तक एंसल ऐप में क्लेम करी
1: कैश पिता ले लिते
2: एंसल पैक किन लिते शर्त लागू हुई एंसल नेपाल के लग
3: ला फेरि यो गाडीले धोका दिने भयो जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला टेन्सनमा भए म त अब
4: भाइलाई थाहै रहेनछ बस ट्रक टिफर जीप कार ट्रेक्टर मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि
3: ए यो टिकापुरमा पनि पाइने रहेछ कुन ठाउँमा पाइने रहेछ दिदी
4: कहाँ हुनु भाइ टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर त्यही पाइन्छ
5: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ
3: ल ल दिदीलाई धन्यवाद अब त म त्यही जान्छु
6: हामी कहाँ सियट एपोलो भी रबर ब्रान्डको मोटरसाइकल ट्रेक्टर बस ट्रक टिफर जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ सञ्जय ट्रेड एन्ड सप्लायर्स जमरापारी टिकापुर कैलाली प्रोप्राइटर केवालाल चौधरी
4: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848528

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एक मात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
2: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एक मात्र ठाउँ एभ्रिला ट्रेडर्स,
5: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98148602004।

0: हेरामे दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदयघात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
3: कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोश हुने,
2: घाँटी अररो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कँदा खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एक मात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एक मात्र ठाउँ एभ्रिला टेरस,
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौला अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौला अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटि हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगरिकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँचि गयो।
0: यतिकै लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिलै जाउ, एक दुई दिनमा त फ्याट्टै बनाइएला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर के हरि सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
4: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
5: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
3: डेलिभरीका लागि
5: ड्रिंकिङ वाटर एक्वा शीतल
3: टिकापुर कैलाली,
6: सम्पर्क मोबाइल नम्बर 9870-10672।
7: स्वास्थ्यका लागि पानी

0: नमस्ते, मेरो नाम डाक्टर अंकित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरूको केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ, जहाँ पानी हुन्न त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले, यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु केही पाल्नुहुन्छ भने त्यसलाई घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाइ हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा केसीमा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्मीको काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स एकदम बढी हुन्छ।
1: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्राण्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
5: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 9864470483।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै इन्द्रेणी ज्वेलर्समा माइली तिलहरी, छटकी तिलहरी, रामलीला झाला, पिजडा झुम्का, बाला, एक आनामा एक जोडी चूरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोटी चन्द्रमा र अर्डर अनुसार सुन चाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ।
1: इन्द्रेणी ज्वेलर्स, बलभद्र चौक, टिकापुर, कैलाली। संचालक रणबहादुर सुनार। सम्पर्क नम्बर 98484-40019।
2: ओहो मेयर साहब, नमस्कार है।
3: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
2: हाम्रो त बिजोग छ मेयर साहब। अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको।
4: यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन।
2: होइन, के जादु गर्नुभयो?
3: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
2: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
3: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
4: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
3: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
2: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
3: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका

0: 11:55 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
1: अनि अत्याधिक पानी परेर बाढी आउन लागे के गर्नुहुन्छ त?
0: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
1: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाखो बनाऊ।
3: विश्व खाद्य कार्यक्रम सरफरोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
1: न्यू अछाम जालपाडेवी ज्वेलर्स, सिद्धार्थ चौक टिकापुर कैलाली, संचालक दुर्ब सुनार।
2: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्यो।
3: त्यो बर्बर बर्बर कराइरहेछ, के भएको छ तँलाई?
2: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्या हुन्छ, खानै सक्दैन।
3: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
4: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ढकला रोड, टिकापुर, कैलाली।

0: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयके अनुरोध।
1: जानकी गाउँपालिका 3 नम्बर वाडावासी दादु भैया दिदी बहिनी हुक्रे सड़कके किनारमे पशु चौपाए नै बान देवी सड़क किनारमे मल वस्तु नै कुरा देवी साथै सड़क किनारमा पशु चौपाए बाँधके ढुङ्गा बालुवा गिट्टी मल कुराके दुर्घटना हुइले से एकर जिम्मेवारी स्वयं व्यक्ति हुक्रा लेह पर्न बा।
0: जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालय लाइकपुर।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका टेक 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली। संचालक रामप्रसाद चौधरी।
4: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
5: तत एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
4: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ
5: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त? जब म निस्केँ, काम गर्न थालेँ अनि पो कमाइ छ त? यो कमाइ पनि मेरो लागि होइन, हिजो म कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
4: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिस जस्तै यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
6: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोस हुने,
2: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बच्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चरा चुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।
4: जापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
5: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: जापानीज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानीज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोश हुने,
2: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।

0: आई बुढल्ला सुन्टो कि नै वानन्दे भोज आगिली न अब समय एक ठो घर गहना नै हो बनाइना हुने न पट्टा नि पैना त
1: अजि गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
0: तुहार बाटस तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बनाएका आन्छे कि कत्रा सुघर बनाएकन ल बाटी
1: ए ले ले ठिके बा चल हाली भात वट खाई हो जाएका हौ सामुएल ज्वेलर्स में गर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक चिकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
0: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए ओ ऑर्डर अनुसार फे बना जाए मोबाइल नंबर 9864141208 ओ 9846239261
2: हेरामे दिन रात गरी मरी मरी पैसा कमायो तर के गर्नु यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा
3: हो नि बिरे मलाई नि त्यस्तै पर्यो नि हेर्न अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि हेर्न
4: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले
3: के गर्छ र सन मेडिकेयरले
4: सन मेडिकेयरले सड़क दुर्घटना एपेन्डिसाइटिस पेन्क्रियाटाइटिस हृदयघात मस्तिष्क घात विद्युतीय वा अन्य जलन डुबान विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ त्यो पनि एकदमै थोरै लगानीमा
3: यति गरेपछि धेरै राहत हुने रहेछ त
4: हो कान्छा अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर कुरा बुझ्यो होइन त तिमीहरूले
3: चिया पनि खाइयो कुरो पनि बुझ्यो है केटा

सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्यान्न खबरमा यहाँलाई स्वागत छ। मध्यान्न खबरबाट ईश्वर साउतको नमस्कार। तपाईं अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। मध्यान्न खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने एमालेको निर्णय, प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित। देशभर मनसुनी वायुको प्रभाव कायमै, आज चार प्रदेशमा भारी वर्षाको सम्भावना। र कैलाली अदालतबाट दोषी ठहर भई फरार रहेका 11 जना पक्राउ। अब मध्यान्न खबर विस्तारमा। नेपाल कम्युनिष्ट पार्टी एमाले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ। आज बसेको संसदीय दलको बोर्ड बैठकले उक्त निर्णय गरेको दलका उपनेता लील बहादुर थापा मगरले जानकारी दिनुभयो। एमाले र नेकपा बीच अन्य प्रदेशमा सत्ता सहकार्य शुरू भइसकेका सन्दर्भमा गण्डकी प्रदेशमा पनि सरकार निर्णयका लागि दुई दल मिलेर पहल अगाडि बढ़ाएको उहाँको भनाई छ। नेपाली कंग्रेस नेतृत्वको वर्तमान सरकारमा एमालेबाट गोविन्द बहादुर नेपाली, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा भीम बहादुर कार्की, उद्योग तथा पर्यटन मन्त्रीमा यशोदा हिमाल र स्वास्थ्य मन्त्रीमा लक्ष्मण पाण्डे रहनु भएको छ। गत वैशाख 2 गते भएको मन्त्री परिषद हेरफेरका क्रममा उहाँहरू मन्त्रीको जिम्मेवारीमा पुग्नु भएको थियो। संघीय संसद प्रतिनिधि सभाको आज दिउँसो 1 बजेका लागि तय भएको बैठक स्थगित भएको छ। संघीय संसद सचिवालयले जारी गरेको सूचना अनुसार विशेष कारणवश आजको बैठक निर्धारित समयमा बस्न नसक्ने भएकाले बैठक भोलि दिउँसो 1 बजे बस्ने गरी पुनः निर्धारण गरिएको हो। प्रतिनिधि सभा नियमावली 2083 नियम 6 उपनियम 3 बमोजिम सभामुख डोलप्रसाद अर्यालले बैठक भोलि भदौ 10 गते बुधबार दिउँसो 1 बजे बस्ने गरी निर्धारण गर्नुभएको संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेद्वारा जारी सूचनामा उल्लेख छ। सूचनामा भनिएको छ, मिति 2083 भदौ 9 गते मंगलबार दिनको 1 बजे बस्ने गरी निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक विशेष कारणवश निर्धारित मिति र समयमा बस्न नसक्ने भएकाले भदौ 10 गते बुधबार दिनको 1 बजे बस्ने गरी निर्धारण गर्नुभएको बेहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। विभिन्न मुद्दामा जिल्ला अदालत कैलालीबाट दोषी ठहर भई फरार रहेका 11 जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ठगी सम्बन्धी मुद्दामा 6 महिना कैद सजाए र 30,000 जरिवाना तोकिएको लम्कीचुवा नगरपालिका 10 बस्ने 32 वर्षीय श्याम बहादुर चौधरी, बैंकी कसुर मुद्दामा 1 दिन कैद सजाए र 1,510 रूपियाँ जरिवाना तोकिएका लम्कीचुवा नगरपालिका 1 बस्ने राजबहादुर थापा रहेका छन्। यस्तै चेक अनादर मुद्दामा 2 महिना कैद र 2,000 जरिवाना तोकिएको लम्कीचुवा 1 का केशवराज जोशी, लिखित सम्बन्धी कसुर मुद्दामा 5 महिना 15 दिन कैद तोकिएका लम्कीचुवा नगरपालिका 10 बस्ने खेम बहादुर चौधरी रहेका छन्। यसै गरी बोक्सी सम्बन्धी आरोप मुद्दामा 1 वर्ष कैद सजाय र 5,000 जनही तोकिएका टीकापुर नगरपालिका 7 वैद्य बस्ने 27 वर्षीय माता भन्ने सुनिल मिस्त्री, टीकापुर नगरपालिका 9 बौनिया बस्ने 34 वर्षकी हिरामोती डंगौरा थारू र सोही ठाउँ बस्ने 45 वर्षकी लाली डंगौरा रहेका छन्। त्यस्तै बोक्सी आरोप सम्बन्धी मुद्दामै 1 वर्ष कैद र 15,000 जरियाना तोकिएका भजनी नगरपालिका 1 गौनिया बस्ने 50 वर्षीय जयराम डंगौरा, सोही ठाउँ बस्ने 44 वर्षीय पदम डंगौरा, 45 वर्षीय लहानु डंगौरा र 54 वर्षीय बाबुराम डंगौरा रहेका छन्। जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका 11 जनालाई जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरूबाट खटिएको प्रहरी

0: टोलीले सोमबार पक्राउ गरेको जनाएको छ। मध्याह खबरमा आज चार प्रदेशमा भारी वर्षाको सम्भावना लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीकाधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
2: टीकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
4: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
4: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
3: जनरल फिजिसियन विशेषज्ञ सेवा,
4: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
3: रोग सेवा,
4: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
3: मनोचिकित्सक विशेषज्ञ सेवा
5: हरेक महिनाको प्रत्येक शनिबार,
3: र सिटी स्क्यान सेवा,
4: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
3: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
4: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
3: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
4: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
3: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
4: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
3: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
4: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
6: झरी र बाढ़ीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमिन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाखो हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने गम्बुट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने। बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
0: टीकापुर नगरपालिका वडा नम्बर 3 जनहितमा जारी सन्देश। विश्रामपछि मध्याह खबरमा स्वागत छ। अब बाँकी खबर। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापिए रहेका सरदर स्थानको आसपास रहेको, जसको प्रभावले देशभर साधारणतया बादल लागेको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। यसै गरी पहाड़ी भूभागका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागका केही स्थानमा तथा मधेश प्रदेश लगायत कोशी प्रदेशका तराईका भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। यसै गरी कोशी बागमती र गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका केही तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। स्थानीय बजारमा आज सुनको मूल्य ₹500 र चाँदीको मूल्य ₹65 घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले आज छापावाला सुन प्रतितोला ₹3,22,200 र चाँदीको मूल्य ₹4,900 कायम भएको जनाएको छ। सोमबार छापावाला सुन प्रतितोला ₹3,22,700 र चाँदीको ₹4,965 कायम भएको थियो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्थानीय तहका आवश्यकता र संवेदनशीलतालाई प्राथमिकतामा राख्दै प्रदेश सरकार अघि बढ़िरहेको बताउनु भएको छ। उहाँले प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई थप बलियो बनाउँदै विकास निर्माणमा प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो। गाउँपालिका महासंघ नेपाल र नेपाल नगरपालिका संघले प्रदेश सरकारसँग स्थानीय तहको अन्तर सम्बन्ध सुदृढीकरण सबलीकरण तथा समसामयिक विषयमा ध्यानाकर्षण गराउने उद्देश्यले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले स्थानीय तहका जायज आवश्यकता सम्बोधन गर्न प्रदेश सरकार सधैं तयार रहेको बताउनुभयो। मुख्यमन्त्री भट्टले प्रदेश र स्थानीय तहबीच अधिकार र जिम्मेवारीको स्पष्ट बुझाइका साथ सहकार्य र समन्वय अघि बढ़नुपर्नेमा जोड़ दिनुभयो। मध्याह खबरमा अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
7: के तपाईलाई थाहा छ,
8: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी माटो वनस्पति जनावर मानिसलाई असर गर्छ।
7: हो र?
8: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौं,
7: अनि
8: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
7: के छ त विकल्प?
8: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
7: विस्तारै गर्दा हुँदैन?
8: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
7: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ,
8: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
9: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
10: शिविर सञ्चालन हुने स्थान
9: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
10: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
9: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
10: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
9: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134434।
10: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
0: विश्रामपछि मध्याह खबरमा पुनः स्वागत छ। अब बाँकी खबर। कञ्चनपुरबाट भन्सार छलीका सामान सहित चारजना पक्राउ परेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका 16 मजगाउँबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी ₹9,12,596 बराबरको आइफोन मोबाइल थान 5 सहित दोधारा चाँदरी नगरपालिका 9 का 26 वर्षीय गौमत जोशी पक्राउ परेका छन्। जोशीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर बाट खटिएको प्रहरी टोलीले सोमबार साँझ फेला पारी उक्त मोबाइल फोन सहित नियन्त्रणमा लिएको हो। यसै गरी जिल्ला प्रहरी कार्यालय जिल्ला कञ्चनपुर बेलौरी नगरपालिका छ भुराकोटबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य 13,96,200 बराबरको चिनी 9 बोरा वाटर मेलन सिड्स 27 बोरा र साइकल थान 2 सहित भारत लखीमपुर बस्ने 32 वर्षीय शिवानन्द शर्मा सोही ठाउँ बस्ने 30 वर्षीय वाहिद अली र कञ्चनपुरको बेलौरी नगरपालिका 4 20 वर्षीय कैलाश जोशी पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीको टोलीले गएराती उक्त सामान सहित तीनै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। अब खेल समाचार। मलेसिया विरूद्धको पहिलो एक दिवसीय अभ्यास खेलमा नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोलीले टस हारेर फिल्डिङको निम्तो पाएको छ। यी दुई टोली बीचको खेल मलेसियामा जारी छ। नेपालले एसीसी प्रिमियर कपको तयारी स्वरूप मलेसिया विरूद्ध अभ्यास म्याच खेलिरहेको हो। नेपालले हालै भारतमा 10 दिनको प्रशिक्षण सम्पन्न गरेको थियो, जहाँ नेपालले कर्नाटक राज्य स्तरीय टोली विरूद्ध दुईवटा अभ्यास खेल पनि खेलेको थियो। नेपाली टीमले उक्त दुवै अभ्यास खेलमा जित निकालेको थियो। भारतमा अभ्यास सघाएर नेपाली टोली उतैबाट मलेसिया प्रस्थान गरेको थियो। आसन्न एसीसी प्रिमियर कपमा नेपाल समयमा परेको छ। समयमा नेपालले पहिलो खेलमा भदौ 15 गते बहराइन विरूद्ध खेल्नेछ। यस्तै नेपालले समूह चरणमा आयोजक मलेसिया, साउदी अरबिया र हङकङ विरूद्ध पनि खेल्नेछ। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने एमालेको निर्णय, प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित। देशभर मनसुनी वायुको प्रभाव कायमै, आज 4 प्रदेशमा भारी वर्षाको सम्भावना। र कैलाली अदालतबाट दोषी ठहर भई फरार रहेका 11 जना पक्राउ। अहिलेलाई मध्याह्न खबर यति नै। प्राविधिक मित्र रत्नापुन मगरलाई धन्यवाद दिँदै अहिलेको मध्याह्न खबरबाट म ईश्वर सावत बिदा हुन्छु। सामुदायिक रेडियो टीका एफएम सुन्दै गर्नुहोला। नमस्कार।
11: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
12: हो नि। बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
13: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
12: के गर्छ र सन मेडिकेयरले?
13: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, प्यानक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
12: यति गरेपछि धेरै राहत हुने रहेछ त।
13: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
12: कुरा बुझ्यो होइन त तिमीहरूले? चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
14: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
15: यो ओसीएमसी भनेको के आयो फेरि?
14: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
15: ओसीएमसीले के सहयोग गर्छ त?
14: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
16: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।

0: छिछी कस्तो गनाएको, यिनका सन्तानले टोयलेट गनाएरै मार्ने भए।
1: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरुन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवा छँदैछ नि।
3: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरुन्त आइहाल्छ नि।
3: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98653629026।
4: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98656920026।
5: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग
6: होइन चाइनिजो माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ तँलाई?
5: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
6: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
7: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
8: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।

0: मकवानपुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
2: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्युरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
3: यही भदौ 20 गते शनिबारका दिन
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
4: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
3: डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार
5: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।

0: 10% क्याश फिरता
1: जैले पनि चाह पनि
2: क्याश फिरता लिनु भए त
3: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिरता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
4: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना
5: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ
6: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ
5: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू
6: बेसरी टाउको दुख्ने
5: उच्च ज्वरो आउने बेहोश हुने
6: घाँटी अररो कडा हुने
5: कम्पन हुने
6: पक्षघात हुने
5: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ
6: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू
5: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो
6: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं
5: घर बाहिर निस्कदा खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ
6: घरको झ्याल ढोकामा जाली राख्ने पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं
5: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं
6: सधैं झुल टाँगेर सुत्ने गरौं
5: याद गर्नुहोस् यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ
7: स्वास्थ्य कार्यालय कैलाली

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: हजुर बेलुकले हाम्रै आफ्नै ओगनका सँगै बटी और भर्खर गीत सुनली रिमझिम रिमझिम पानी बर्से मनुवा मोरे लागे तर्से रे बेलुकी रमाइलो गीत कार्यक्रममा आफ्नो कनके मौसम सुहाना गीत आफ्नो कनके सँगै जोडली आफ्नो हाम्रो कार्यक्रममा सहभागी जनाइटे कर्मी 91-5-61-255 अर्थात 091-56-1255 लाइन खुल्लाबा कार्यक्रममा सहभागी जनाइ विकल्पसे आफ्नो कन हाम्रो रमाइलो गफ इकनमा आफ्नो कन जानकारी गति बाटो त फटाफट चाहिँ डायल गर्दै कर्मी कार्यक्रममा सहभागी जनाइटे कर्मी अठेकी एकैखेजी व्यापारिक ब्रेक यानि व्यापारिक विश्राम लिन बेला हुँदा एकैखेजी सर्ट कमर्सियल ब्रेक ओर जाए ब्रेक के पछि मैले बाटो डायल चाहिँ गर्दै कर्मी 91-5-61-255 लाइन खुल्लैबा
1: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग मुखबाट फिज आएर घाँटी बाङ्गो भई बेहोस हुनु मुटुको धड्कन कम वा ज्यादा हुनु लामो समयदेखि टाउको दुख्नु छटपटी लाग्नु जिउ झमझम हुनु जलन हुनु चिन्ता मान्नु जीवनसित निराश हुनु आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु धेरै शंका मान्नु कानमा बोले जस्तो लाग्नु कोठामा एक्लै बस्न मन लाग्नु काममा मन नलाग्नु झर्को मान्नु रिसाउनु बिना कारण हाँस्नु मुस्कुराउनु रुनु घर छोडेर भाग्नु यौन इच्छाको कमी हुनु जाँड गाँजा चरेस रक्सी ब्राउन सुगर नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ ईसीजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-777 समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।

0: नए प्रकार को रसायन केमिकल न मिसाइए शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवन को अत्याधुनिक मिल में उत्पादित शुद्ध तोरी को तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन
1: नमस्कार है।
2: नमस्कार अध्यक्षज्यू, के छ त तपाईको गाउँपालिका तिरको खबर?
1: हाम्रो त बिजोग छ मेयर साहब। अब म त तपाईको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईको पालिकामा त्यति क्षति भएन होइन? के जादु गर्नुभयो?
2: अब के जादु भन्नु हो अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
1: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौं नि।
2: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
1: हैन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
2: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
1: हुन त हो है, अनि यति छोटो समयमा तपाईहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
2: ल सुन्नुहोस्, हामीले
3: हजुर सरकार मिलभ व्यापार विश्रामके पाछे फेर स्वागत बा, पुनः स्वागत बा। अब हमार लगभग कार्यक्रम निर्धारित समय डगर काटे लागल, विदा मंगना बेला हो गया। तुम्हारे अतरवर्तन रेडियो सुन के साथ देली अपने धन्यवाद, फोन करके साथ देली अपने धन्यवाद, टेक्निक बैठ के साथ दे हुए भाई दीपेन्द्र भट्टराई और रत्ना पुनवा कर देवर धन्यवाद। मोर आवाज अपने कंठन पुगिया और रेडियो सुन के सकू जाने साथ दे की रेडियो का आंसर पंद्रह बैठ के सुन के साथ दे सकू धन्यवाद दीदी। अंतिम एक रमाइलो गीत छोड़ दी और कार्यक्रम में भेटना बाचा कति मैं मिशी आया चाहम। राम राम, जय देव, जय गुरु बाबा, शुभ दिन। आपके पास शुभ रहे रेडियो टीकापुर FM सुनते कर दी।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
3: ल, यति छिटो आमा बन्न लागेको त?
4: थाहा पाउँदैछु, यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन।
3: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी, 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
5: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
5: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।
7: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
8: यही भदौ 20 गते शनिबारका दिन
9: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
7: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
9: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
8: डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार
10: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।

0: 26% सम कैश फिरता
1: चाहिए पानी चाहा पानी
2: कैश फिरता लिनु भए त
3: एनसेल पैक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिरता एनसेल एप मा क्लेम गर्नुहोस् एनसेल पैक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
4: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी
5: आमा मलाई सिक्री बनाइदिनुस् न लाउन कस्तो रहर लाछ
4: पैसा पनि त हुनु पर्यो नि छोरी फेरि पढ्ने लेख्ने मान्छेले
5: मेरो खुतुर्के छ नि आमा मैले कति धेरै पैसा जम्मा गरेकी छु फेरि सुन त पछि पनि काम लाउन सक्यो नि
4: कुरा राम्रै हो छोरी तर कसकोमा जाने हो त
5: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ अस्ति नै हेरिसके मैले त
6: न्यू असम जालपा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू माइली तिलहरी हार झुम्का छड्के तिलहरी बाला चुरा चन्द्रमा जन्तर चन्द्रहार इन्डियन मंगलसूत्र औठी सिक्री बिनारसनका गरगहनाहरू पाइन्छन् साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन् अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ प्रोप्राइटर ध्रुव सुनार फोन नम्बर 9868147979 9824625232 अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार गोपाल सुनार फोन नम्बर 9824628225

0: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयके अनुरोध।
1: जानकी गाउँपालिका 3 नम्बर वडावासी दादु भैया दिदी बहिनीहरू क्रे सड़क के किनारमे पशु चौपाए नै बाँधेबी, सड़क किनारमे माल वस्तु नै कुरा देबी, साथे सड़क किनारमा पशु चौपाए बाँधके ढुंगा बालुवा गिट्टी मल कुराके दुर्घटना हुइले से एकर जिम्मेवारी स्वयं व्यक्ति हुक्रा लेहे पर्न बा।
0: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालय लाइकपुर।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854 89213, इमेल ocmcticapur@gmail.com।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
0: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
2: टिकापुर नगरपालिका वडा नम्बर 1 द्वारा वडावासीहरूमा हार्दिक अनुरोध।
3: वडा नम्बर 1 मा कुनै प्रकारको व्यवसाय सञ्चालन गर्दा वडा कार्यालयमा अनिवार्य व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौं। पशु चौपाया छाड नछोडी र सड़क पेटी छेउछाउमा नबाँधौ। सार्वजनिक स्थानमा माटो, ढुङ्गा, गिट्टी, बालुवा लगायतका निर्माण सामग्री जथाभावी नराखौं। खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट नगरौं। ढल वा सड़क मिचेर व्यवसाय नगरौं। घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं।
2: एक घर एक बिरुवा रोपौं। सबै प्रकारका करहरू समयमा तिरी नागरिकको दायित्व पूरा गरौं। टिकापुर नगरपालिका हाम्रो हो, यसलाई सफा सुन्दर बनाउन आफ्नो ठाउँबाट सबै लागौं। हाम्रा बाल बालिकाहरू लागू औषध दुर्व्यसनीमा फसिरहेका छन्, त्यस विषयमा अभिभावकहरू सचेत बनाऊ। यदि वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भएमा वडा कार्यालयको फोन नम्बर 091-560-877 वा उडा अध्यक्षको फोन नम्बर 98-484-40-598 मा सम्पर्क गरौं।
3: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालय टिकापुर कैलाली का।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्छ भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
2: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
5: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484846673 र 98144602004।

0: काजान छै उडन्या चरी बिन्द्रा त भौतारी आई गयो रेडियो खोल देउडा चौतारी आई गयो रेडियो खोल देउडा चौतारी
1: झल्को आउँदो बाह्रै मास दिनकाटु म क्यारी बाटो हेरी बसेकी छ घर मेरी प्यारी
0: एकडाली बाजगुर आउँछको एकडाली साजको यति सौराई क्या लाग्दो छ परदेशी बाजको यति सौराई क्या लाग्दो छ परदेशी बाजको।

0: देउडा गीत गाउन्या तमरा हाम्रा गाउँ घरका कुरा हन्या तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी। आउन जनभुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247025। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 98017 10672।
4: स्वास्थ्यका लागि पानी

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एक्ला सुका हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्ला
2: के बर्बर बर्बर कराइरहेछ के भएको छ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली
5: टिकापुरको विकासका लागि के गर्दैछ नगरपालिका
6: नगर विकासका लागि नगरवासीको दायित्व के हुनुपर्छ
7: नगर विकासमा नागरिकको सहभागिता कसरी बढाउने र नगरपालिकाको काम कारबाही र सेवा प्रवाह बारे जानकारी दिने कार्यक्रम हाम्रो टिकापुर
5: टिकापुर नगर कार्यपालिकाको सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन कार्यक्रम हाम्रो टिकापुर हरेक साताको बिहिबार बिहान 7:30 बजे र पुनः प्रसारण
7: बिहिबार दिउँसो 3 बजे सुन्न
5: सक्नुहुनेछ

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: ओहो मेयर साहब नमस्कार है।
5: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
4: हाम्रो त बिजोग छ मेयर साहब। म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन? के जादु गर्नुभयो?
5: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
4: ए जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौ नि।
5: हो त्यो

0: सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
1: हैन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
0: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
1: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
0: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
1: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
0: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
1: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
0: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
1: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाखो बनाऊ।
3: विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिका द्वारा जन

0: बाबू ए बाबू कल मनीष मेडिकल में जाइस तो
1: मैं नहीं जाय वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छू
0: वह मारे तो तुहिन वहाँ पठाई दो यहाँ है पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होई से उपचार हुई था वही तोर समस्या फैन अस्ते बा जैबे तो समाधान हुई जाए
1: ए हो दादू अपन अनुहार बिगड़ के परेशान रहूं तब तो मैं अब भी जाय
2: याद कर भी मनीष मेडिकल हल टीकापुर में प्रत्येक महीना के दोसरा शनिवार काठमांडू के वरिष्ठ छाला यौन कुस्ता तथा सौंदर्य रोग विशेषज्ञ डॉक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा मनीष मेडिकल हल टीकापुर में पुरान से पुरान अनुहार में रहल चाया पोटो डंडीफोर दाट खुजली भुटला झरना कपार के तालु खुलना डेंड्रफ इक्जेमा सोरियासिस कुष्ठ रोग पुरान से पुरान ठीक नहीं हुई घाव खटीरा ओ यौन दुर्बलता के उपचार होती रहल बा
3: संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर फोन नंबर 9860071024 ओ 9846774417
4: जापानी इन्सेफलाइटिस रोग संबंधी स्वास्थ्य कार्यालय कैलाली को अत्यंत जरूरी सूचना
5: जापानीज इन्सेफलाइटिस मस्तिष्क में संक्रमण होने लामखुट्टी को टोकाई सर्ने भाइरल रोग हो यो रोग जुनसुक उमेर का मानसरलाई लग्न सक्छ तर धेरै जसो 15 वर्ष मुनि का बाल बालिका में देखिन्छ
6: यो भाइरस संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुंगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ
5: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू
6: बेसरी टाउको दुख्ने
5: उच्च ज्वरो आउने बेहोस हुने
6: घाँटी अरोरो कडा हुने
5: कम्पन हुने
6: पक्षघात हुने
5: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ
6: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू
5: लामखुट्टेको टोकाइबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो
6: हाँस कुखुरा सुंगुर बुंगुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं
5: घर बाहिर निस्कदा खेतबारीमा काम गर्दा पुरा बाउला भएको कपडा लगाऊ
6: घरको झ्याल ढोकामा जाली राख्ने पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं
5: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं
6: सधैं झुल टाँगेर सुत्ने गरौं
5: याद गर्नुहोस् यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ
7: स्वास्थ्य कार्यालय कैलाली

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ, ती बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदयघात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरझट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
3: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
4: शिविर सञ्चालन हुने स्थान
3: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
4: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
3: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
5: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनुपर्नेछ।
3: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134434।
5: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: ए सन्त्यकी आमा, पर कान्छा खालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
5: आफ्ना कान्छा भाइको बिहे नगइजन पन भएन, जाउँ भने भयाको मङ्गलसूत्र पन भाँची गयो।
4: यतिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
5: आज त सन्त्यका बाले मनकै कुरो हर्यो, हट त बाई जाउँ।
6: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868442108, 9846349261।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: लिटे शर्त लागू हुई एनसेल नेपाल के लग
1: ए भन्दै सबै कुरा पाउने रहेछ लु भन् त बाउ के पाउँछ त्यहाँ
2: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
3: ए एभ्रीलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
4: त्यति मात्र होइन त्यहाँ त जस्मिन प्यान्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
1: भनेदेखि सबै कुरा पाउने रहेछ
5: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस
6: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस
7: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
5: प्रोप्राइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484648673 र 98164602004

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
0: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।
2: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
3: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठभन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
2: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
3: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि, मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
2: अब त म ढुक्क।
4: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
3: मोबाइल नम्बर 98 48 51 43 26। जमरापारी, टिकापुर, कैलाली।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरा पारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियाट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनिजो माइलो के बर्बर बर्बर कराइरहेछ के भएको छ हौ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ढकरोला रोड टिकापुर कैलाली

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: लो यति छिटो आमा बन्न लागेको त
1: थाहा पाउँदैछु यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ कस्तो गाह्रो हुन्छ पनि काम गर्न विदेश जानुभएको छ के गर्ने के नगर्ने केही थाहा छैन म त जान्नु पर्यो जस्तो लाग्छ
0: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक त राजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन प्यान्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान, एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिज आएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-685-40-777। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628825।
3: ला, फेरि यो गाडीले धोका दिने भयो।
4: जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या।
3: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
5: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
3: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
5: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
0: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
3: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
2: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर केवालाल चौधरी।
5: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 98485728।

0: छिछी फे चर्पी भर गिल का करना हो का
1: चर्पी भर्न से फे का चिन्ता आदित्य सेफ्टी टेङ्की सरसफाईमा फोन करी आ बाक सरसफाई कै दिही
0: फोन नम्बर कटा हो त
1: ली डायल करी 97 6 20 20 300
0: हेलो आदित्य सेफ्टी टेङ्की सरसफाई हो महिन राजापुर बजार में टैंकी सफाई करना बा
1: अपनों कंठे टीकापुर जानकी जोशीपुर भजनी सत्ती राजापुर गेरुआ वो लमकी मना सेफ्टी टैंकी गोबर गैस और रिंग वाला टॉयलेट सर सफाई कर परिकल से आदित्य सेफ्टी टैंकी सर सफाई सेवा हना समझावे संचालक शेरबहादुर थारू संपर्क नंबर 97 6 20 20 300 ओ 98 6 56 92 026
2: ओहो मेयर साहब नमस्कार है
3: नमस्कार अध्यक्षज्यू के छ त तपाईको गाउँपालिका तिरको खबर
2: हाम्रो त बिजोक छ मेयर साहब अब म त तपाईको पालिकाको खबर बुझ्न आएको यति ठूलो वर्षा हुँदा पनि तपाईको पालिकामा त्यति क्षति भएन हैन के जादु गर्नुभयो
3: अब के जादु भन्नु हो अध्यक्षज्यू ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ यसकारण त्यति नोक्सानी हुन पाएन
2: ए जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौं नि
3: हो त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं हाम्रो जनप्रतिनिधि बडघर स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो
2: हैन खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब
3: त्यति मात्र होइन अध्यक्षज्यू धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं जस्तै पाकेको अन्न भित्राउने पाकेको छैन भने दुई चार दिन नकाट्ने ठूलो नहर पनि सफा गर्यौं अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं
2: हुन त हो है अनि यति छोटो समयमा तपाईहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न
3: ल सुन्नुहोस् हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं बाल बालिका वृद्ध वृद्धा गर्भवती तथा सुत्केरी अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं
2: ए अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त
3: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौं विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती सुत्केरी ज्येष्ठ नागरिक बाल बालिका अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ
2: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त
3: हो नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ
2: ओहो बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ
1: विपद बारे चासो राखौ, चनाको बनौ।
4: विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246028225।
3: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्यो।
4: होइन चाइनाजो माइलो, त्यो बर्बर बर्बर कराइरहेको छ, के भएको छ हो तलाई?
3: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लागे हुन्छ, खानै सक्दैन।
4: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
5: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
6: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी
4: टिकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउन्ड सेवा बारे अत्यन्त जरुरी सूचना।
5: टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको मिति स्थान र समयमा सञ्चालन हुने भएकाले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
4: वडा नम्बर 1 एकता नगर कार्य समितिको भवन भदौ 7 गते।
5: वडा नम्बर 1 ज्योतिनगर सहरी स्वास्थ्य प्रबन्धन केन्द्र भदौ 8 गते।
4: वडा नम्बर 9 ढुङ्गा सहरी स्वास्थ्य केन्द्र भदौ 9 गते।
5: वडा नम्बर 6 नारायणपुर स्वास्थ्य चौकी भदौ 10 गते।
4: र वडा नम्बर 7 छत्ती सहरी स्वास्थ्य केन्द्र भदौ 11 गते।
5: सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि।
4: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
7: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
8: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
7: ए यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
8: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
7: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
9: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली। प्रोप्राइटर केवालाल चौधरी।
8: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98487188।

0: नेपाल गंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: भड़ौ 20 गते शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामी संपर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने बढी रिसाउने झिझो मान्ने बरबराउने अमिलो व्यवहार गर्ने कामकाजमा मन नलगाउने एक्लै बसेर टुलाउने भोक नलाग्ने निन्द्रा नलाग्ने दुब्लाउँदै जाने धेरै रक्सी खाने लागू पदार्थ सेवन गर्ने
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी छारे रोग मिर्गी र बेला बेलामा बेहोस हुने समस्या नकारात्मक सोचाइ आउने यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनु होला।
1: डाक्टर आउने दिन यही भडौ 20 गते शनिबार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस् आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 73 77 72।
4: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरा पारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरा पारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 9848513426। जमरा पारी, टिकापुर, कैलाली।
3: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
4: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
5: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा।
6: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
7: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
6: के गर्छ र सन मेडिकेयरले?
7: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
6: यति गरेपछि धेरै राहत हुने रहेछ त।
7: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
6: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौं नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाको बनाऊ। विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगइकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँची गयो।
0: यो टिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याक्ट्री बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्तेका बाले मनकै पुरो हर्यो, त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9864442408, 9846239631।
3: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागु औषध कन्सल्टेन्ट न्युरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
4: यही भदौ 20 गते शनिबारका दिन
5: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागु औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
5: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
4: डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार।
6: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868800008 र 9825637272।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू अछाम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246028225।

0: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोश हुने,
2: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गा देवकोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्र र नेपाली पात्रोमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट टीकापुर नगरपालिकामा कार्यवाहकको विवादले बजेट कार्यान्वयनमा ढिलाइ हुन थालेपछि कार्यपालिका सदस्यबीच अनौपचारिक छलफल। कैलालीमा दुईजना जापानिज इन्सेफलाइटिस संक्रमितको मृत्यु। जापानिज इन्सेफलाइटिसबाट जोगिन लामखुट्टेको टोकाईबाट बस्न स्वास्थ्यकर्मीको सुझाव। भदनी नगरपालिकामा बाल तथा पोषण मैत्री स्थानीय शासनको प्रगति समीक्षा, सूचक पार गर्ने प्रयास जारी। र टीकापुर नगर अनुदान शिक्षक समितिद्वारा 9 वटै वडा कार्यालयमा ज्ञापन पत्र। खोज खबर अब विस्तारमा। टीकापुर नगरपालिकामा कार्यवाहकको विवादले बजेट कार्यान्वयनमा ढिलाइ हुन थालेपछि मंगलबार कार्यपालिका सदस्यबीच अनौपचारिक छलफल भएको छ। प्रमुख प्रशासकीय अधिकृत ममता बास्तोला आएपछि पालिकामा देखिएको समस्या समाधानका लागि प्रयास शुरू भएको हो। असार 17 गते नगरसभाले ल्याएको बजेट जनप्रतिनिधिबीच सहमति गरेर कार्यान्वयन गर्ने कार्यपालिका सदस्यहरू पनि अग्रसर भएका छन्। टीकापुरको नगर प्रमुखको हुने भन्ने विवाद निरूपणका लागि अदालतले माघ 18 को मिति तोकेपछि पालिकालाई अनिर्णयको बन्दी बनाउन हुँदैन भनी छलफल थालिएको हो। मध्यमार्गी बाटो निकालेर रामबहादुर नगरजीलाई नै कार्यवाहकको भूमिका स्वीकार्ने र ज्येष्ठ सदस्य जयराम चौधरीको अध्यक्षतामा ल्याएको बजेट कार्यान्वयनमा लैजानका लागि सहमतिको प्रयास भएको छ। वडा नम्बर 8 का वडा अध्यक्ष दीर्घबहादुर ठकुल्ला:
1: कानूनले बोलेका कुरा के हो भने पालिकाको प्रमुखले अख्तियार दिने व्यवस्था छ प्रमुख प्रशासकीयलाई कार्यान्वयनको लागि। अब त्यो कन्डिसनमा हाललाई त हामीसँग प्रमुख नभएको बेलामा त कार्यवाहक प्रमुख नै प्रमुख हुने भयो। त्यो कारणले कार्यवाहक प्रमुख अब रामनगरले काम गरिरहेको हुनाले उहाँले कार्यवाहक प्रमुख भएर अख्तियारी दिने र बजेट यसलाई कार्यान्वयनमा अगाडि बढाउँ भयो। त्यस्तो समस्या छ भने एउटा कार्यपालिकाबाट निर्णय गरौं भनेर भनेको छु।
0: टीकापुर नगरपालिका वडा नम्बर 2 का वडा अध्यक्ष दीपक चौधरी: गल्ती सबैबाट भएकाले सच्याएर अघि बढ्नुपर्ने बताउनुहुन्छ।
2: हामी सबैले जानी नजानी कुनै न कुनै कोणबाट हामीले गल्ती गरेका छौँ। त्यो गल्तीको महसुस हामीलाई भएको पनि छ अहिले। र मेरो भनाइ त के हो भने सबै हामी आत्मसमीक्षा गर्दै आत्मआलोचना सहितको समीक्षा गर्दै चाहिँ अगाडि बढ्नुपर्छ भन्ने मेरो चाहिँ सुझाव हो र मेरो धारणा हो।
0: वडा नम्बर 4 का वडा अध्यक्ष लालवीर चौधरीले: कार्यपालिका सदस्यबीच अनौपचारिक सहमति भएको, आगामी दिनमा निरन्तर छलफल गरेर पालिकालाई कसरी निकास दिन सकिन्छ भनी छलफल भएको बताउनुभयो।
3: अनौपचारिक रूपमा सहमति भयो, अनौपचारिक बैठक थियो। पालिकालाई अख्तियारी दिने विषयमा अब बजेटलाई कसरी कार्यान्वयनको चरणमा लैजाने भन्ने किसिमको निकासको लागि छलफल अनौपचारिक रूपमा भयो। अहिले अब कार्यवाहकको रूपमा जो बसिराख्नु भएको छ, जसको मुद्दा विचाराधीनमा छ, उहाँ मार्फत दिने कि भन्ने कुराको एउटा निकास कसरी निकाल्ने भन्ने कुराको अनौपचारिक रूपमा छलफल चाहिँ भयो। निकासको लागि एकै ठाउँमा बस्ने प्रयास भएको छ।
0: पालिका अनिर्णयको बन्दी बन्ने देखिएकाले बजेट कार्यान्वयनका लागि अख्तियारी दिन नगरजीलाई नै कार्यवाहकको भूमिका निभाइदिन सहमति भएको वडा नम्बर 7 का वडा अध्यक्ष गेप्रसाद न्यौपानी बताउनुहुन्छ।
4: वडा अध्यक्षहरू र कार्यपालिका सदस्यहरू हामी सबै बसेर बजेटलाई पूर्ण रूपमा कार्यान्वयन गर्नका लागि अख्तियारी दिने लिने सवालमा कानूनमा स्पष्टता नभएका कारण मोटामोटी सहमतिमा पुगेका छौं। पहिलो राम नगरजी नै कार्यवाहक प्रमुख, उहाँलाई अदालतले कुनै पनि कामकाज नगर्नु भन्ने आदेश नभएका कारण उहाँबाटै हामीले त्यो बजेट कार्यान्वयन गर्नका लागि अख्तियार दिने भन्ने खालको मोटामोटी हामीले सहमति गरेका छौँ।
0: कार्यवाहक नगर प्रमुख रामबहादुर नगरजी वडा अध्यक्षको आग्रह अनुसार आफू सकारात्मक रहेको, नगरसभामा आफू उपस्थित नभएकाले अख्तियारी दिन मिल्ने वा नमिल्ने बारेमा कानूनी सल्लाह लिएर सबैको सहमतिमा निर्णय लिने र पालिकालाई निकास दिने बताउनुहुन्छ।
5: वडा अध्यक्षजी, कार्यपालिका सदस्य, हाम्रो प्रमुख प्रशासकीय राम्रो बसिसकेपछि

0: भजनी नगरपालिकामा बाल तथा पोषण मैत्री स्थानीय शासनको प्रगति समीक्षा गरिएको छ। 2083 असोजसम्म बाल मैत्री स्थानीय शासनपालिका घोषणा गर्ने लक्ष्य लिएको भजनी नगरपालिकाले समय नजिकै गर्दा कार्यक्रमको समीक्षा गरेको हो। भजनी नगरपालिकाले बाल मैत्री स्थानीय शासन घोषणा हुन पालिकाले 51 सूचक मध्ये 15 सूचक पार गरेको महिला तथा बाल बालिका शाखा प्रमुख रिजु चुकाले जानकारी दिनुभयो। उहाँले कार्यक्रमहरू पोषण मैत्री पालिका हुन 49 सूचक मध्ये 31 पार गरेको बताउनुभयो, जसमा शिक्षामा 6 मध्ये 4, पशु स्वास्थ्यका 3 मध्ये 2, कृषि विकासका 4 मध्ये 2, महिला तथा बालबालिकामा 5 मध्ये 2 र खानेपानी तथा सरसफाईमा 5 मध्ये 4, शासकीय प्रबन्धमा 10 मध्ये 8, स्वास्थ्यमा 16 मध्ये 9 सूचक पूरा भएको स्वास्थ्य शाखा सहायक लक्ष्मी चौधरीले जानकारी दिनुभएको छ। नगर प्रमुख केवल चौधरीले बाल मैत्री र पोषण मैत्री पालिका बनाउन नगरपालिकाले मात्रै नभई सरकारवाला सबै पक्षले जिम्मेवारी लिनुपर्ने बताउनुभयो। उहाँले बाल समृद्धि भनेको कार्यक्रम सञ्चालन मात्र नभई पोषित सुरक्षित र सक्षम सके नसकेको कुरालाई जाँच गर्नुपर्ने बताउनुभयो।
1: बाल समृद्धि भनेको कार्यक्रम मात्र सञ्चालन गर्ने होइन साथीहरू, हाम्रा बाल बच्चाहरू बाल बालिकाहरू स्वस्थ र पोषित सुरक्षित र सक्षम बन्न सकेका छन् कि छैन त्यो कुरालाई पनि हामीले विशेष ध्यान दिनुपर्छ। त्यसैले अबदेखि पोषणका कार्यक्रमलाई हामीले स्वास्थ्य शाखाको मात्रै जिम्मेवारी होइन, प्रत्येक शाखाले जिम्मा लिनुपर्छ, प्रत्येक संघ संस्थाले लिनुपर्छ, हामी स्वयं सेविकाले पनि लिनुपर्छ, भलमनसाले लिनुपर्छ, नगरपालिकाले मात्रै होइन।
0: स्वास्थ्यकर्मी छत्र बुढाले गाउँघर क्लिनिकको अवस्था नाजुक भएको बताउनुभयो। उहाँले भवन नहुँदा खुल्ला रूपमा भ्याक्सिन लगाउँदा भ्याक्सिनको प्रभावकारिता नहुने र यसले बालमैत्री स्थानीय शासन घोषणामा समस्या भएको सुझाव दिनुभयो।
2: हाम्रो गाउँघर क्लिनिकहरूको भवनको अवस्था चाहिँ नाजुक छ, कुनै ठाउँमा हाम्रो भवनै छैन, भवन नभएको कारणले गर्दा अनि तपाईँको स्पिटलहरूमा अनि खोप लगाउने बच्चाहरूले खोपको एकदम इफेक्टिभ भ्याक्सिनहरू पाउँछ कि पाउँदैन होइन, हाम्रा केही भ्याक्सिनहरू यस्तो छन् उज्यालोमा राख्नै मिल्दैन, देखाउनै मिल्दैन, अनि त्यो भवन नभएपछि त्यो हाम्रो भ्याक्सिन लगाउने मान्छे हाम्रो खोप कार्यकर्ताहरू कहाँ गएर खोप लगाउँछ, अनि त्यो बालमैत्री स्थानीय शासन कसरी घोषणा हुन्छ।
0: शान्ति पुनर्स्थापना केन्द्रका पूनम विश्वकर्माले पढ्दै गरेका किशोर किशोरीहरू पैसा कमाउन अभिभावक र ठेकेदारसँग भारत गइरहेकाले उनीहरूलाई काउन्सिलिङ गर्न गाह्रो भएको बताउनुभयो। स्वास्थ्य शाखा प्रमुख कैलाश डगौराले स्वागत गर्नुभएको कार्यक्रम सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख रिजु चुखाले गर्नुभएको थियो। ओल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा यार नेपालको सहकार्यमा बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो परियोजना अन्तर्गत नगरपालिकाको आयोजनामा समीक्षा कार्यक्रम गरिएको हो। खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुरी फिल्म।
3: ल यति छिटो आमा बन्न लागेको त
4: थाहा पाउँदैछु, यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन, म त जान्नु पर्यो जस्तै लाग्छ।
3: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी, 20 मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
5: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
6: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खिलिरहने, कुलतमा लाग्ने, छटपटि हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। कैलालीमा यस वर्ष अहिलेसम्म 8 जापानिज इन्सेफलाइटिसको संक्रमण देखिएको छ। संक्रमित मध्ये 2 मृत्यु भएको छ। जिल्लामा जापानिज इन्सेफलाइटिसको संक्रमण देखिएपछि यसको रोकथामका लागि जिल्ला स्वास्थ्य कार्यालय कैलालीले के कस्ता काम गरिरहेको छ भनी सहकर्मी ईश्वर साउदले स्वास्थ्य कार्यालय कैलालीका सूचना अधिकारी मीनबहादुर धामीलाई सोध्नु भएको छ।

0: अथवा पोस्ट मनसुनको समय नै बढी सक्रिय हुने अवस्था छ। कैलाली जिल्लामा पनि अरू जिल्लाहरू जस्तै जापानिज इन्सेफ्लाइटिसका केसहरू देखा परेका छन्। यो चाहिँ जापानिज इन्सेफ्लाइटिस लामखुट्टेको टोकाइबाट सर्ने गम्भीर प्रकारको रोग हो। यो जुनसुकै उमेर समूहकोलाई पनि लाग्न सक्छ, विशेष गरी यो बालबालिकालाई बढी देखिन्छ। यो भाइरसबाट संक्रमित हुन्छ, जस्तै अब घाँस, कुखुरा, चरा चुरुङ्गी, बङ्गुर, सुँगुर जस्ता जनावरले लामखुट्टेलाई टोक्यो, सो लामखुट्टेले संक्रमित भएर फेरि त्यो लामखुट्टेले मान्छेलाई टोकिन चाहिँ यो रोग सर्ने भयो। तर यो चाहिँ लामखुट्टेले सर्ने भए तापनि मान्छेबाट मान्छेमा डाइरेक्ट सर्दैन भन्न खोजेको, मान्छे भयो अनि त्यसपछि सुँगुर बङ्गुर चरा चुरुङ्गी भयो अनि त्यसपछि संक्रमित लामखुट्टे भयो भने बल्ल त्यसपछि मान्छेलाई सर्छ। यो अब एक किसिमको मस्तिष्कमा असर गर्ने गम्भीर किसिमको चाहिँ रोग हो। कैलाली जिल्लामा पनि विगतका वर्ष भई यस वर्ष पनि केसहरू देखा परेका छन्। हालसम्म कैलाली जिल्लामा 8 जापानिज इन्सेफ्लाइटिसका केसहरू देखिएका छन्, जसमा 3 केस चाहिँ धनगढी र 2 लम्कीचुवा र 3 घोडाघुडीमा, र घोडाघुडीको 3 केस मध्ये 2 केस चाहिँ डेथ भएको छन् भन्नु खोजेको। अब हाम्रो 8 2 चाहिँ मृत्यु चाहिँ जापानिज इन्सेफ्लाइटिसबाट भएको छ। कुल मिलाएर यो वर्षमा हाम्रो 8 बिरामी देखा परेका छन्।
1: यसको रोकथामको लागि जिल्ला स्वास्थ्य कार्यालय कैलालीले के गरिरहेको छ?
0: अब यो लामखुट्टेकोबाट सर्ने एक प्रकारको रोग हो। यो चाहिँ विशेष गरी भाइरसको संक्रमित लामखुट्टेमा हुन्छ। यसले चाहिँ सुँगुर बुङ्गुर हाँसलाई संक्रमण गरेर मान्छेलाई चाहिँ संक्रमित गराउने हो। यो जापानिज इन्सेफ्लाइटिस रोग लागेमा विशेष गरी टाउको दुख्ने, उच्च ज्वरो आउने, बेहोस हुने, घाँटी कडाउने, कम्पन हुने, पक्षघात हुने, समयमा उपचार भएन भने मृत्यु सम्मत पनि भेला गर्न सक्छ। अब यस्ता जापानिज इन्सेफ्लाइटिस का चिन्ह लक्षण भएका व्यक्तिहरूले नजिकको स्वास्थ्य संस्थान गएर त्यस जाँच गरेर नआउनु पर्यो अथवा यो सम्बन्धी जानकारी लिन सम्पूर्णलाई के अरे जानकारी लिन पनि अनुरोध गर्न चाहन्छु। त्यस्तै जापानिज इन्सेफ्लाइटिसबाट बच्नको लागि पनि लामखुट्टेकोबाट टोकाइबाट बच्ने त प्रमुख उपाय नै भइहाल्यो। त्यस्तै हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घरपालुवा पालुवा जनावरहरू, चराचुरुङ्गीहरू, यिनीहरूलाई पनि घरदेखि टाढा व्यवस्थित तरिकाले खोरमा सुरक्षित तरिकाले पाल्ने, घरबाट बाहिर निस्किँदा खेतबारीमा काम गर्दा बाहुला भएका कपडाहरू लगाउनु पर्यो, घरको झाड ढोकामा जाली लगाउने, वरिपरि खाल्डा खुल्डी छन् भन्ने पुर्ने, लामखुट्टेको वृद्धि विकास हुने प्रक्रियालाई हामीले रोक्नुपर्छ र लामखुट्टे भवनै धुप भए झुलीभित्र मात्र हामीले सुत्ने गर्नुपर्छ। अब यो जापानिज इन्सेफ्लाइटिस मात्र नभएर डेङ्गु भयो, मलेरिया भयो, यी पनि लामखुट्टेकै टोकाइबाट हुने भएको कारणले हामीले एकदमै घर वरिपरि सफा गर्नु र हामीले घरको झाल ढोकामा जाली लगाउने गर्नुपर्छ। र यो जापानिज इन्सेफ्लाइटिसबाट बच्नको लागि बालबालिकाहरूलाई 12 खोप लगाइन्छ र यो खोप लिन छुटेका भने पनि 5 उमेरसम्म पनि लगाउन सकिन्छ। यो केसहरू देखिएका कारणले यो आर्थिक वर्षमा कैलाली जिल्लामा यो जापानिज इन्सेफ्लाइटिसको लागि खोप अभियान पनि सञ्चालन हुनेछ र योबाट हामीले बच्नुपर्छ। र यसको लागि स्वास्थ्य कार्यालय कैलालीबाट पनि हामीले कैलाली जिल्लामा 13 स्थानीय छ केस देखा परेका स्थानमा त विशेष गर्नु नै परिहाल्यो, सँगसँगै अरूमा पनि सतर्क रहन, सजग रहन सम्पूर्ण हाम्रो स्वास्थ्यका सञ्जालहरू, स्वास्थ्य संस्थाहरू, महिला स्वयंसेविकाहरू, आमा समूहलाई हामीले प्रचालन गरी विभिन्न किसिमका सचेतनामूलक कार्यक्रमहरू, सरकारवालासँग अन्तर्क्रिया कार्यक्रमहरू, विभिन्न सचेतनाका अभियानहरूको रूपमा हामीले लिइरहेका छौँ। त्यस्तै विभिन्न सञ्चार माध्यमहरूबाट, सामाजिक सञ्जालबाट पनि हामीले विभिन्न किसिमका लामखुट्टे नियन्त्रण गर्न अथवा त्यो टोकाइबाट बच्नको लागि कसरी सावधानी अपनाउने अथवा जेईबाट बच्न, डेङ्गुबाट बच्न विभिन्न किसिमका गतिविधि गर्न भनेर हामीले विद्यालय, स्वास्थ्य शिक्षा, आमा समूह, विभिन्न सरकारवाला निकायसँग यो सम्बन्धी सचेतना कार्यक्रमहरू गरिरहेछौँ।
2: कैलालीबाट भन्सार छलीको साड़ी र ब्रोइलर कुखुरा लगायतका सामान बरामद गरिएको छ। विभिन्न स्थानबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी 2,78,000 बराबरको सामान बरामद गरिएको हो। भन्सार छलीको साड़ी, ब्रोइलर कुखुरा लगायतका सामान जिल्ला प्रधिकारले कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरीले व्यवहारिक अवस्थामा फेला पारेको जनाइएको छ। विभिन्न मुद्दामा जिल्ला अदालत कैलालीबाट दोषी ठहर भई फरार रहेका 11 जना पक्राउ परिरहेका छन्। पक्राउ पर्नेमा ठगी सम्बन्धी मुद्दामा 6 कैद सजाय र 30,000 जरिवाना तोकिएका लम्कीचुवा नगरपालिका 10 बस्ने 32 वर्षीय श्यामबहादुर चौधरी, बैंकिङ कसुर मुद्दामा 1 कैद सजाय र 1,510 जरिवाना तोकिएका लम्कीचुवा 1 बस्ने राजबहादुर थापा, चेक अनादर मुद्दामा 2 कैद सजाय र 2,000 जरिवाना तोकिएका लम्कीचुवा नगरपालिका 1 बस्ने केशवराज जैसी, लिखा सम्बन्धी कसुर मुद्दामा 5 15 कैद तोकिएका लम्कीजुवा नगरपालिका 10 बस्ने खेमबहादुर चौधरी रहेका छन्। यसैबीच बोक्सी सम्बन्धी आरोप मुद्दामा एक वर्ष कैद र सजाय 5,000 जनै तोकिएका टीकापुर नगरपालिका सायद वैदी बस्ने 27 वर्षीय माता भन्ने सुनिल मिस्त्री, टीकापुर नगरपालिका नौ बौनिया बस्ने 34 वर्षकी हिरामती डगौरा थारू र सोही ठाउँ बस्ने 45 वर्षकी लाली डगौरा रहेका छन्। त्यस्तै बोक्सी सम्बन्धी आरोप मुद्दामै एक वर्ष कैद सजाय 15,000 जनै तोकिएका भजनी नगरपालिका एक गौनिया बस्ने 50 वर्ष जयराम डगौरा, सोही ठाउँ बस्ने 44 वर्ष पदम डगौरा, 45 वर्षीय लहानु डगौरा, 54 वर्षीय बाबुराम डगौरा पक्राउ परेका छन्। खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि जनआवाज र अन्य खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला टीकापुर एफएम।
3: टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
4: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
3: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
5: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेका छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
6: के गरु त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके तर निकै हुन्न।
5: दाई बरु एकपटक टीकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि।
6: तैले भन्छस् भने लौ जाम न त त्यो सत्कार मेडिकलमा एकपटक।
7: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टीकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड टीकापुर। फोन नम्बर 0915600595, मोबाइल नम्बर 98484273।
2: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर: टीकापुर नगर अनुदान शिक्षक समितिले टीकापुरका 9 वडा कार्यालयमा ज्ञापन पत्र बुझाएका छन्। नेपाल सरकारको श्रम ऐन अनुसार न्यूनतम तलब वृद्धि गर्न मागसहित ज्ञापन पत्र बुझाइएको हो। ज्ञापन पत्र बुझ्दै शिक्षकहरूका मागप्रति आफूहरू सकारात्मक रहेको वडा अध्यक्षहरूले बताउनु भएको छ। पछिल्लो समय नेपाल सरकारले सबै तहका शिक्षकहरूको तलबमान र महँगी भत्ता वृद्धि गरेपछि नगर अनुदानका शिक्षकहरू मर्कामा परेका हुन्। नगर अनुदानका शिक्षकहरूका मागप्रति सबै वडा अध्यक्ष सकारात्मक रहेको नगर अनुदान शिक्षक समितिका अध्यक्ष सूर्यादेवी भट्टराईले बताउनुभयो।
8: हामीले सामाजिक विकास संयोजक लालवीर चौधरीलाई हाम्रा नगर शिक्षकहरूका माग र तलब वृद्धिको सम्बन्धमा ज्ञापन पत्र बुझाएका छौँ। अध्यक्षहरू पनि हामीप्रति एकदम पोजिटिभ र सकारात्मक भएको हामीले आभास गरेका छौँ र यो टीकापुर नगर अनुदान शिक्षकको जसै गरी संघीय अनुदानको पनि 5,000 तलब वृद्धि बढेर आउनेछ, त्यसै गरी नगर अनुदानको पनि बढोस् भन्ने आशा व्यक्त गर्न चाहन्छु।
2: खोज खबरमा अब पालो जनावाजको: स्थानीय पालिकासँग स्रोत कम, नागरिकका आवश्यकता धेरै हुन्छन्। आजको जनावाजमा हामीले जानकी गाउँपालिकाबाट कस्तो सेवा पाउनु भएको छ भनेर केही नागरिकलाई सोधेका छौं।
9: नाम बसन्ती कुमारी डंगौरा थारू, मोटी नगर स्कूल टाँडी बढे के देखाई। अब ऐठी तो अब जस्ते लाइन से तो ढीना पालिक पाला टाइम अनुसार हाँ बढ़े के बुझे थे। अब जस्ते वो कुछ एक बार से झगड़े हुई देना तो सलाह सुझाव देते तो ऐसी कर बो तो ऐसी फिर के बढ़े के बुझे थे।
10: मोरी नाम पूनम चौधरी हो, मैं मोटी नगर स्कूल टाँडी के बीट हूँ। टाइम में तो भी सुनता सेवा सुविधा थे ऐठी कबू कबू सगरी बसिंग लाख दवाई कबू कबू टाली मोलिन आई।
11: मोर नाम सुस्मिता चौधरी हो, दुआरा साथ मर गए आज मोरी नगर स्कूल टारी हमार घर। टाली मोलिम आई तो है जानकारी दे थे तो आई थी तीन तरकारी कुछ आए जिससे की किस सीखा बिया बालक के हुए फिर आए तो बैठी।
12: मोर नाम भोकूलाल शिव शक्ति बस्ती साथ होना सेवा सुविधा दे थे सब कुछ जैसे मैंने मांग कर भी तो बहुत मांग कर वो तो कहाँ पे यहाँ आये में तो वैसे तो अभी तक आज गए तक मजे के काम करते हैं, मजे के समझे
13: मेरो नाम तुलसी बिलासपुर पालिकाको सेवा त पहिला त यति थियो न, एकपल्ट त हाम्रो गाउँमा त केही पनि गएको थियो न, रोड पनि त्यस्तै उभिया छ, यताबाट आयो भने अन्त अन्त ऊ गर्छन्, हाम्रो उसमा त केही पनि सुविधा थिएन, आजकल अलि लाइट लगाइदिया छ, रोड भने त्यस्तै छ एकदम, न त्यहाँ गाडी मोटर राम्रोसित जान्छन् न मान्छेलाई सुविधा हुन्छ, खाल्टा खुल्टी यस्तो यहाँ आएपछि काम त पहिला त यस्तो गर्थे, आजकल त अब अलि काम गरिदिन्छन् सम्झाइकन, यस्तो यस्तो सोधे पनि भन्छन् यो काम यस्तो गरे भने राम्रो हुन्छ भनेर।
2: सिराको मिर्चया नगरपालिका पाँच पुरानो बजार स्थित घरमा आग लागि हुँदा करिब 30 वर्षीय विवाह पूर्वेको मृत्यु भएको प्रहरीले जनाएको छ। मंगलबार बिहान 11:35 बजे रंजित कुमार महत्वको दुई तले पक्की घरमा आग लागि भएको थियो र स्थानीयले 11:40 बजे प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घरभित्रै सब फेला पारेको छ र आगलागीको कारणबारे अनुसन्धान जारी रहेको जनाएको छ। नेपाल पर्वतारोहण संघ र सुदूरपश्चिम प्रदेशले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री प्रकाश रावललाई ज्ञापन पत्र बुझाउँदै प्रदेशको हिमाली पर्यटन प्रवर्धन तथा पर्वतारोहण क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रमलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेट्न आग्रह गरेको छ। संघले आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रममा सुदूरपश्चिम प्रदेशमा रहेका 6000 मिटर भन्दा अग्ला हिमाल तथा पीकहरूको प्रोफाइल तयार पार्नुपर्ने माग गरेको छ। यस्तै अपी सैपाल हिमालमा दक्ष जनशक्तिको प्रयोग गरी आरोहण रूट पहिचान गर्नुपर्नेमा संघले जोड़ दिएको छ। अपी सैपाल लगायत अन्य हिमाल तथा पीकहरूमा नयाँ आरोहण तथा पदमार्गको सम्भावना पहिचान गरी सोही स्थानमा ट्रेकिङ गाइड पोर्टर रक क्लाइम्बिङ तथा हिमाल आरोहण सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्ने प्रस्ताव गरेको छ। जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशसभाका आफ्ना 3 सांसदलाई सरकारको पक्षमा मतदान गरेर अनुशासन उल्लंघन गरेको भन्दै पुनः स्पष्टीकरण सोधेको छ। महासचिव डाक्टर सुरेन्द्र कुमार झाले, सन्तोष कुमार पाण्डे, हेमा बेलबासे र भण्डारीलाल आहिरलाई 7 दिनभित्र स्पष्टीकरण पेश गर्न ताकेता गर्नुभएको छ। र लुम्बिनी प्रदेशकामा नवनियुक्त 3 मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन्। बुटौली स्थित प्रदेश प्रमुखको कार्यालयमा दिउँसो प्रदेश प्रमुख कृष्णबहादुर घरती मगरले नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाउनु भएको छ। 3 मंत्री नेपाली कम्युनिष्ट पार्टीका सांसद हुन्, जसमा दिपेन्द्र कुमार पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्ण कुष्मा थारूलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको छ। समाचारसँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। टीकापुर नगरपालिकामा कार्यभारको विवादले बजेट कार्यान्वयनमा ढिलाइ हुन थालेपछि कार्यपालिका सदस्य बीच अनौपचारिक छलफल। कैलालीमा 2 जापानिज इन्सेफलाइटिस संक्रमितको मृत्यु। जापानिज इन्सेफलाइटिसबाट जोगिन लामखुट्टेको टोकाईबाट बस्न स्वास्थ्यकर्मीको सुझाव। बझनी नगरपालिकामा बाल तथा पोषण मैत्री स्थानीय शासनको प्रगति समीक्षा सूचक पार गर्ने प्रयास जारी। र टीकापुरमा नगर अनुदान शिक्षक समितिद्वारा 9 वडा कार्यालयमा ज्ञापन पत्र। हवस् त अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 7:30 बजे साझा खबर र 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु। नमस्कार।

0: नमस्ते, मेरो नाम डाक्टर अङ्कित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाइहरू केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ जहाँ पानी हुन त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नु होला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नु होला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नु होला। त्यो कुनै हात खुट्टा अथवा केसीमा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्न पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सकिन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स चाहिँ एकदम बढी हुन्छ।
1: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका टेस 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली। संचालक रामप्रसाद चौधरी।
4: आई बुढल्ला सुन्टो कि नै वहाँ नन्दे भुवाज आगिली न अब समय एक ठो घर गहना नि हो बनैना उनेना पट्टा नि पैना त
5: अजी गहना बनैना त हो दुकान खोस्ती खोस्ती परेशाना तु कहाँ बनाऊ कहाँ बनाऊ
4: तुहार बाटस तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बनाका अनसे के कतरा सुघर बनाकन ल बाटी
5: ए ले ले ठीक है बा चल हाली भात वट खाई आओ जाई कहूँ सामुएल ज्वेलर्स में गर गहना बनाई। सामुएल ज्वेलर्स बलभद्र चौक टीकापुर, प्रोप्राइटर बिहारी सिंह सुनार।
4: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए, रसायन बिना रसायन के गर गहना बना जाए, ओ ऑर्डर अनुसार फे बना जाए। मोबाइल नंबर 98684 41208 ओ 98486 39261।
3: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
2: संचालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै इन्द्रेणी ज्वेलर्समा माइली तिलहरी, छटके तिलहरी, रामलीला झाला, पिजडा झुम्का, बाला, एक आनामा एक जोडी चूरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोटी चन्द्रमा र अर्डर अनुसार सुन चाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ।
1: इन्द्रेणी ज्वेलर्स, बलभद्र चौक, टिकापुर, कैलाली। संचालक रणबहादुर सुनार। सम्पर्क नम्बर 98484-40019।
2: के तपाईलाई थाहा भयो,
3: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
2: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कार्यवाही हुन्छ।
3: सार्वजनिक संस्था वा स्थलमा संचालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नुपर्दछ।
2: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
3: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई, गर्भवतीलाई, शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा, फुटकर बिक्री गरेमा, सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
2: धूम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
3: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धूम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धूम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
4: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौं।
1: सामुदायिक रेडियो टिकापुर FM द्वारा जनहितमा जारी सन्देश।
5: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध,
2: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
5: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
2: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक, तराजुको अवस्था ठिक छ छैन हेरौं।
5: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
2: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
5: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
2: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
5: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौ।
2: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
5: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून मजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
2: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
5: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
2: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
6: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
0: न्यू अछाम जालपडेवी ज्वेलर्स, सिद्धार्थ चौक, टिकापुर, कैलाली। संचालक दुर्बा सुनार।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM, टिकापुर FM 101 मेगाहर्ज।

0: कार्यक्रम महिला बोल्छिनमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट दुर्गा देवकोटाको नमस्कार। आजको कार्यक्रममा हामी समाजसेवी उषा चौधरीसँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रममा।
1: हुन्छ, धन्यवाद।
0: कस्तो चल्दैछ जिन्दगी?
1: जिन्दगी त अब संघर्षमय छ भनौँ न, कहिले राम्रो कहिले अलिकति समस्या पर्छ, त्यही पनि चलिरहेछ।
0: जस्तो महिलाहरूले अलि धेरै मेहनत गर्नु पर्दो रहेछ होइन?
1: हजुर, महिलाहरूले चाहिँ अब मेहनत गर्नै पर्छ, मेहनत नगरेपछि आफूले आफूलाई चाहिँ चिनाउन सकिन्न। त्यही भएर चाहिँ हामीले चाहिँ घरमा मात्र सीमित नभएर अलिकति घरभन्दा पनि बाहिर चाहिँ काम गर्नुपर्छ भन्ने मलाई लाग्छ।
0: आफ्नो लागि चाहिँ कतिको समय दिनुपर्छ?
1: मैले चाहिँ अब आजसम्म बुझ्दाखेरि जबसम्म हामीले चाहिँ आफूलाई समय नदिएपछि हामीले चाहिँ एउटा घरमा मात्रै सीमित भएर हामीलाई चाहिँ कसैले चिन्दैन। त्यही भएर आफूलाई पनि अलिकति समय चाहिँ निकाल्नै पर्छ आफ्नो लागि।
0: तपाईँको अलिकति संघर्षको कथा सुन्न चाहेँ मैले होइन। अनि अब धेरै ठाउँमा काम पनि गर्नुभयो नि होइन, जागिरी जीवन पनि बिताउनु भयो, अब कृषि क्षेत्रमा पनि एकदम सक्रिय हुनुहुन्छ, अनि स्वास्थ्य बिमा गर्नका लागि पनि नागरिकलाई प्रोत्साहित गरिराख्नु भएको छ होइन। यो सबै कुरा अब यहाँसम्म चाहिँ कसरी पुग्नु भयो?
1: हुन्छ, म फेरि अझ सम्पूर्णलाई नमस्कार भन्न चाहन्छु। र मेरो नाम चाहिँ उषा चौधरी, घटिकापुर 5 बसन्त। र मैले चाहिँ संघर्ष कसरी गरे भन्दाखेरि धेरै जस्तो चाहिँ हामीले चाहिँ घरमा भनौँ न अब सब थोक पाएपछि हामीले चाहिँ के गर्न सक्दैनौ। र मैले चाहिँ अब विवाह गरिसकेपछि घरमा आउँदाखेरि आफूसँग आर्थिक अवस्था भनौँ न अब घर परिवारमा भए पनि आफूसँग पाकेट खर्च नभएपछि आफूलाई चाहिँ एकदम समस्या हुँदो रहेछ। त्यसको लागि चाहिँ केही न केही गर्नुपर्छ भन्ने चाहिँ मलाई लाग्यो। र त्यतिखेर मैले चाहिँ 3 चोटि चाहिँ राष्ट्रिय प्रशिक्षा भन्ने यहाँ नगरपालिकाबाट थियो, त्यो सञ्चालन गरे। मिति चाहिँ थाहा छैन, तर 3 पटक चाहिँ मैले पढाएँ राष्ट्रिय साक्षर अभियान कार्यक्रम। अनि यो भन्दा अगाडि चाहिँ मैले टिकापुर हस्पिटलबाट चाहिँ यो कोइका भन्ने संस्थाबाट चाहिँ यो स्वास्थ्य बिमाकै थियो, घर परिवारको चाहिँ संयुक्त उसमा चाहिँ स्वास्थ्य बिमा भर्नु पर्थ्यो। त्यतिखेर मैले एकदम संघर्ष नै गरेँ, त्यतिखेर मान्छे समुदायमा विश्वास गर्थेन। र टोल विकासमा पनि कोषाध्यक्ष भएर चाहिँ काम गरे। र यस्तै गर्दा गर्दा अनि पछि गएर बाल कल्याण संघ मार्फत मैले चाहिँ द्वन्द पीड़ितहरूसँग काम गर्दाखेरि आफूलाई चाहिँ चिनाउन सके, अनि घर परिवार प्लस चाहिँ आफ्नो अब भनौँ न अब सानो छोरी पनि थियो, 2 वर्षको छोरीलाई छोडेर पनि काम गर्दाखेरि घर परिवारमा पनि अलिकति साना तिना कुराहरू चाहिँ सहनु पर्थ्यो। सहन मन नलागे पनि होइन, स्वीकार्नु पर्थ्यो। अब जे जसो भए पनि सबैलाई चाहिँ म्यानेज गरेर अगाडि बढेछु। अनि जे होस् मलाई चाहिँ खुसी लाग्छ, अहिले चाहिँ म पैसा कमाउन सफल नभए पनि मान्छे चाहिँ कमाउन सकेछु, सबै ठाउँमा मलाई चिनिरहेछ, त्यही एकदम खुसी लाग्छ।
0: अनि जस्तो यहाँले भन्नुभयो नि विवाह पछि चाहिँ मैले आर्थिक अभाव जस्तो आफूले आफ्नो लागि आफैले कमाउनु पर्छ भनेर संघर्ष सुरु गरे भन्नुभयो नि, पढाइलाई चाहिँ के गर्नुभयो?
1: त्यतिखेर मैले चाहिँ 11मा पढ्दा पढ्दै अब विवाह गरे, अनि 12को उसमा चाहिँ छोरी जन्मियो, पढाइ चाहिँ ग्याप भइगयो। अनि पछि गएर अब आफूसँग रुपियाँ पैसा नभएपछि अब छोरी बिरामी भयो, बिरामी भइसकेपछि हस्पिटल लानलाई आफूसँग पैसा छैन, अनि पैसा चाहिँ सासू ससुरासँग माग्न चाहिँ एकदम मलाई चाहिँ अप्ठ्यारो हुन्छ। त्यही भएर अब श्रीमानसँग पनि पैसा नभएको अवस्थामा आफूसँग पनि नभएको, अनि छोरीलाई अब हल्का रुखा खोकी लाग्यो, त्यस्तै गर्दा गर्दा भनौँ न अब निमोनिया पनि भयो धेरै। अनि त्यस्तै अनि 1000 तलब भए पनि गर्छु भनेर मैले सोचेँ, त्यही अनुसारको गर्दा गर्दा आजसम्म भनौँ न अहिले जसरी भए पनि चाहिँ मैले चाहिँ मेन्टेन गरिरहेको छु। अब अहिले पनि म उसरी भनेपछि छोरीलाई छोरालाई जे होस् जहाँबाट भए पनि म आफ्नो सामाजिक क्षेत्रमा होस् या यो स्वास्थ्य बिमाबाट होस् चाहिँ पढाइरहेको छु। बाबुलाई अहिले ज्ञानी पाठशालामा 5मा पढ्छ, अब छोरी चाहिँ 12सम्म पढाए भनौँ न, आफै मेन्टेन गरेर जे होस् घर परिवारमा पनि अब सबै घर परिवारबाट पाएपछि हामी चाहिँ अलिकति गर्दैनौ, तर म चाहिँ घर परिवारबाट अब भनौँ न खेतीपाती गर्दाखेरि सबै पैसा चाहिँ खेतीपातीमै हुन्थ्यो, आफू चाहिँ 1 रुपियाँ पनि आफूसँग नहुँदाखेरि चाहिँ जे हो संघर्ष चाहिँ गर्नुपर्छ। महिलाले चाहिँ संघर्ष नगरेपछि आफूले आफैलाई चिनाउन सकिन्न, त्यो चाहिँ मैले यही काम गरेर मैले चाहिँ सिकेछु। अनि समस्या भयो भनेर चाहिँ हामी चाहिँ एकदम दुखी चाहिँ हुनु पर्दैन, किनकि समस्याले चाहिँ हामीलाई धेरै कुराहरू चाहिँ सिकाउँछ, हामीलाई बाँच्न सिकाउँछ, अगाडि बढ्न सिकाउँछ, मेहनत गर्न सिकाउँछ। त्यसैले हामी सबै महिला दिदी बहिनीहरूलाई केही न केही चाहिँ हामीले चाहिँ आफ्नो घरबाटै निस्किनुपर्छ र केही न केही गर्नुपर्छ, नगरेपछि चाहिँ पछिको लागि चाहिँ अप्ठ्यारो हुन्छ।
0: जस्तो यहाँले दन्त पीडितको क्षेत्रमा पनि काम गरे, बाल कल्याण संघमा आबद्ध भएर भन्नुभयो नि, अनि दन्त पीडितको क्षेत्रमा काम गर्दाखेरि के सिकाइ भयो?
1: अब दन्त पीडितमा चाहिँ काम गर्दाखेरि जुन 12 वर्ष सशक्त दन्तमा चाहिँ उनीहरूलाई चाहिँ धेरै कुराहरू यातना भोग्नु पर्यो, अनि एकल महिलाहरूसँग चाहिँ काम गर्दाखेरि एकल महिलाहरूको चाहिँ अब आर्थिक समस्यादेखि लिएर सामाजिक क्षेत्रमा धेरै समस्या हुँदो रहेछ, मान्छेको हेर्ने नजर, अनि अब कसै पुरुषलाई चाहिँ सहयोग मागौं भनेपछि पुरुषहरूले चाहिँ अब सहयोग गरिदिँदाखेरि चाहिँ यो महिला फलना पुरुषसँग लागेछ बिग्रिएछ भन्ने कुरा चाहिँ धेरै कुराहरू चाहिँ लाञ्छनाहरू भेदभावहरू गर्दा रहेछन्। अनि भनौँ न अब एकल महिलाले जो श्रीमान गुमाएको महिलालाई चाहिँ घर परिवारले पनि त्यो पैसाको लागि चाहिँ उसले पाएको राहत जुन पैसा छ त्यो पैसा चाहिँ घर परिवारले पनि भाग लगाउने कुरा गरिरहेको थिए, अनि त्यसमा चाहिँ मैले सहजीकरण गरेर भनौँ न अब जो पीड़ित महिला छ उसैका लागि चाहिँ हुनुपर्छ, अब श्रीमान त आएर उनलाई सहयोग गर्दैन, यो पैसा कति वर्षसम्म त चल्ला होइन, अब जति चल्ला चल्ला भन्ने कुरा चाहिँ त्यो भयो, अनि उनीहरूको कुरा सुन्ने मान्छे नभएर, अनि जब म जाँदाखेरि उनीहरूको कुरा सुनेपछि जे होस् उनीहरूको मन चाहिँ हलुको भयो क्या, अनि पुरा रुने गर्थे, अब रुँदाखेरि पनि चुप लागेर उनीहरूको रुवाई उनीहरूको समस्याका कुराहरू बुझिदिएपछि जे होस् उनीहरूको मन हल्का भयो, अनि अब भनौँ न एउटा घुम्ती कोष पनि बनाइदिएको थियो, अब त्यो घुम्ती कोष बीच उनीहरूको अलिकति घराइसी उसले गर्दाखेरि त्यो समूह पनि भनौँ न अब छुट्यो, त्यो अब म पनि अब संस्थाबाट चाहिँ अब आएको परियोजना थियो त्यो पनि अब सकियो, सकेर उनीहरू यथावत नै छन्। अब आज भोलि अब यताउता बाटोमा भेटघाट भएपछि अब त्यही अराम्रो कुरा हुन्छ, जे होस् उनीहरू राम्रो मान्छन्।
0: भनेपछि महिलाहरूको समस्या थुप्रै छ होइन?
1: महिलाको समस्या त धेरै छ, तर म अहिले पनि मलाई के विश्वास लाग्छ, हामी सौहार्दपूर्ण वातावरण घर परिवारमा भइदिएपछि सायद त महिलाहरू भनौँ न महिलाले चाहिँ सुसाइड गर्ने अवस्था, अनि घराइसी मेन्टली यो मानसिक रोगी, अनि यो छोराछोरीहरूलाई पनि भनौँ न अलिकति राम्रोसँग उनीहरूलाई आर्थिक रूपमा सहयोग गर्न सकिन्छ कि भन्ने कुरा चाहिँ केही संघ संस्थाबाट होइन केही भनौँ न अब मदत अलिकति कार्यक्रम थोरै लगानी गरिदिएपछि त्यस्तै त्यस्तै कार्यक्रम गरौँ भन्ने कुरा चाहिँ मलाई लाग्छ। महिलाहरूलाई सकेसम्म घर परिवारमा रहेर उनीहरूको मानसिक रूपमा चाहिँ उनीहरूलाई सहयोग गरौँ भन्ने कुरा चाहिँ लाग्छ।
0: भनेपछि महिलाहरूलाई चाहिँ के अरे मानसिक हौसला र अलिकति प्रोत्साहन गर्ने खालको काम चाहिँ गर्नुपर्छ,
1: त्यो चाहिँ गर्नुपर्छ महिलाहरूलाई चाहिँ एकदम। दिदी बहिनीहरूले चाहिँ धेरै कुराहरू घरमा अब उनीहरूको मनका कुराहरू घर परिवारले बुझ्ने अवस्था पनि हुँदैन, अब उन समय पनि दिँदैन भनौँ न, अब घर परिवारमा भएका सबै आफ्ना काममा व्यस्त हुन्छन्। अब महिला दिदी बहिनीहरूले चाहिँ अब कहाँ के कसरी गर्नुपर्छ भन्ने कुरा अब धेरै जसो भनौँ न स्वास्थ्यमा पनि समस्या आइरहेछ, उनीहरू आफ्नो मनका कुरा आफ्नो मनमै दबाएर राखेका छन्, त्यसलाई कसरी बाहिर निकाल्ने अब कोसँग भन्ने कुरा चाहिँ त्यो छ त्यो अवस्था।
0: अनि तपाईँ अहिले चाहिँ कृषि कर्ममा पनि लागिराख्नु भएको छ नि, के गरिराख्नु भएको छ?
1: अहिले चाहिँ भर्खरै हामी 1 वर्ष भयो यो केरा खेतीमा पनि अब लगानी धेरै गर्नुपर्छ, त्यो चाहिँ एकदम भनौँ न लगानी अनुसारको फल पनि छ।
0: अनि यो केरा खेती नै गर्नुपर्छ भन्ने कसरी सोच्नु भयो?
1: केरा खेती त खासै मेरो उद्देश्य होइन लगाउने, होइन केरा खेतीको लागि मेरो सर चाहिँ अरू पसल ससर व्यापार सेवार गर्दैन, म केरा खेती नै गर्छु भने उहाँकै अडान हो, उहाँ व्यापार गर्नुहुन्थेन, व्यापार त भाइ अब देवरहरू गर्नुहुन्छ। अनि मेरो सर पहिला चाहिँ खेती कृषि नै गर्नुभयो, उहाँ धान थ्रेसिङ गहुँ थ्रेसिङ ट्र्याक्टर ड्राइभर पनि हुनुहुन्थ्यो, आफ्नै ट्र्याक्टर थियो, अहिले चाहिँ उहाँको केरा खेती नै छ, उहाँले भने अनुसारको जे होस् फल पनि पाइएछ, सन्तुष्ट छौँ। त्यही अब म त अब धेरै सहयोग गर्दैन, अब त्यही पनि आफ्नो समय निकालेर जान्छु सहयोग गर्छु, म चाहिँ अब समाज क्षेत्रमा चाहिँ कहिले स्वास्थ्य बिमा कहिले मेलमिलाप अब यो वार्ड नम्बर 5 को टिकापुर 5 को सामुदायिक मेलमिलाप केन्द्रमा पनि म अब मेलमिलापकर्ताको रूपमा काम गरिरहेको छु, अब कहिले कहिले वाडामा भनौँ समुदायमा अब घराइसी भनौँ न अब यसो विवाद भएपछि वाडामा पनि जानु पर्छ, अब त्यहाँ पनि समय निकालेको बेलामा जान्छु म।
0: तपाईँलाई सामाजिक क्षेत्रमै सक्रिय हुनुहुन्छ, त्यति काममै व्यस्तता छ?
1: मलाई चाहिँ सामाजिक क्षेत्रमा चाहिँ यो सामाजिक भनौँ न काम काज गर्नलाई चाहिँ एकदम मनैबाट चाहिँ एकदम खुसी सन्तुष्ट छु, काम गर्नको लागि चाहिँ मलाई एकदम मनपर्छ, सन्तुष्टै छु।
0: अनि अहिले हाम्रो समाजमा छोरीहरू विशेष गरी महिलाहरू हुनुहुन्छ नि, पढ्नु भएको छ, इन्टर ब्याचलर डिग्री पनि गर्नु भएको छ, तर हामी रोजगारी भएनौ अथवा चाहिँ कमाई भएन आमदानी भएन भने एकदम पीड़ित भएर महसुस गरेर बसिराख्नु भएको छ नि, उहाँलाई के सुझाव?
1: अब हामीले चाहिँ अब काम मिल्दैन, काम घर घरबाट बाहिर निस्किएपछि होइन अब भनौँ न सबभन्दा त पहिचान हुनुपर्छ हामीले चाहिँ अब कसको वाडाको सहयोग मार्फत हुन्छ कि हाम्रो नगरपालिकाबाट चाहिँ सहयोग हुन्छ अब आजभोलि त अब हाम्रो मोबाइलमा पनि धेरै कुराहरू चाहिँ आय आर्जनका लागि चाहिँ यो काम खुल्या छ भनेर भन्छ त्यसमा कन्ट्याक्ट गर्न सकिन्छ र अरूसँग पनि जस्तै अब सरोकारवालाहरूसँग पनि परामर्श लिन सकिन्छ हामीले अब घरमा बसेर मात्रै भएन हामीले चाहिँ आफूले सक्ने आफ्नो रुचि अनुसारको चाहिँ काम गर्न सकिन्छ भन्ने कुरा लाग्छ धेरै कुराहरू चाहिँ त्यसमै अप्लाई गर्न पनि सकिन्छ भनौँ न अहिलेको उसमा समय चाहिँ एकदम यो समयलाई चाहिँ सदुपयोग गर्न सक्यो भनेपछि सबैलाई हाम्रो स्वदेशमै रोजगार छ
0: महिलाहरूले पैसा कमाउन चाहिँ कतिको आवश्यक छ
1: महिलाले चाहिँ पैसा कमाउनलाई चाहिँ एकदम इम्पोर्टेन्ट नै भनौँ न एकदम महत्वपूर्ण छ किनकि अब एउटा महिलाले आफूसँग भए पैसा छ भने चाहिँ उसले आफ्नो बच्चा बच्ची भनौँ न सासू ससुरा सबै एज अ होल परिवारलाई चाहिँ उसले राम्रोसँग चाहिँ उसले चाहिँ मेन्टेन गरेर चाहिँ घर परिवार चलाउन सक्छ भन्ने कुरा लाग्छ श्रीमानसँग अब भनौँ न घरमुली अब जो हुन् होइन ससुरा हुन् श्रीमान हुन् उहाँहरूसँग चाहिँ हात थाप्नु पर्दैन र अझ पनि म भन्छु महिलाहरूले चाहिँ पुरुष भन्दा कम छैनन् महिलाहरूले धेरै ठाउँमा चाहिँ अब ड्राइभिङहरू मैले चाहिँ प्राविधिकको अनुसार सिप चाहिँ सिक्नुपर्छ मैले उसमा रानी जमरा कुलरियामा पनि यो जेन्डर फोकल पर्सनमा पनि छु अनि त्यसमा पनि विश्व बैंकबाट चाहिँ सहयोग भएपछि यो महिलाहरूले चाहिँ यो प्राविधिक चाहिँ सिप सिक्नुपर्छ ड्राइभिङका कुरा भयो अनि कृषिमा पनि यो तरकारी खेतीहरू गरिरहेछन् चाहिँ हामीले घर घर कुना कुनामा गएर यो सानो गाडी लिएर चाहिँ चलाएर चाहिँ त्यो हामी संकलन केन्द्रमा राख्न सक्यौँ होइन अरू अरू आफ्नो ठाउँबाट अर्को ठाउँमा ओसार पोसार गर्न सकायौँ भनेपछि राम्रो हुन्छ हाम्रो भविष्य जे होस् राम्रै छ भनौँ न यो महिलाहरूको उसमा चाहिँ गह गर्न सक्यो भनेपछि त्यो छ
0: हुन्छ समय दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद
1: हुन्छ धन्यवाद छ हजुरलाई पनि अब महिला दिदी बहिनीहरूको भनौँ न प्रोत्साहन गरिदिएकोमा यस्तै यस्तै कुराहरू चाहिँ हामीले चाहिँ गर्न पाऊ सुन्न पाऊ यसैमा नै राम्रो छ
0: हवस् त कार्यक्रम महिला बोल्छ आजलाई यति नै म दुर्गा देवकोटा पनि बिदा हुन्छु नमस्कार।

मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौला अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटि हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको धड्कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-5835 र 98-685-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485088, 98485015 र 98486134।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
3: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्ला।
4: होइन चाहिने जो माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ तलाई?
3: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
4: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टीकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
5: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
6: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ढकरला रोड, टीकापुर, कैलाली।

0: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोश हुने,
2: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
3: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
4: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। वैदेशिक रोजगारीका श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदहरूको माग, प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि 11 सांसदले दर्ता गरे सवाल, स्वास्थ्यका कारण देखाउँदै कालो चश्मा लगाउने पर्ने भन्दै संसद सचिवालयमा पुग्यो पत्र।
5: कार्यव्यवस्था परामर्श समितिको बैठकले त्यही सन्दर्भमा चाहिँ सम्मान्य प्रधानमन्त्रीज्यूको आँखा जाँचको प्रतिवेदन प्राप्त भएको हो।
4: दुई दिने एआईबीडी सम्मेलनमा आज मुख्य वक्ताहरूको सम्बोधन, विश्वसनीयता र समावेशितालाई केन्द्रमा राख्न प्रसारकहरूलाई मन्त्री तिमल सिन्हाको आग्रह, अन्तर्राष्ट्रिय विज्ञहरूबीच सम्वाद हुँदा फाइदा पुग्ने विश्वास।
6: मीडियाले सोसाइटीको लागि खेल्नुपर्ने रोल जो छ होइन, त्यसलाई चाहिँ स्ट्रेन्थनिङ गर्नको लागि एआईबीडीले यसरी झकझकाउनु या एआईबीडीले चाहिँ यसरी सपोर्ट गर्दै जानु र एटलिस्ट एउटा चाहिँ प्लेटफर्म प्रदान गरेर रिजनल डायलगहरू हुनु, इन्टरनेसनल डिस्कोर्सहरू हुनु त धेरै ठूलो कुरा हो नि।
4: पोखराको प्रस्तावित बस पार्कमा 567 परिवार भूमिहीन तथा अव्यवस्थित बसोबासीको अन्तिम सूचीमा, दूधको बाँकी भुक्तानी तत्काल दिन सरकारलाई सर्वोच्चको परमादेश, उखुको समर्थन मूल्य तोक्ने प्रक्रिया शुरू, 11 जिल्लामा उत्पादन लागतको सर्वेक्षण।
7: अहिलेको मूल्य निर्धारण भएपछि पुष माघमा क्रसिङ हुन्छ, त्यसको लागतको आधारमा गरिन्छ होइन, कृषकको थलोमै गएर उनीहरूको लाभ लागत हेरिन्छ।
4: र चीनमा बन्दाकोबी ताजा राख्न विषादीको प्रयोगको आरोप, अनुसन्धान शुरू, एसीसी प्रिमियर कप अघि नेपाललाई मलेसियामाथि शानदार जित, आरसिफको 161 रन।
8: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: प्रहरीमाथि सर्वसाधारणले हातपात गर्नु केवल एक व्यक्तिमाथिको आक्रमण होइन, राज्यको कानूनी संरचनामाथिकै चुनौती हो। प्रहरीको व्यवहारमा कमजोरी वा अन्याय भएको भए त्यसको समाधान कानूनी प्रक्रिया र सम्बन्धित निकाय मार्फत खोजिनुपर्छ, आक्रमणको बलमा होइन। त्यसै गरी प्रहरीले पनि नागरिकको अधिकार, मर्यादा र कानूनी सीमाको पूर्ण सम्मान गर्दै आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ। कानून कार्यान्वयन गर्ने निकाय र नागरिक दुवै विधिको शासनप्रति उत्तरदायी बने मात्रै समाजमा न्याय, अनुशासन र विश्वास कायम रहन्छ। अब खबर सन्तोषी रावलबाट।
9: भोलि प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग हुने प्रश्न उत्तरको सबै तयारी पूरा भएको संघीय संसद सचिवालयले जनाएको छ। नेपाल भारत सीमा क्षेत्र विवादका बारेमा दिएको अभिव्यक्तिका कारण आलोचना भएपछि सभामुख डोलप्रसाद अर्यालले केही दिन अघि संसदले उठाउँदै आएका प्रश्नको जवाब दिन निर्देशन दिनुभएको थियो। निर्देशनसँगै प्रतिनिधि सभामा प्रश्न उत्तर कार्यक्रम राखिएको हो। संघीय संसद सचिवालयका अनुसार भोलिको बैठकमा 11 जना सांसदले प्रश्न सोध्नेछन्। प्रतिनिधि सभा नियमावलीको नियम 56 प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न उत्तर कार्यक्रम राख्ने व्यवस्था छ। सभामुख अर्यालले प्रधानमन्त्री बालिनलाई प्रश्न सोध्न चाहने सांसदहरूलाई भदौ 5 गते भित्र प्रश्न दर्ता गर्न समय दिनुभएको थियो। यसैबीच प्रधानमन्त्री बालिन र बालिन शाह भोलिको प्रश्न उत्तरमा कालो चस्मा लगाएर सहभागी हुनुहुने भएको छ। स्वास्थ्य परीक्षण रिपोर्ट सहितको पत्र संघीय संसद सचिवालयमा दर्ता भएको प्रवक्ता एकराम गिरीले सीआईएनसँग बताउनुभयो।
5: प्रधानमन्त्री ज्यूसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम छ, त्यसपछि एउटा वार्षिक प्रतिवेदन पेश हुने कार्यक्रम छ भने ऊर्जा मन्त्रालयसँग सम्बन्धित एउटा सन्धि पेश हुने कार्यक्रम छ। भोलिको कार्यसूची यहाँले प्रधानमन्त्री ज्यूको यो उसको विषय सोध्नुभएको थियो, त्यो सन्दर्भमा चाहिँ यस्तो छ, कार्यव्यवस्था परामर्श समितिको बैठकमा कालो चस्मा सभाको बैठकभित्र प्रयोग नगर्ने यदि गर्न परे चाहिँ चिकित्सकको प्रिस्क्रिप्सन आवश्यक पर्ने भन्ने खालको निर्णय गरेको थियो कार्यव्यवस्था परामर्श समितिको बैठकले। त्यही सन्दर्भमा चाहिँ सम्मान्य प्रधानमन्त्रीज्यूको आँखा जाँचको प्रतिवेदन चाहिँ प्राप्त भएको हो।
9: यसअघि सभामुख डोलप्रसाद अर्यालले संसद बैठकमा कालो चस्मा नलगाउन प्रमुख सचेतक तथा सचेतक मार्फत सांसदलाई निर्देशन दिनुभएको थियो। कालो चस्मा लगाउने पर्ने अवस्था भएमा स्वास्थ्य परीक्षण रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने सभामुखको भनाइ थियो। सांसदहरूले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि न्यूनतम पारिश्रमिक निर्धारण गर्न तथा नियमित बाहेकका कामदार अर्थात आउटसोर्सिङ क्षेत्रमा प्रभावकारी अनुगमन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। सिंहदरबारबाट आज दरबारमा आज बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको समस्या, घरेलु कामदारको अवस्था तथा स्वदेशमा बढ़दो आउटसोर्सिङको व्यवस्था बारे सरकारको ध्यानाकर्षण गराएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी सांसद रंजू दर्शनाले अनौपचारिक क्षेत्रमा हुने आउटसोर्सिङको अनुगमन अन्य क्षेत्रको भन्दा फरक ढंगले गर्नुपर्ने बताउनुभयो।
10: कामहरूको कम्पनीमा गर्न गइरहनु भएको छ, त्यसको चाहिँ तलबको र नियमनको कुरा आउँछ। कुनै दिन त्यो हायर गर्ने कन्ट्राक्टर चेन्ज हुनुभयो भनेदेखि फेरि उहाँहरूलाई चाहिँ नयाँ कर्मचारी जस्तो ट्रिट हुनुपर्ने एउटा अवस्था पनि छ। तसर्थ उहाँहरू कसरी कहाँ कुन अवस्थामा काम गरिरहनु भएको छ भन्ने हामीसँग केही जानकारीहरू हुने थलो छ या छैन भने पनि प्रश्न सोध्न चाहे छैनन् भनेदेखि चाहिँ यही एउटा मौका हो। हामीले चाहिँ अध्ययन समिति विज्ञहरूको अध्ययन समिति बनाएर एउटा फ्रेमवर्क डेभलप गर्न सक्छौँ।
9: यसैबीच काठमाडौँ उपत्यकाको फोहोर मैला व्यवस्थापनबारे छलफल गर्न संसदीय समितिको बैठक पर्सीका लागि बोलाइएको छ। समिति सचिवालयका अनुसार सिंहदरबारमा बस्ने बैठकमा पूर्वाधार विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका र लगानी बोर्डको कार्यालयलाई छलफलमा बोलाइएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिन्सनाले प्रसारण क्षेत्रले बदलिदो प्रविधिसँगै आफूलाई रूपान्तरण गर्दै विश्वसनीयता, सार्वजनिक उत्तरदायित्व, समावेशिता र नागरिकको पहुँचलाई केन्द्रमा राख्नुपर्ने बताउनु भएको छ। सामुदायिक रेडियो प्रसारक संघ अकुराप नेपालको सह आयोजनामा एशिया प्रशान्त प्रसारण विकास संस्था एआईडीबीले एआईबीडीको 24 साधारण सभा तथा एशिया प्रशान्त क्षेत्रीय मीडिया कार्यशालाको उद्घाटन समारोहलाई आज काठमाडौँमा सम्बोधन गर्दै मन्त्री तिमिन्सनाले अबको प्रसारणलाई परम्परागत माध्यम र शैलीमा मात्रै सीमित नगर्न अनुरोध गर्नुभएको हो। डिजिटल प्रविधि, मोबाइल इन्टरनेट, सामाजिक सञ्जाल, स्ट्रीम, पोडकास्ट, कृत्रिम बौद्धिकता तथा तथ्याङ्कमा आधारित संचारले प्रसारणको स्वरूप नै परिवर्तन गरिरहेको उहाँले बताउनुभयो। महासचिव फिलोमिना प्रागसमले सामुदायिक रेडियो प्रसारक संघले नेपालमा एशिया प्रशान्त प्रसारण विकास संस्थाको साधारण सभा तथा एशिया प्रशान्त क्षेत्रीय मीडिया कार्यशाला गर्ने नेतृत्व लिएर नेपालका प्रसारकको अझै सशक्त भएको उदाहरण प्रस्तुत गरेको बताउनुभयो। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका महासचिव गुलाम सरोवरले सार्क मुलुकमा नेपालको प्रसारण सामुदायिक रेडियो प्रसारणका कारण अझै पनि महत्वपूर्ण भएको बताउनुभयो। सामुदायिक रेडियो प्रसारक संघ अकुराप नेपालका अध्यक्ष अर्जुन गिरीले अकुरापलाई विश्वास गरेर एआईबीडीले यो सम्मेलन र कार्यशाला गर्नका लागि महत्वपूर्ण जिम्मेवारी दिएकोमा खुशी व्यक्त गर्नुभयो। सार्वजनिक सेवा प्रसारक पीएसबी का कार्यकारी अध्यक्ष उर्वशी बस्नेतले प्रसारण जगतमा देखिएका चुनौतीको सामना र एकअर्का बीचको संवाद र सहकार्यका लागि पनि एआईबीडीको साधारण सभा तथा कार्यशालाले सहयोग पुर्याएको उल्लेख गर्नुभयो। कार्यक्रममा अखुराबका अध्यक्ष गिरीले लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ। सम्मेलन तथा कार्यशालामा विभिन्न 40 देशका 50 जना भन्दा धेरै प्रसारण विज्ञ तथा सरकारवालाका निकायका प्रतिनिधि सहभागी छन् भने नेपालबाट 100 भन्दा धेरै प्रसारण क्षेत्रका सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधि सहभागी भएका छन्। सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरू गरेको जनाएको छ। कृषि विभागले उखु उत्पादन गर्ने तराईका 11 जिल्लामा स्थलगत सर्वेक्षण थालेको हो। यो सर्वेक्षणबाट उखुको उत्पादन लागत र वास्तविक खर्चको विवरण संकलन हुनेछ। विभागले सुनसरी, मोरङ, रौतहट, महोत्तरी, तनुषा, सर्लाही, सिराहा, नवलपरासी, बर्दिया, कैलाली र कञ्चनपुरमा तथ्याङ्क संकलन भइरहेको विभागका महानिर्देशक राजेन्द्र कोइरालाले सीआईएनसँग बताउनुभयो।
7: उखुको चाहिँ न्यूनतम समर्थन मूल्य निर्धारण गर्नको निमित्त कृषि विभागले बाली विकास हेर्ने केन्द्र, बजार विकास हेर्ने केन्द्र सहित हाम्रो टिम बनाएर, विभिन्न 3-4 टिम बनाएर 11 जिल्लामा सकेसम्म छिटो गर्ने हिसाबले आगामी वर्षको, यो वर्षको भुक्तानी अहिलेको मूल्य निर्धारण भएपछि पुष माघमा क्रसिङ हुन्छ, त्यसको लागतको आधारमा गरिन्छ। होइन, कृषकको थलोमै गएर उनीहरूको लाभ लागत हेरिन्छ। कतिपय नयाँ प्लान्टेसन हुन्छ, त्यसले अलिकति लागत डिमान्ड गर्छ र एक वर्ष खुट्टी पनि हुन्छ र त्यसको सहित लागत फरक हुन्छ। यी दुवैलाई हेरेर उनीहरूको खास लागत कति लाग्ने, उनीहरूको ढुवानी कति हुने टेन्टेटिभ, अनि मुनाफा कति पर्सेन्ट राख्ने गरेर अनि त्यसको मूल्य, न्यूनतम समर्थन मूल्य निर्धारण हुन्छ।
9: सर्वोच्च अदालतले किसानलाई दूधको बाँकी भुक्तानी तत्काल दिन सरकारका नाममा परमादेश जारी गरेको छ। 2081 पुसमा फैसला भए पनि त्यसको पूर्ण पाठ हालै सार्वजनिक भएको हो। न्यायाधीश तय नहको सुवेदी र सुनिल कुमार पोखरेलको इजलासले किसानको भुक्तानी नरोक्न आदेश दिएको हो। दूध उत्पादन गर्ने किसानले डेयरी उद्योगबाट समयमा भुक्तानी नपाएको र त्यसको किसान मर्कामा परेको ठहर सहित सर्वोच्च अदालतले दूध विकास संस्थान डीडीसी र डेयरी उद्योगीलाई किसानले पाउनुपर्ने पैसा बाँकी नराख्न आदेश दिएको छ। बागमती प्रदेशमा नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बीच सरकार गठन तथा सञ्चालनका विषयमा समझदारी भएको छ। बागमती प्रदेश निर्माणलाई साझा उद्देश्य बनाउँदै तीन दल बीच 6 बुझे समझदारी भएको हो। समझदारी अनुसार प्रदेश सरकारमा सत्ता साझेदार दलहरूको दलीय हैसियतका आधारमा मन्त्रालय बाँडफाँड गरिनेछ। मन्त्रालयको संख्या भने हाल कायम 8 भन्दा 9 बढ़ाउने सहमति भएको छ। त्यस्तै प्रदेश सभाको रिक्त सभामुख पद नेपाली कम्युनिष्ट पार्टीबाट निर्वाचित गर्ने समझदारी भएको छ। पोखरा महानगरपालिका 9 पृथ्वी चोकको प्रस्तावित पोखरा बस पार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुंगो लागेको छ। महानगरले बस पार्कमा बसोबास गरिरहेकालाई व्यवस्थापन गर्नका लागि निवेदन दिन सूचना गरेको थियो। त्यसपछि दावी विरोध संशोधन निवेदन तथा आवश्यक छानबिनपछि ओडा तहको सहजीकरण समितिले तयार पारेको विवरण अनुसार 325 परिवार भूमिहीनको सूचीमा परेका छन् भने 242 परिवार अव्यवस्थित बसोबासी कायम भएको पोखरा महानगरपालिकाका सूचना अधिकारी कृष्ण प्रसाद तिवारीले सीआईएनसँग बताउनुभयो।
11: पोखरा बस पार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरू वडा नम्बर 9 सबै नभइकन बस पार्क क्षेत्रको मात्रै हामीले त्यो पोखरा महानगरपालिकाले बस पार्कलाई आधुनिक बनाएर अलिक व्यवस्थित बस पार्क निर्माण गर्ने तयारीमा रहेको कारणले प्रथम चरणमा वडा नम्बर 9 स्थित बस पार्कमा बसोबास गरिरहेका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई व्यवस्थापन गर्ने भनेर प्रमाणिक पहिचान तथा प्रमाणीकरण मापदण्ड जुन सरकारले असारमा स्वीकृत गरेको छ।
9: साझा खबरमा अब विदेशको खबर। चीनमा हरियो बन्दागोबीलाई ताजी राख्न फर्मालडी हाइट मानव स्वास्थ्यका लागि हानिकारक विषादीको प्रयोग गरिएको विषयमा अनुसन्धान शुरू गरिएको छ। अधिकारीहरूले मानव उपयोगका लागि राखिएको हरियो गोबीमा ट्रकमा राख्ने क्रममा उक्त विषादी घोलमा डुबाइएको भिडियो सार्वजनिक भएपछि अनुसन्धान शुरू भएको हो। वातावरण सम्बन्धी एक ब्लग प्रगरले उक्त भिडियो गत साता सार्वजनिक गरेका थिए। जैविक नमूना संरक्षणमा प्रयोग हुने रंगहीन रसायन खाद्य पदार्थ ताजा राख्न प्रयोग गर्न चीनमा प्रतिबन्धित रहेको छ। अब खेल खबर। नेपालले एसएससी प्रिमियर कप अघि भएको अभ्यास खेलमा मलेसियालाई पराजित गरेको छ। मलेसियाले 233 रनको लक्ष्य पछ्याउँदा बीचमा वर्षा भएपछि 48 ओभरमा 228 रनको लक्ष्य तय भएको थियो। नेपालले उक्त लक्ष्य 28 ओभरमै एक विकेटको क्षतिमा पूरा गर्यो। आसिफ शेखले 85 बलमा 161 रन बनाएर आउट हुनुभयो। उहाँले 12 चौका र 12 छक्का प्रहार गर्नुभयो। आसिफले अर्जुन कुमारसँग मिलेर 220 रनको ओपनिङ साझेदारी गर्नुभयो।
12: सन्तोषी रावल रेडियो पत्रकारिताको भविष्य कता
13: रेडियो सुन्ने भन्दा पनि रेडियोलाई चाहिँ मान्छेले अब चाहिँ भिजुअलमा हेर्न चाहिरहेछ होइन कन्टेन्टलाई भने चाहिँ त्यो चाहिँ हामीले चेन्ज गरेर भए पनि रेडियोहरू सस्टेन हुनुपर्छ भन्ने छलफल गरेका छौँ।
12: एआई को युगमा रेडियो पत्रकारिता अवसर चुनौती र महासंघको नजर कुराकानी पहिरोबारे समाजमा रहेका विश्वास भ्रम र यथार्थ विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध अण्डा मासु दाल हरियो साग सब्जी मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ चिप्स चकलेट धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
15: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन कार्बोहाइड्रेट क्याल्सियम आइरन भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन् कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
14: स्वस्थ बाल बालिका समृद्ध परिवार समुन्नत नेपाल
15: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
16: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
17: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
16: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
17: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
16: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
17: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
16: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन।
18: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास बिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
12: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। रेडियो पत्रकारिताको बदलिदो स्वरूपसँगै रेडियोको भविष्यमाथि पनि प्रश्न उठिरहेको छ। रेडियोको भविष्य पत्रकारिताको विश्वसनीयता र एसिया प्रशान्त प्रसारण विकास संस्थाको सम्मेलनलाई नेपाल पत्रकार महासंघले कसरी हेरिरहेको छ? नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मासँग हामीले यही सवालमा कुराकानी गरेका छौं।
13: अब पत्रकार महासंघमा रेडियो कर्मीहरू धेरै हुनुहुन्छ अनि रेडियोको संख्या पनि धेरै छ हाम्रो मेम्बर हुनेमा अनि पत्रकारितामा रेडियोको भूमिका पनि एकदमै महत्त्वपूर्ण थियो अहिले पनि छ त्यस कारणले अहिलेको हाम्रो यो अझ बढी चाहिँ ग्रामीण पत्रकारिता होइन अब गाउँ गाउँमा रेडियो सुन्ने चलन रेडियोमा काम गर्ने महिलाहरू पनि जति महिलाहरू जन्मिनुमा मिडियामा आउनु भएको छ नि रेडियोबाटै आउनु भएको छ त्यसले गर्दा पत्रकारितामा रेडियोको भूमिका महत्त्वपूर्ण छ र रेडियोलाई चाहिँ एकदमै जगेर्ना गर्नुपर्छ यसलाई चाहिँ सस्टेन गर्नुपर्छ रेडियोको जर्नालिजममा चाहिँ क्वालिटी बढाउनुपर्छ भन्नेमा पत्रकार महासंघ सधैँ चिन्तित छ
19: यहाँहरूले केही त्यस्तो योजना बनाउनु भएको छ जसले चाहिँ रेडियो अहिले जुन अब चाहिँ रेडियो विस्थापित हुँदैछ रेडियोमा चाहिँ फेड आउटको समय आइसक्यो भन्ने खालको बहस चलिरहँदाखेरि होइन यसले पनि मिडियामा चाहिँ कन्ट्रिब्युट गरिरहेछ राम्रो काम गरिरहेछ केही योजना बनाउनु भएको छ यसको प्रवर्धनका लागि
13: मलाई चाहिँ एकदमै धेरै चिन्ता पत्रकार महासंघको अध्यक्ष भएपछि जिल्ला जिल्ला जाँदा हामी मिडियाको अनुगमन गर्छौँ इभन प्रेस काउन्सिलबाट जाँदाखेरि पनि हामीले दाङमा रेडियोहरूको अनुगमन गराएको थियौँ अनि अहिले हेर्दा चाहिँ त्यो सस्टेन कसरी गर्ने त यो बन्द गर्नु हुँदैन भन्नेमा म भनिरहन्छु अनि हामीले पछिल्लो समय चाहिँ जुन सरकारले एउटा विज्ञापनमा एउटा एकद्वार नीति भनेको सरकारी सञ्चार माध्यममा मात्रै जुन पब्लिक एनाउन्समेन्ट भनौँ न सूचना सार्वजनिक चासोका
19: सूचना सरकारी
13: माध्यमलाई मात्रै भन्दा त्यसले पनि रेडियोलाई धेरै ठूलो प्रभाव पार्यो किन भन्दा लोकल भन्ने कम्युनिटीहरूको लोकल सरकारको कतिपय इन्फर्मेसनहरू कतिपय सूचनाहरू विज्ञापनको रूपमा उहाँहरूले बजाउनुहुन्थ्यो त्यसलाई पनि प्रभाव पार्यो त्यस कारणले हामीले लामो समय आन्दोलन पनि गर्यौँ जसको सफलता पनि हासिल गर्यौँ हामीले सर्वोच्चले त्यो परिपत्र चाहिँ खारेज गरेका छ अब अर्को चाहिँ हामीले गर्ने कुरा चाहिँ अबको यो डिजिटल युगमा चाहिँ रेडियोले पनि आफूलाई चेन्ज गर्नु पर्यो भनेको रेडियो त भइ नै हाल्यो अब त्यसलाई चाहिँ डिजिटल प्लेटफर्ममा पनि आउनु पर्यो भिजुअलको रूपमा हो कि होइन त्यसलाई कसरी हो सस्टेन चाहिँ गर्नुपर्छ भनेर हामीले छलफल छ अगाडि
19: यसमा अब नेपालमा 700 भन्दा बढी रेडियोहरू जसमा 380 भन्दा बढी सामुदायिक रेडियोहरू त्यसमा पनि केही रेडियोहरू बन्द भइसकेका छन् र केही चाहिँ अझै पनि चलिरहेका छन् कुनै राम्रैसँग चलिरहेका छन् कुन डिपडिप छन् होइन त्यो डिपडिप भएका रेडियोहरूलाई बचाउनको लागि चाहिँ अब यस्तो खालको रणनीति चाहिँ अप्नाउनु पर्ला कि भन्ने खालको त्यस्तो केही छ नीतिगत व्यवस्थामा पनि
13: हजुर एउटा चाहिँ रेडियो सुन्ने भन्दा पनि रेडियोलाई चाहिँ मान्छेले अब चाहिँ भिजुअलमा हेर्न चाहिरहेछ होइन कन्टेन्टलाई भने चाहिँ त्यसलाई कति सानो धेरै पनि ठुलो महँगो नपर्ने हिसाबले पनि त्यो चाहिँ हामीले चेन्ज गरेर भए पनि रेडियोहरू सस्टेन हुनुपर्छ भन्ने छलफल गरेका छौँ
19: अहिले अब एआइबीडी चाहिँ सम्मेलन भयो यसले चाहिँ के मेसेज दियो जस्तो लाग्छ तपाईँलाई
13: अब एउटा त रेडियो त मरिसक्यो रेडियोको भविष्य छैन भनेर दुई चार वर्ष यता चाहिँ भनिन्थ्यो नि यो सम्मेलनले एउटा चाहिँ एसिया पेसिफिकमा पनि रेडियो प्रसारकहरू को जुन सम्मेलन भइरहेछ रेडियो कर्मीहरूको पनि सम्मेलन भइरहेछ एउटा म्यासेज चाहिँ यो नीतिगत रूपमा नि पोलिसी लेभलकै छलफल भइरहेछ र एउटा चाहिँ यो नेसनल भनौँ न एउटा इन्टरनेसनल कन्फरेन्सले चाहिँ एउटा म्यासेज दिएको छ रेडियोको भविष्य चाहिँ सकिएको छैन
19: अझै मरेको छैन
13: रूपान्तरण चाहिँ हुनुपर्छ रूपान्तरण कसरी गर्ने कुन देशमा कुन ठाउँमा कुन जिल्लामा त्यसको भौगोलिक अवस्था हेरेर रूपान्तरण त गर्नुपर्छ तर पक्कै पनि यो सम्मेलनले एउटा के म्यासेज दिन सक्छ भने हामीले अहिलेको अवस्थामा चाहिँ हामीले कसरी रूपान्तरण भएर रेडियोलाई सस्टेन गर्ने भन्ने पक्कै पनि विभिन्न छलफलले दिन्छ होला र यसो हेर्दा चाहिँ सरकारको पनि सहभागिता भनौँ न सञ्चार मन्त्रालयको नेपाल टेलिभिजनको पनि यसमा काहीँ न काहीँ चाहिँ एउटा कोलाबोरेसन भएको भएर सरकारलाई पनि झकझक्याउँछ होला यसले चाहिँ रेडियोको सस्टेनेबिलिटीलाई भन्ने लाग्छ मलाई चाहिँ
12: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ पहिरोबारे सुनेका कुरा कति साँचो
20: पाँच मिनटको एकदमै घनघोर वर्षाले पनि पहिरो निम्त्याउन सक्छ र कहिलेकाहीँ चाहिँ थोरै थोरै वर्षा तर लामो अन्तरालको वर्षा जस्तो पाँच छ दिन चाहिँ बर्खे झरी भन्छौँ नि हामी भदौरे झरी भने त्यस्तो खालको झरी लायो भने पनि त्यसले पनि निम्त्याउन सक्छ
12: पहिरोबारे दश भ्रम र वास्तविकता के हो पहिरोको रोकथामका लागि व्यक्तिले गर्नुपर्ने काम मौसम र मौसमी विपदबारे विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
21: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली चार एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
12: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम.
2: के ठूलो पानी परे मात्रै पहिरो जान्छ? पहिरोको जोखिम कसरी चिन्ने? पहिरो तथा विपद सम्बन्धी समाजमा भएका भ्रम के होलान्? नमस्कार, म सन्तोष गन्धर्व. कहिलेकाहीँ हल्का वर्षाले पनि ठूलो पहिरो निम्त्याउने गर्दछ. बर्खामा मात्रै पहिरो जान्छ भनी भ्रममा रहँदा कतिपय समयमा हिउँदमा पनि ठूलो जनधनको क्षति भएका छन्. यस्तो अवस्थामा पहिरो सम्बन्धी सामाजिक भ्रम के छन्? के पहिरो बर्खामा मात्रै जान्छ? आज हामीले भूगर्भविद तथा विज्ञ डाक्टर मनिता तिमिलसिन्हा शर्मासँग कुराकानी गरेका छौं.
22: समाजमा रहेको चलन विश्वास भनौं न एक किसिमको छ, मान्यता छ, यो चाहिँ सही हो कि गलत हो त के हो त? सही र गलत खेलमा तपाईँलाई हार्दिक स्वागत छ. मेरो पहिलो प्रश्न, यो प्रश्नको जवाब चाहिँ यहाँले छोटोमा सही कि गलत र एक वाक्यमा त्यो चाहिँ किन कारण भनिदिनु भयो भने. पहिलो प्रश्न, पहिरो बर्खायाममा मात्रै जान्छ?
20: गलत. गलत जुनसुकै यो चाहिँ अघि पनि मैले भने पहिरोका प्रकार हुन्छन्, सधैँ पानीले मात्रै यसलाई निम्त्याउँछ भन्नु चाहिँ गलत बुझाइ हो भन्ने चाहिँ मेरो भनाइ छ.
22: प्रश्न नम्बर दुई, पहिरो रोक्न रुख रोप्नु पर्छ?
20: सही भन्छु होइन, जस्तो रुखले चाहिँ माटोहरूलाई चाहिँ जकडिएर राख्छ र बग्न दिँदैन, त्यही भएर रुख रोप्नुपर्छ, तर सधैँ यसले मात्रै काम गर्छ भन्नु पनि ठिक होइन.
22: तेस्रो प्रश्न, एकपटक पहिरो गएको ठाउँमा फेरि पहिरो जाँदैन?
20: गलत, जान सक्छ,
22: फेरि पनि जान सक्छ, पटक पटक जान सक्छ. प्रश्न नम्बर चार, पहिरो रोक्न ढुङ्गा माटोको पर्खाल लगाउँदा सुरक्षित हुन्छ?
20: सही भन्छु होइन, तर सधैँ पर्खाल चाहिन्छ, तर ढुङ्गा माटो मात्रैले अपुग हुन सक्छ. पर्खाल चाहिँ अब तारजालीको पर्खाल हुन सक्छ होइन, सिमेन्टीको टेवा पर्खाल हुन्छ, अथवा कंक्रिटको पर्खाल हुन सक्छ, पर्खाल चाहिँ ले काम गर्छ.
22: प्रश्न नम्बर पाँच, राति पहिरोको जोखिम बढ़ी हुन्छ?
20: सही, किनभने हामीले आकलन गर्न सक्दैनौ होइन, आफ्नो वरिपरिको वस्तुस्थिति चाहिँ आकलन गर्न नसक्ने भए भएर चाहिँ अँध्यारोले गर्दाखेरि चाहिँ बढी जोखिम चाहिँ राति हुन्छ.
22: प्रश्न नम्बर छ, पहिरोको मुख्य कारण धेरै पानी पर्नु मात्रै हो?
20: गलत, यसका विभिन्न कारणहरू हुन सक्छन्, तर दुईटै पाटो रहन्छ. पानी कहिले कस्तो हुन्छ भने, एक लाइनमा भन्नु अलिक अप्ठ्यारो, मैले लामै भने, कहिलेकाहीँ चाहिँ पाँच मिनटको एकदमै घनघोर वर्षाले पनि पहिरो निम्त्याउन सक्छ, र कहिलेकाहीँ चाहिँ थोर थोरै वर्षा तर लामो अन्तरालको वर्षा, जस्तो पाँच छ दिन चाहिँ बर्खे झरी भन्छौँ नि हामी, भदौरे झरी भने त्यस्तो खालको झरी लायो भने पनि त्यसले पनि निम्त्याउन सक्छ.
22: प्रश्न नम्बर सात, पहिरो गएको ठाउँमा तुरुन्तै फर्किनु हुँदैन?
20: सही, किनभने त्यसका अरू पाटाहरू पनि हुन सक्छन्, त्यो अझै बग्न सक्छ होइन, माथिबाट अरू थोक पनि आउन सक्छन्, त्यही भएर तुरुन्तै चाहिँ फर्किनु हुँदैन, केही समय हेरेर त्यो एक दुई दिन त्यसलाई राम्रोसँग चाहिँ निहालेर मात्रै त्यहाँनिर फर्किनुपर्छ.
22: प्रश्न नम्बर आठ, घर बलियो भए पहिरो जोखिम हुँदैन?
20: गलत, किनभने पहिरो भनेको धेरै तलबाट पनि जान सक्छ होइन, पहिरोलाई माथिबाट पनि थिच्न सक्छ. घर थिचेका उदाहरणहरू कति छन्, कति घर चिप्लेका उदाहरण पनि कति
22: छन्,
20: हजुर, त्यही भएर घर बलियो बनाएर मात्रै चाहिँ पहिरोले ऊ गर्दैन भन्न चाहिँ जोखिम घटाउँछ भन्ने चाहिँ होइन.
22: प्रश्न नम्बर नौ, भीरमा घर बनाउँदा पुराना पुस्ताले घर बनाएको ठाउँ भएकाले सधैँ सुरक्षित हुन्छ?
20: यो चाहिँ मलाई सही लाग्छ, किनभने पहिलेदेखि पनि हजुरले पुरानो हाम्रो प्रचलनका घरहरू हेर्नुभयो भने हामी माथि टुप्पामा बस्ने र तल बेसीमा चाहिँ खेतीपाती गर्ने कामहरू गर्थ्यौँ, तर अहिले यो उल्टो हुँदैछ, हामी तलतिर सर्दैछौँ र माथिल्लो भुवा घरलाई चाहिँ छोडिरहेकोहरू चाहिँ देखिन्छ. त्यो कारण के भन्दाखेरि तल जति तल गयो त्यति चाहिँ पानीहरू जस्तो खोलाले चाहिँ कटान गर्ने, खोलाबाट चाहिँ जोखिम हुने भए भएर चाहिँ खोलाको छेउहरू चाहिँ जहिले पनि खेतीको लागि प्रयोग हुन्थ्यो, त्यो जो बर्खाको याममा चाहिँ सुरक्षित नै हुन्थ्यो, केही भयो भने पनि मान्छेको जनधनको क्षति चाहिँ हुँदैन थियो भन्ने, जनको क्षति हुँदैन थियो भनेर हो. र माथि टुप्पाहरू भने पानी तर्केर जाने राम्रोसँग बनायो भने चाहिँ त्यो ठाउँहरू चाहिँ सधैँ नै सुरक्षित हुन्छन् भनेर चाहिँ पहिलाका कुरा, पहिलाका हाम्रा बाजे बराजुहरूले जुन किसिमको प्र्याक्टिस गर्थे नि त्यो चाहिँ ठिक हो जस्तो लाग्छ मलाई चाहिँ.
22: अन्तिम प्रश्न, पहिरो रोक्ने जिम्मेवारी सरकारको मात्रै हो?
20: गलत, यो हरेक नागरिकको,
22: सबैले
20: आफ्नो तर्फबाट गर्नुपर्ने हुन्छ.
22: पहिरो रोक्न एउटा व्यक्तिले चाहिँ के गर्न सक्छ?
20: जस्तो अघि पनि हामी धेरैचोटि यो कुरा भनिसकेका छौँ, जस्तो हामीले इन्डिभिजुअलले गर्न सक्ने कामहरू भनेको चाहिँ आफ्नो आफ्नो जमिन आफ्नो वस्तुस्थिति भनौँ आफ्नो घर नजिकको वरपरको वातावरणहरू चाहिँ पत्ता लगाउन एकदमै जरुरी छ। तपाईँको घर रहेको जमिनभन्दा माथिल्लो चाहिँ भूभागहरू कस्तो छ त, होइन, पानी पर्ने बेलामा मूल फुट्छन्, मूल उम्रिन्छन्, होइन, दरारहरू देखिएको छ अथवा त्यो यस्तो फुकिँदै आएको जस्तो ढिस्को परेको जस्तो देखिन्छ भने चाहिँ त्यसले चाहिँ जो पहिरोको जोखिम हुन सक्छ भन्ने संकेतहरू गर्छन्। ढल्केका रुखहरू हुन सक्छन्, चिरा दरारहरू देखिनु, होइन, ती कारण त्यसलाई चाहिँ हामीले अघि पछि भन्दा पनि मनसुनको समयमा चाहिँ त्यो कुराहरूलाई चाहिँ विचार गर्यौँ भने हामीले भनौँ न व्यक्तिगत तर्फबाट चाहिँ हामीले चाहिँ केही न केही चाहिँ कन्ट्रिब्युसन भनौँ न हामीले आफ्नो दायित्व पूरा गरिरहेका हुन्छौँ। वरपर कस्तो छ, आफू बस्ने माथि आफू बस्ने तलको जमिनहरूलाई चाहिँ बेला बेलामा निहाल्ने, पानी कताबाट बगिरहेछ, होइन, त्यस्ता खालका चाहिँ कुराहरूमा चाहिँ ध्यान दिन सक्यौँ भने पक्कै पनि केही न केही चाहिँ जोखिम चाहिँ हामीले घटाउँछौँ।
1: परम्परागत विधि छ नि जुन केही केही तपाईँले अब विभिन्न ठाउँमा सर्वेक्षण गर्न जाँदाखेरि पनि देख्नु भएको होला, होइन, एकदमै राम्रो लागेको परम्परागत विधिहरू चाहिँ तपाईँले के पाउनु भएको छ अहिलेसम्म?
20: एउटा चाहिँ जस्तो अघि मैले भने कुलो त्यो कुलो काट्ने भल काट्नेहरू चाहिँ एकदमै काम लाग्ने, त्यो भनेको हामीले गर्न सक्ने भनेकै गाउँघरमा गर्न सक्ने भनेको त्यो बाटो एकदमै जरुरी छ। त्यो काम चाहिँ हामीले गर्न सक्छौँ र हाम्रा पहिलेका बाजे बराजुहरूले त्यो गर्दै आएका थिए र उनीहरू सुरक्षित थिए कि।
3: यो कुराकानीसँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथ म उपस्थित हुनेछौ। नमस्कार।
6: वैदेशिक रोजगारीका श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदहरूको माग, प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि 11 सांसदले दर्ता गरे सवाल, स्वास्थ्यका कारण देखाउँदै कालो चस्मा लगाउनै पर्ने भन्दै संसद सचिवालयमा पत्र पुगेको छ। दुई दिने एआईबीडी सम्मेलनमा आज मुख्य वक्ताहरूको सम्बोधन रहेको छ। विश्वसनीयता र समावेशितालाई केन्द्रमा राख्न प्रसारकहरूलाई मन्त्री तिमल सिन्हाले आग्रह गर्नुभएको छ। अन्तर्राष्ट्रिय विज्ञहरूबीच सम्वाद हुँदा फाइदा पुग्ने विश्वास गरिएको छ। पोखराको प्रस्तावित बस पार्कमा 567 परिवार भूमिहीन तथा अव्यवस्थित बसोबासीको अन्तिम सूची सार्वजनिक भएको छ। दूधको बाँकी भुक्तानी तत्काल दिन सरकारलाई सर्वोच्चको परमादेश छ। र चीनमा बन्दाकोबी ताजा राख्न विषादीको प्रयोग भएको आरोप भएको छ, अनुसन्धान शुरू गरिएको छ। एसीसी प्रिमियर कप अघि नेपालको मलेसियामाथि शानदार जीत हासिल गरेको छ। आसिफको 161 रन रहेको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितालाई धन्यवाद। भोलि भदौ 10 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
1: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
2: भदौ 20 गते शनिबारका दिन
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
3: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
2: डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार
4: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 9848528।

0: फिरता फिरता 20% सम क्याश फिरता
1: सैले पनि चाह पनि
2: क्याश फिरता लिनु भए त
3: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिरता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
4: Hey!

0: नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 98 48 51 43 26। जमरापारी, टिकापुर, कैलाली।

0: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ, तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
1: के गरु त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
0: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
1: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
2: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0915605095, मोबाइल नम्बर 98484 27359।

0: तपाई सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ट्ज।
1: 3 वर्ष अघि विश्वलाई आग्रह गरेका थियौं तत्काल सम्बोधन गर्नुपर्ने विषय भन्दै त्यो आग्रहलाई हामी आज फेरि दोहोर्याउँदैछौ। राष्ट्रसंघको सूचना निकायकी निर्देशक एलेक्सान्ड्रा भेलुची, कतिपयले किलर रोबोट्स अर्थात हत्यारा रोबोटहरू भन्ने गरेका रोबोटको प्रयोगका सम्बन्धमा अहिलेसम्म कुनै सन्धि नरहेको अवस्था छ। द न्यूयोर्क टाइम्सले यसै साता प्रकाशित गरेको समाचार अनुसार रूसी ड्रोन हमलामा गत महिना युक्रेनमा 3 जना मारिएकामा एआईद्वारा संचालित उक्त ड्रोन शुरूमा मानवद्वारा संचालन गरिएको भए पनि पछि त्यसले स्वतन्त्र रूपमा ठ्याक्कै निशानामाथि प्रहार गरेको थियो। इरानसँग व्यापार जारी राख्ने देशहरूले परिणाम भोग्ने चेतावनी दिएको अमेरिकाका एकपक्षीय प्रतिबन्धहरूको आफूले विरोध गर्ने चीनले जनाएको छ। आर्थिक युद्ध र अत्यधिक दबाव सिर्जना गर्ने नीतिले समस्या समाधान गर्नुको सट्टा थप द्वन्द्व बढ़ाउने चीनिया विदेश मन्त्रालयका प्रवक्ता लिन जियाङले बताए। बेजिङले आफ्ना हितको रक्षा गर्ने उनले उल्लेख गरे। इजरायलका एक सांसदले सेनाको सुरक्षामै वेस्ट ब्याङ्क स्थित एउटा प्यालेस्टिनी स्मारकलाई हतौडाले भत्काउने प्रयास गरे। रिलिजियस जायनिजम पार्टीका सदस्य सी सुकोट र अरू थुप्रै व्यक्तिले स्मारक भत्काउने प्रयास गरिरहेका भिडियोमा देखिन्छ। उक्त स्मारक इजरायली द्वन्दका क्रममा मारिएका प्यालेस्टिनीहरूको नाममा बनाइएको छ। इजरायली सेनाले सुकोटलाई सो क्षेत्रको भ्रमणका लागि अनुमति दिइएको भन्दै उनले त्यस्तो काम गरेको जनाएको छ। सो कार्यको प्यालेस्टिनी र इजरायली राजनीतिक वृत्तबाट चर्को आलोचना भइरहेको छ। अमेरिकी सेनाको एउटा विमान मस्को स्थित भुनुकोभो विमानस्थलमा अवतरण गरेको भन्ने विवरणबारे प्रतिक्रिया दिन क्रेमलिनले अस्वीकार गरेको छ। म्यारील्याण्ड स्थित एन्ड्रुज एयरबेसबाट उडेको अमेरिकी सेनाको विमान लाटभियाको राजधानी रिगामा 2 दिन अगाडि अवतरण गरेको फ्लाइट रेडार ट्रेकरले देखाएको छ। कैदीबन्दी सतासाट हुन लागेको अथवा युक्रेन युद्धबारे वार्ताका लागि ट्रम्पका दूतहरूलाई मस्को पुर्याइएको हुन सक्ने अनुमान गरिँदैछ। र भारत सरकारले प्याजको बढ़दो मूल्य नियन्त्रण गर्ने प्रयास स्वरूप भण्डारणमा रहेको प्याज बजारमा ल्याउने जनाएको छ। भारतमा चाडबाड़का कारण सामान्यतया अगस्तमा प्याजको माग बढ़ेसँगै मूल्य पनि उकालो लाग्ने गर्छ। तर यो वर्ष भारतीय उपभोक्ताले गत वर्षको तुलनामा झण्डै दोब्बर मूल्य तिर्नु परेको छ। चेन्नई र कोची सहितका प्रमुख शहरमा प्याज आपूर्ति गर्न विशेष रेल सञ्चालन गर्ने र राजधानी दिल्लीका विभिन्न क्षेत्रमा सहुलियत मूल्यमा प्याज बिक्री गर्न भ्यान मार्फत घुम्ती सेवा सञ्चालन गरिने पनि सरकारले जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
2: साझापखमा तपाईलाई स्वागत छ। दुई वामपन्थी पार्टीले नेतृत्व गरेका 5 वटा प्रदेशमा सरकार गठनका सिलसिलामा देखिएका गतिविधिले ती दलभित्रै असन्तुष्टि उत्पन्न गरिदिएको देखिएको छ। नेपाली कांग्रेससँगको सत्ता सहकार्य तोडिएपछि 5 वटा प्रदेशमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीचको साझेदारीमा सरकार बनेका छन्। तर आफ्नै दलको सरकार बन्दा पनि उक्त पार्टीका नेताहरू सन्तुष्ट देखिएका छैनन्। 5 वटा प्रदेशमा वामपन्थी नेतृत्वको सरकार छ, तर कतै मन्त्री परिषद गठन र विस्तारमा विवाद देखिएको छ। कतै बहुमत पुर्याउन सत्ता साझेदारीमा ल्याइएका अन्य दलसँगको सम्बन्ध गिजोलिएको छ। नेकपाका केन्द्रीय सदस्य रंजित तामाङ त्यसलाई सत्ताको हानथाप मान्छन्।
3: सत्ताको लुछाछुडीले यो सरकार के को लागि बन्यो, यो गठबन्धन के को लागि बन्यो, दलहरूको बीच सरकारको भागभण्डा के को लागि भयो भन्दा यो चाहिँ उही अन्तिम रात्रि भोज जस्तो हो कि पछि के हो के हो, अहिले नै जे जति सकिन्छ जसरी सकिन्छ लिइहालौं भइहालौं गरिहालौं खाइहालौं भने जस्तो मात्रै देखियो। तर सार तत्त्वमा यो बैठक भयो, यो गठबन्धन चाहिँ एकले अर्कालाई बदला लिने, एकले अर्कालाई देखाइदिने र सत्ता र शक्तिको अभ्यास गर्ने फेरि पनि पुरानै शैलीमा जाने कुरा चाहिँ दुःखद छ।
2: प्रदेश तहमा सत्ता साझेदारी र मन्त्री चयनमा समेत केन्द्रको निर्णय निर्णायक हुने गरेको देखिएको छ। यसले प्रादेशिक अभ्यासलाई कमजोर बनाइरहेको कतिपय आलोचकहरू बताउँछन्। नेकपा एमालेका केन्द्रीय सदस्य समीक बराल त्यसमा सहमत छन्।
4: आधारभूत तहको जनताले चाहिँ सम्मान गर्ने सरकार निर्णयहरू मूल राजनीतिक दलको नेतृत्वले गर्नुपर्थ्यो। त्यो हुन सकेको भए आज संहिताप्रति यो किसिमको घेडाभावहरू उत्पन्न हुने परिस्थिति सिर्जना हुँदैन थियो। राजनीतिक दलका नेतृत्वले गरेका गलत निर्णयका कारणले गर्दाखेरि आज प्रदेश र समावेशताको सन्दर्भमा अहिलेको नयाँ पुस्ता जनतामा निराश जसरी पैदा भएको छ यसलाई थप मलदल गरेको अनुभूति हुने खालको गतिविधि भएको छ।
2: वर्तमान प्रादेशिक अभ्यास र संरचनामाथि प्रश्न उठाउनेहरूले दलहरूले प्रदेश तहमा गरिरहेको अस्थिर सत्ताको खेललाई उदाहरणको रूपमा प्रस्तुत गर्ने गर्छन्। नेकपाका युवा नेता तामाङ आफ्नै पार्टीका नेताहरूको क्रियाकलापले त्यसलाई बल दिएको ठान्छन्।
3: डेढ वर्षको समय अवधि भएको प्रदेश सरकारको सत्ता उलटफेर गर्न जुन चलखेल भयो त्यस पछाडि पनि एक महिनासम्म पनि सरकार गठन नहुने विभिन्न प्रकारका लुछाचुडीको कारणले गर्दाखेरि चाहिँ संघीयता वा राजनीतिक दलहरूको छवि राम्रो भएन, संघीयताप्रति नकारात्मक धारणा राख्नेहरूको धारणा बलशाली हुने र संघीयता आवश्यक छ भन्नेहरूको शैलीबाट चाहिँ संघीयता बलियो बनाउन नलागेको देख्दाखेरि चाहिँ राजनीतिक दलहरू नचाहेर पनि संघीयताको विरूद्धमा माहौल बनाउन लागेको जस्तो भान हुन्छ।
2: दुई वामपन्थी दलसँगको सत्ता साझेदारीको विषयले बागमती प्रदेशमा राप्रपा र लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी जसपा आन्तरिक किचलोमा फस्न पुगेका छन्। कतिपयका भनाईमा विगतमा पुराना पार्टीहरूले केन्द्रमा गरेको जनअपेक्षा विपरीतका अराजनीतिक गतिविधि उनीहरूप्रति वितृष्णा पैदा गर्ने एउटा कारण बनेको थियो। केन्द्रमा झण्डै किनारामा पुगेका उनीहरूले प्रदेशमा त्यस्तै काम दोहोर्याइरहेको आलोचकहरू बताउँछन्। हाम्रा साथी प्रदीप बस्यालले राजनीतिक टिप्पणीकार श्याम श्रेष्ठलाई के तपाईँ पनि त्यसै ठान्नुहुन्छ भनी सोधेका थिए।
5: दलहरू यत्रो ठुलो दुर्घटना नेपालमा भयो तर पनि उनीहरू चेतिरहेको देखिँदैन। दलहरू संसदीय व्यवस्थामा सत्ता स्वार्थको लागि उत्प्रेरित हुनु त्यति धेरै अस्वाभाविक कुरा त होइन, तर एउटा रेड लाइन त हुनुपर्छ उनीहरूको, कहाँ जाने कहाँ नजाने, के गर्ने के नगर्ने, कोसँग मिल्ने कोसँग नमिल्ने, त्यो त हुनुपर्छ। आफूले जसलाई एकदमै ठूलो प्रतिक्रियावादी भएर भन्यो त्योसँग पनि मिलिहाल्छ, आफूले जसलाई शत्रु भएर भन्यो त्योसँग पनि मिलिहाल्छ, जोसँग जे गर्न पनि मिल्ने यो जुन प्रवृत्ति देखा पर्छ त्यो प्रवृत्ति पुरानै हो, हिजो त्यही थियो। त्यही कारणले नेपाली जनताहरू आजित भएका हुन् दलहरू देखेर, अब अहिले त्यही प्रवृत्ति फेरि पनि बाहिर देखा परिरहेको छ।
6: जस्तो अब श्यामजी त्यो अब त्यही दल सत्ता बनाउन जे पनि गर्ने आम जनताका स्वार्थका कुरा भन्दा सत्ता खिचादानीमै बढी भयो भन्ने एउटा माग लिएर जुन युवाहरूले त्यत्रो आन्दोलन गरे त्यसको एक वर्ष पनि पूरा भइसकेका छैन, यस बीचमै कति छिटो बिर्सेका त उनीहरूले, किन त्यो पाठ उनीहरूमा त्यो आवाज देखिएन, के कारण हुन सक्छ?
5: दलहरूले मानु अब पनि नेपाल उसरी नै चल्छ, मानु हिजो जस्तो गर्यो त्यसै गरी चलेदेखि केही फरक पर्दैन भने जस्तो उनीहरूमा छ। कहाँनिर हामी छुक्यौं कहाँनिर भूल भयो भनेर भन्ने सांस्कृतिक आत्मसमीक्षा राजनैतिक आत्मसमीक्षा दुटै आत्मसमीक्षाको अभाव दलहरूमा जो भएको छ त्यसै कारणले यो भएको।
6: अब चुनाव आउने एक वर्ष बाँकी रहँदै गरेको अवस्थामा यस्ता खिचतानी फेरि देखिँदाखेरि संहिता पक्षधार भनेर जुन संहिताको मुद्दै उठाउने उनीहरूको भूमिका त्यसरी देखिँदाखेरि चाहिँ त्यसको लाभ चाहिँ कसलाई पुग्छ त?
5: संहिता विरोधीहरूलाई पुग्छ, ल हेर दलहरू सचिए त यो दलको चालामालामा कुनै फर्क आयो त भन्नको लागि एकदमै गतिलो सामग्रीहरूले दिन्छ। त्यस कारणले यसले संहिता सिद्ध्याउन खोज्ने संहिता चाहिँदैन यो एकदम ठिक छैन भन्नेहरूलाई नि मदत पुग्ने खालको गतिविधि हो यो।
6: यस्तो अवस्था देखिरहँदाखेरि चाहिँ त्यसलाई अलिकति व्यवस्थापन गर्नमा यो प्रदेश प्रमुख सभामुखहरूको भूमिका अलिकति अभिभावकीय देखिन्छ कि देखिँदैन? तिनीहरू पनि पुरानै सत्ताका प्रतिनिधि पुरानै सत्ताका ले नियुक्त गरेका व्यक्तिहरू भएकाले त्यो कतै स्वार्थ सिद्धिमा नै उनीहरूको अल्झिरहेको भन्ने कतिपय आरोपलाई चाहिँ कसरी हेर्नुहुन्छ?
5: होइन, अब नेपालमा एउटा समस्या के भयो भने सेन्टरमा राजनैतिक दलहरूको नेतृत्वमा कुनै समस्या भयो भने प्रदेशमा पनि तुरन्तै त्यो समस्याको कपी पेस्ट देखिने, माथि समस्या भए तापनि तल राम्रोसँग चल्ने हामी भारतमै देख्छौं, संहिता भएका थुप्रै देशहरूमा देख्छौ, तर नेपालमा त्यस्तो देखिएन। माथि दलहरू मिल्यो तल दलहरू मिलिहाल्छ, माथि दल मिलेन तल दलमा झगडा भइहाल्छ, यो खालको एउटा प्रवृत्ति भयो। योबाट चाहिँ संहितालाई मुक्त गर्न सकिएन भनेदेखि संहितामै ठूलो समस्या आउँछ।
6: तपाईँले भने जस्तै अझै पनि प्रदेशका कुरा मिलाउन केन्द्रमै अध्यक्षहरूसँग धाउनुपर्ने, खास गरी अहिले जुन प्रदेशमा दुई मुख्य कम्युनिष्ट दलहरू नेकपा र नेकपा एमालेको जुन यस्तो यो द्वन्द्वमा देखिरहेको छन् उनीहरूले, त्यसले पहिलेदेखि नै खुम्चिँदै गइरहेको कम्युनिष्ट धरातललाई त्यसले चाहिँ कहाँ पुर्याउला?
5: कम्युनिस्टहरू त यो कारणले होइन, अब अरू थुप्रै कारणले नै खुम्च्दै गएको स्थिति हो। उनीहरूले खासमा नाम कम्युनिस्ट, अब काम चाहिँ कम्युनिस्ट भयो उनीहरूको, त्यही कारणले नै उनीहरू खुम्च्दै गएको स्थिति छ। उनीहरूले आफ्नो कम्युनिजमको त्यो साइनबोर्ड बमोजिम के पनि गरेनन्, त्यही कारणले खुम्च्दै गएको कुरा हो। अब यसले त अब यसमा त्यति धेरै मलजल गर्ला भनेर भन्ने लाग्दो, तर जोसँग पनि मिल्ने जोसँग पनि हातेमालो गर्ने सिद्धान्त विचारको के पनि नगर्ने जनताको मुद्दा मिल्छ कि मिल्दैन जनताको मुद्दा बारे त विचारै नगर्ने यो जुन कुराले चाहिँ कंग्रेसलाई पनि यसले बदनाम गर्छ कंग्रेसलाई पनि यसले बदनाम गर्छ।
2: उनी थिए राजनीतिक टिप्पणीकार श्याम श्रेष्ठ, साथी प्रदीप बस्यालसँग कुरा गर्दै। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले भोलि प्रतिनिधि सभामा सांसदहरूको प्रश्नको जवाब दिने कार्यक्रम छ। यसअघि जवाफ नदिएको भन्दै खास गरेर विपक्षी सांसदहरूले उनको स्वरको आलोचना गरेका थिए। भोलिको कार्यक्रमबारे जानकारी दिँदै संसद सचिवालयका प्रवक्ता एकराम गिरी,
7: जम्मा 11 जना माननीय सदस्यहरूले आफ्नो प्रश्न दर्ता गराउनु भएको छ।
2: दलगत रूपमा सबैको त्यसमा के सहभागिता छ?
7: सबै दलको कम्तीमा एउटा प्रश्न हुने गरेर र थप प्रश्नको हकमा दलको प्रतिनिधित्वको अनुपातमा भनेर थियो, सबै दलको कम्तीमा एउटा प्रश्न समावेश छ।
2: कुनै दलले आफूले पाएको प्रश्न संख्या भन्दा कम सोध्ने पनि छन्?
7: प्रतिष्ठा नियमावलीमा भोलिमा 15 प्रश्न भन्ने व्यवस्था छ, अरू 11 मात्रै दर्ता भए भन्नाले 4 प्रश्न त कमै दर्ता भयो नि।
2: त्यो भनेको राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट के सहभागिता कम भएको?
7: अरू दलहरूले चाहिँ आफूले जुन उहाँहरूको अनुपातमा पर्थ्यो संख्या त्यो संख्यामा सोध्नु भएको छ।
2: राष्ट्रिय स्वतन्त्र पार्टीबाट कतिजनाले पाउनु भएको थियो, कतिजनाको प्रश्न छ?
7: उहाँहरूको 7 जनाको थियो, सबै दलकोबाट एउटा र थप हुना हुने 6 थियो।
2: प्रधानमन्त्रीको कार्यालय अथवा सचिवालयबाट भोलिको सहभागिताको बारेमा सुनिश्चित भइसकेका छ?
7: भोलिको सम्भावित कार्यसूची प्रकाशित गरिसकेका छौँ र सम्भावित कार्यसूचीको सन्दर्भमा हामीले सम्बन्धित निकायलाई जानकारी गराइसकेका छौँ।
2: उनी थिए संसद सचिवालयका प्रवक्ता एकराम गिरी, प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तरको कार्यक्रमबारे जानकारी दिँदै। अन्तिममा देश बाहिरको एउटा प्रसंग। अमेरिकाले इरानका व्यापार साझेदारहरू विरूद्ध आर्थिक प्रतिबन्ध विस्तार गर्ने योजना घोषणा गरेपछि चीनले आफ्नो हितको रक्षा गर्ने वाचा गरेको छ। चीनिया विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले अमेरिकी एकपक्षीय गैर कानूनी प्रतिबन्धहरूको चीनले सशक्त विरोध गर्ने र आफ्ना अधिकारहरूको रक्षाका निम्ति आवश्यक सबै उपाय अवलम्बन गर्ने बताएका हुन्। बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट गनी अन्सारीबाट।
8: अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानसँग कारोबार गर्ने सबै देश तथा वित्तीय संस्थाहरूले परिणाम भोग्ने चेतावनी दिँदै सोमबार नयाँ कदमहरू घोषणा गरेपछि चीनको तर्फबाट प्रतिक्रिया आएको हो। चीन इरानी तेलको सबैभन्दा ठूलो खरिदकर्ता हो, यद्यपि इरानी बन्दरगाहहरूमाथि अमेरिकी प्रतिबन्धका कारण पछिल्लो समय व्यापार घटेको छ। अन्तर्राष्ट्रिय कानूनको दायराभित्र रही चीन र इरान बीच सहकार्य हुँदै आएको छ, त्यसमा हस्तक्षेप अथवा अवरोध हुनु हुँदैन, चीनिया विदेश मन्त्रालयका प्रवक्ता लिनले भनेका छन्। बेसेन्टले इरानसँग कारोबार गर्ने देश तथा वित्तीय संस्थाहरूलाई एक्ल्याइने बताएका छन्। चीनिया ब्याङ्कहरूबारे सोधिएको प्रश्नको जवाफमा बेसेन्टले उनकै शब्दमा अमेरिकी प्रतिबन्धहरूले छुन नसक्ने कोही पनि नभएको टिप्पणी गरे।
2: बीबीसीका विवरणहरूमा आधारित त्यो रिपोर्ट सुन्नुभयो गनी अन्सारीबाट। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौं। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: कबू का पिए रही था, कबू पेंसिल ले रही था, कबू झोले फटा का आज था, का कना हो बाबा के वस्त बाटिन गतिलो ठाउँ से झोला अनल से तो लड़का सामान नहीं हरे।
1: ओहो ये बुढ़ा लिख में का हुई थी जरम भर भर बराई थी रहत
0: का हुई कबू लड़का कभी हेरा कई था, कबू पेंसिल हेरा कई था, कबू झोले फटा कई था, बढ़िया ठाउँ से झोला लाना नहीं चिक ठो।
1: अरे कहाँ से नानम था,
0: कहाँ से लन बो वो तो कहा टीकापुर मरलक रट गई यहाँ झोला उद्योग में से वहाँ झिंगरान दीदी कटरा से गुर झोला अनल बाटी ना कबू लड़का कहाँ पिए रही थी, ना कबू पेंसिल रही थी, ना झोला फाटल हुई थी, कहिए आनल झोला जस का टस बाटिन ये बुढ़क ढंग कबू पसल छान कर झोला नहीं आना से आकट हुई।
1: लिया लिया मैं अब नहीं जाबू रख गई यहाँ झोला उद्योग में, रख गई यहाँ झोला उद्योग, झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग, कैरिंग बैग, फाइल बैग, लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए। पुरान बिगड़ा झोला है मरमर फेंकरा जाए, एक चोट सेवा करना मौका जरूर देवी।
2: प्रोपराइटर राम प्रसाद रतगैया, संपर्क मोबाइल नंबर 98484-22373।
3: उपभोक्ता वर्ग में टीकापुर नगरपालिका को अनुरोध, आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
4: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
3: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक, तराजुको अवस्था ठिक छ छैन हेरौं।
4: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
3: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
4: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
3: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
4: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
3: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
4: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून मजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
3: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
4: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
3: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टीकापुर नगरपालिका।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही भदौ 20 गते शनिबार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868080008 र 9825637772।
4: टिकापुर नगरपालिका 1 नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
5: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
4: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
5: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौं।
4: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौ। चौपायालाई छाडा नछोडौ। सड़क छेउमा नबाधौ।
5: एक घर 3 बिरुवा अनिवार्य रोपौ। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
4: आफ्नो नगर सफा सुन्दर बनाउन आआफ्ना ठाउँबाट लागौ।
5: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-598 सम्पर्क गर्नुहोला।
4: 1 नम्बर वडा कार्यालय टिकापुर नगरपालिका।

0: ले लीते
1: एंसल पैक किन लीते
2: जहिया फेन जहाँ फेन पैक खरीद करी 20% कम कैश फिर तक एंसल ऐप में क्लेम करी
0: कैश फिर तक ले लीते कैश फिर तक ले लीते
2: एंसल पैक किन लीते सर लागू हुई एंसल नेपाल के लग
3: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 13 गते 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल टीकापुर कैलाली

0: छिछि कस्तो गनाएको, यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए।
1: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
0: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
0: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98 65 69 20 26।
3: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98 656 92 0 26।
4: नमस्ते, मेरो नाम डाक्टर अङ्कित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरूको केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ, जहाँ पानी हुन्न त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले, यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला मुखले, त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा केसीमा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स चाहिँ एकदम बढी हुन्छ।
5: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोस हुने,
2: घाँटी अररो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।
4: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
5: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
4: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
5: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
4: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
5: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
6: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि रूप सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246025।

0: क्याश फिर्ता लिनु भए त
1: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: ओहो मेयर साहब नमस्कार है
3: नमस्कार अध्यक्षज्यू के छ त तपाईँको गाउँपालिकातिरको खबर
2: हाम्रो त बिजोग छ मेयर साहब म त तपाईँको पालिकाको खबर बुझ्न आएको
4: यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन
2: होइन के जादु गर्नुभयो
3: अब के जादु भन्नु हो अध्यक्षज्यू ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ यसकारण त्यति नोक्सानी हुन पाएन
2: ए जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौ नि
3: हो त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं हाम्रो जनप्रतिनिधि बडघर स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो
4: होइन खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब
3: त्यति मात्र होइन अध्यक्षज्यू धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं जस्तै पाकेको अन्न भित्राउने पाकेको छैन भने 2-4 दिन नकाट्ने ठूलो नहर पनि सफा गर्यौं अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं
2: हुन त हो है अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न
3: ल सुन्नुहोस् हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं बाल बालिका वृद्ध वृद्धा गर्भवती तथा सुत्केरी अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं
2: ए अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त
3: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती सुत्केरी ज्येष्ठ नागरिक बाल बालिका अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ
2: अनि अत्याधिक पानी परेर बाढी आउन लागे के गर्नुहुन्छ त
3: हो नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ
2: ओहो बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ
5: विपद बारे चासो राखौ चनाको बनाऊ विश्व खाद्य कार्यक्रम सरक्रोस नेपाल टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जन

भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकियाट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको धड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97-0385-98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।

कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: रोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा
2: हरेक महिनाको प्रत्येक शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्ट द्वारा फार्मेसी सेवा 24 घण्टा,
0: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
3: यति छिटो आमा बन्न लागेको त
4: थाहा पाउँदैछु, यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन, त जान्नु पर्यो जस्तै लाग्छ।
3: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी, 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
5: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

सामुदायिक रेडियो टीकापुर एफएमको रात्रि 9:55 बजेको खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबर संक्षेपबाट रतन चौधरीको नमस्कार। टीकापुर नगरपालिकामा कार्यवाहकको विभागले बजेट कार्यान्वयनमा ढिलाइ हुन थालिएको छ। यसरी ढिला हुन थालिएपछि मंगलबार कार्यपालिका सदस्यहरूबीच अनौपचारिक छलफल भएको छ। प्रमुख प्रशासकीय अधिकृत ममता बास्तोला आएपछि पालिकामा देखिएको समस्या समाधानका लागि प्रयास शुरू गरिएको छ। असार 17 गते नगरसभाले ल्याएको बजेट जनप्रतिनिधि बीच सहमति गरेर कार्यान्वयन गर्ने कार्यपालिका सदस्य पनि अग्रसर भएका हुन्। टीकापुरको नगर प्रमुखको हुने भन्ने विवाद निरूपणका लागि अदालतले माघ 18 गतेको मिति तोकेपछि पालिकालाई समेत अनिर्णायक बन्दी बनाउन हुँदैन भनी छलफल भएको थियो। मध्यमार्गी बाटो निकालेर रामबहादुर नागाजीले नै कार्यवाहकको भूमिकामा समेत स्वीकार्ने राज्यस्तरीय सदस्य जयराम चौधरीको अध्यक्षतामा ल्याएको बजेट कार्यान्वयनमा लैजानेका लागि सहमतिको प्रयास भएको वार्ड नम्बर 8 का वाडा अध्यक्ष दीर्घबहादुर थकुलाले बताउनु भएको छ। टीकापुर 2 का वाडा अध्यक्ष दीपक चौधरी गल्ती सबैबाट भएकाले सच्याएर अघि बढ्नुपर्ने बताउनु भएको छ। वार्ड नम्बर 4 का वाडा अध्यक्ष लालवीर चौधरीले कार्यपालिका सदस्यहरूबीच अनौपचारिक सहमति भएको र आगामी दिनमा निरन्तर छलफल गरेर पालिकालाई कसरी समेत निकास दिन सकिन्छ भनी छलफल भएको बताउनु भएको छ। पालिका अनिर्णायक बन्दी बन्ने देखिएकाले बजेट कार्यान्वयनका लागि अख्तियार दिन नागार्जीलाई नै कार्यवाहकको भूमिका निभाइदिन सहमति भएको वार्ड नम्बर 7 का वाडा अध्यक्ष एके प्रसाद नेउपानेले बताउनु भएको छ। कार्यवाहक नगर प्रमुख नागार्जी वाडा अध्यक्षहरूको आग्रह अनुसार आफू सकारात्मक रहेको र नगर सभामा समेत आफू उपस्थित नभएकाले अख्तियार दिन मिल्ने वा नमिल्ने बारे कानूनी सल्लाह लिएर सबैको सहमतिमा निर्णय लिने र पालिकालाई निकास दिने बताउनु भएको छ। भजनी नगरपालिकामा बाल तथा पोषण मैत्री स्थानीय शासनको प्रगति समीक्षा गरिएको छ। 2083 असोजसम्म बाल मैत्री स्थानीय शासन पालिका घोषणा गर्ने लक्ष्य लिएको भजनी नगरपालिकाले समय नजिक्दै गर्दा कार्यक्रमको समीक्षा गरेको हो। भजनी नगरपालिकाले बाल मैत्री स्थानीय शासन घोषणा हुन पालिकाको 51 सूचक मध्ये 15 वटा सूचक पार गरेको महिला तथा बाल बालिका शाखा प्रमुख रिजु चुकाहाले जानकारी दिनुभएको छ। उहाँले बाल मैत्री स्थानीय शासन नीति कार्यपालिकाबाट अवलम्बन नगर समिति गठन समितिलाई अभिमुखीकरण वाडा सनौट फोकल पर्सन तोक्ने बाल क्लब गठन बाल बालिकालाई सवालमा समेत समावेश लागू औषध नियन्त्रण कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभएको छ। स्वास्थ्य शाखाका सहायक लक्ष्मी चौधरीले पोषण मैत्री पालिका हुन 49 सूचक मध्ये 31 सूचक पार गरेको जानकारी दिनुभएको छ। जसमा शिक्षामा 6 वटा मध्ये 4 वटा पशु स्वास्थ्य का 3 मध्ये समेत 2 कृषि विकास मध्ये 4 2 महिला बाल बालिका मध्ये 5 मध्ये 2 खानेपानी तथा सरसफाई मध्ये 5 मध्ये 4 प्रशासकीय प्रबन्ध 10 मध्ये 8 र स्वास्थ्यमा समेत 16 मध्ये 9 सूचक पूरा भएको जानकारी दिनुभएको छ। कैलाली भन्सार छली साड़ी र ब्रोइलर कुखुरा लगायतका सामान बरामद गरेको छ। जिल्लाका विभिन्न स्थानबाट अवैध रूपमा यसरी समेत भारतबाट भन्सार छली ल्याएको समेत अन्दाजी मूल्य 2,78,000 बराबरको सामान बरामद गरेको हो। भन्सार छली साड़ी ब्रोइलर कुखुरा लगायतका सामान जिल्ला प्रशासन कार्यालय मार्फत कार्यालयबाट खटिएको प्रहरीले व्यापारी सेवा अवस्थामा फेलापारी नियन्त्रणमा लिएको बताएको छ। विभिन्न मुद्दामा कैलाली जिल्ला अदालतबाट दोषी ठहर भए फरार रहेका 11 जना पक्राउ परेका छन्। यसरी पक्राउ पर्नेमा ठगी सम्बन्धी मुद्दामा 6 महिना कैद सजाय र 30,000 जरिवाना तोकिएको लम्की चुहा नगरपालिका 10 बस्ने
32 वर्षीय श्याम बहादुर चौधरी, बैंकिङ कसूर मुद्दामा 10 दिन कैद सजाय रहेका 1510 जरिवाना तोकिएको लम्कीचुहा नगरपालिका बस्ने राजबहादुर थापा, चेक अनादर मुद्दामा 2 महिना कैद सजाय र 2000 जरिवाना तोकिएको लम्कीचुहा नगरपालिका एक बस्ने केशवराज जैसी, लिखित सम्बन्धी कसूर मुद्दामा 5 महिना 15 दिन कैद तोकिएको लम्कीचुहा नगरपालिका 10 बस्ने खेमबहादुर चौधरी रहेका छन्। त्यसै गरी भोक्स समेत बोक्सी सम्बन्धी आरोप मुद्दामा 1 वर्ष कैद सजाय र 5000 जनै तोकिएको समेत टिकापुर नगरपालिका 7 वैदी बस्ने 27 वर्षीय माटा भन्ने सुनिल मिस्त्री, टिकापुर नगरपालिका 9 बौनिया बस्ने 24 वर्षीय हिरामोती डंगौरा थारू र सोही ठाउँ बस्ने 45 वर्ष कि लाली डंगौरा रहेको बताएको छ। टिकापुर नगरपालिका वार्ड नम्बर 6 स्थित राष्ट्रिय माध्यमिक विद्यालय नारायणपुर बेलुवामा ओल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा विकासका लागि युवा एकीबद्धता यार्ड धनगढ़ीले विद्यालय स्तरमा नागरिक आवाज तथा कर्तव्य समूह गठन गरेको छ। बाल बालिकाका शैक्षिक विकासमा सहयोग पुग्ने उद्देश्यले विद्यार्थी विद्यालय र अभिभावकको कर्तव्य समूह गठन गरिएको जनाएको छ। दलबहादुर बुढाको अध्यक्षतामा 11 सदस्यीय समूह गठन गरिएको हो, जसको उपाध्यक्षमा सरिता चौधरी, सचिवमा सीता कुमारी थारू, कौशिला चौधरी, आंगनु चौधरी, बीनु चौधरी, आशा चौधरी, सीता कडाइट, लीला कठाइट, विद्यार्थी अर्पण चौधरी र अम्बिका चौधरी सदस्य रहेका छन्। यसरी विद्यालयमा बाल बालिकाको भर्ना दर बढ़ाउन र बाल बालिकाहरूको समस्यालाई उजागर गरी समस्या समाधानको बाटो खोज्न सहयोग पुगोस् र समग्र शैक्षिक विकासमा समेत होस् भन्ने उद्देश्यले कर्तव्य समूह गठन गरेको समेत विकासका लागि युवा एकीबद्धता यार्ड ढनगरीले जनाएको छ। टिकापुरमा नगर अनुदान शिक्षक समितिको टिकापुर 9 वटै समेत वाडा कार्यालयमा ज्ञापन पत्र बुझाएको छ। नेपाल सरकारले श्रम ऐन अनुसार न्यूनतम तलब वृद्धि गर्न माग सहित ज्ञापन पत्र बुझाएको हो। ज्ञापन पत्र समेत बुझ्दै शिक्षकहरूको मागप्रति आफूहरू सकारात्मक रहेको वाडा अध्यक्षले बताएका छन्। हौस् त आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुनेछौ। तबसम्मका लागि यस समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: क्याश फिर्ता लिनु भए त
1: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com।
6: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र नागरिकता राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
7: शिविर सञ्चालन हुने स्थान वडा नम्बर 9 को कार्यालय भदौ 10-11 गते सम्म।
6: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
7: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
6: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485-018-88 98485-015-56 र 98486-13-434।
7: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
6: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-685-40-777। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
8: ल यति छिटो आमा बन्न लागेको त त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
4: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
9: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

शुन्नुभो महाराज परीक्षित अवयो श्रीमद भागवत माँ प्राण को दशम स्कंद अंतर्गत आइले कति कथा को वर्णन विस्तार करें शुभने संकित मान महाराज परीक्षित लाई सुखदीप ली बताओनु भो अब त्या देखनो प्रांत लौत राजन परीक्षित अब बाकी अंश को लागे तपाई के सुन्न चाहिए भक्षण सवन करना श्रद्धा खरीमा लो मेरो भगवान यस्तै यी प्रसंग को बीच में अघि के भएछ भन्नुहोला भनेदेखि अब त्यहाँ देखिनु उपरांत भगवान परमात्मा कृष्ण बाट एक दिन कृष्ण भगवान भेड़ा बाख्रा भई खेलने खेल खेल्दै हुनुहुन्थ्यो गयो त्यो देवास्त्र भन्ने दानव त्यसले गएर आक्रमण गर्यो भगवान देवास्त्रलाई जब लाल बाल गाई बाछा गोठाला थुनामा राखेर रहेछ त्यसको हत्या प्रभुले गरिदिनु भयो देवास्त्र मर्यो देवास्त्र मरिसकेपछि त्यसपछिबाट अर्को फेरि डर लाग्दो केसी भन्ने दानव राज गएको थियो केसीले भगवानलाई लात हान्न आँटेको थियो डर लाग्दो घोडाको रूपबाट त्यसको यालमा समातेर नाकको डाँडीमा घुसी ठोकेर त्यसको पनि हत्याकाण्ड तयारी गरिरहेको छु केसी सुदन भन्ने नाम पनि प्रभुको रह्यो अनि सबैजनाले प्रभु कृष्णका अत्यन्त मर्यादा प्रभावबाट भजन गर्दै कीर्तन गर्दै प्रार्थना गर्दै भन्न लागे हरे अति मनोरञ्जनात्मक प्रभावबाट कृष्ण भगवानको त्यस ठाउँमा बिन्ती

0: महाराज परीक्षित लाई सुखदेव ले बताऊ भो अब भगवान कृष्ण लाल बाल गाई बाछा गोठाला सारा तमाम को साथ में कार्यक्रम को रफ्तार को अंतिम घड़ी दिलाएर अहिले आफ्नो गतिले आफ्नो प्रस्थान को निमित्त जान लागेको बेलामा अहिले अक्रूर जी भगवान कृष्णलाई लिन साँझको प्रहरमा गोकुल शहरमा आइसकिसक्नु भयो भन्ने सम्बन्धको कथा यस देवट
1: जय बोल श्रीमद् भागवत महापुराण को
0: महाराज परीक्षित अब यो श्रीमद् भागवत महापुराण अहिले अक्रूर जी साँझको प्रहर पर्यो भगवान कृष्णलाई लिन गोकुलमा सवारी हुनुभयो मनमा तर्क वितर्क कुतर्क गर्दै अक्रूर जानु भएको छ जाने बित्तिकै काका भनेर सम्मान गर्ने हो कि जानु बित्तिकै ड्याम्मै पो हान्ने हो कि मलाई मार्न लिन आउने तै होइनस् भनेर पो हान्ने हो कि यही प्रकारको तर्क वितर्क कुतर्क गर्दै गर्दै गर्दै साँझको प्रहर पुग्यो अक्रूरजी जानुभयो अक्रूर पाल्नु भइसकेपछि भगवान वासुदेव परब्रह्म परमात्मा परमेश्वरको प्रार्थना भयो भजन भयो मनन भयो कीर्तन भयो बडा सम्मान गारदले उहाँको सम्मान गरे र अनि त्यहाँदेखि उपरान्त बडो मर्यादा रूपबाट उहाँको सम्मान मर्यादा गरिसकेपछि लौ त मेरो महाराज अहिले भगवानको सवारी र त्यसै प्रभावबाट मर्यादा पुरुष भगवानको ध्यान मनन कीर्तन श्री कृष्णको गरिसकेपछि अहिले सरासर प्रभु सवारी हुनुभयो कहाँ पाल्नुभयो प्रभु भन्ने विषयका लागि अहिले सरासर परमात्माको सवारी भयो अत्यन्त सुन्दर कक्षमा ध्यान भयो कीर्तन भयो मनन भयो कीर्तनको जब महिमाको वर्णन बढ्यो र अहिले साँझका प्रहरमा अक्रूरजी भगवान कृष्णचन्द्र परमात्मालाई लिनाका निमित्त गोकुल सराईले पहुँचदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट यो श्रीमद् भागवत महापुराणको दशम स्कन्ध पूर्वार्ध कथा कृष्ण भगवान प्रभु अहिले लाल बाल प्यारा गोपाल सम्पूर्ण नागरीहरूको अगाडि जब गाईको गोठमा धन्दा गर्दै हुनुहुन्छ र अक्रूर आइपुग्नुभयो गाईको गोठमा धन्दा गरेको बेलामा त त्यहीँ आएर सोध्नुभएछ साँझको प्रहर पुग्यो सूर्य अस्तै चल पर्वतमा पुगे कृष्ण बलराम आइपुग्नुभयो कृष्ण त्यतिखेर कस्तो हुनुहुँदो रहेछ भनेदेखि सानो बच्चो लामो जामा लगाएको फेता गुथेको गोबरै गोबर र भकरै भकराले पूर्ण भएको ए बाबु कृष्ण र बलराम कहाँ छन् नन्द बाबाको घरमा जाने बाटो कता भन्नुभयो कृष्ण भनेको

भने अयै बाहुनका छोरा बिहामा लाउँथे, हो कि होइन? बुढाबुढा बाहुनले हो भनेका छन्, अरूलाई थाहै छैन। त्यसै कारणले जामा यस प्रभावबाट अहिलेको जब छोरी मान्छेले लाउने म्यागसी भने यस्तै हो, त्यसो भनेपछि बुझ्छन् सबैले, नत्र के त्यो अहिले लाउँछन् नि त धोक्रे चियाको नि या त गाउन भन्न थालेर छन्, कहीँ नभएको बहन खप्ने छैन, दिनदिनै नाम फेरिया छन्, नाम फेर्दै फेरि ल्याइदिएर भएर होला। र राजा परीक्षित यही प्रकारले गर्दाखेरि यसरी भगवान्ले सारा सम्पूर्ण गर्न जब त्यो लगाएर गहना र गुरियाले परिपूर्ण भई भगवानको ध्यान भयो, मनन भयो, कीर्तन भयो, बडा सम्मान गरेर प्रभुको प्रार्थना गरे। र अहिले बलराम कृष्ण दुईजना यस किसिमबाट बसेको देखिसकेपछि, ओहो तपाईँ को हुनुहुन्छ भन्दा तिमीहरूलाई लिन आएको बाबु, म त तिमीहरूको काका पर्ने हुँ भन्नुभयो। त्यो लामो जामाबाट तर्सिनुभयो, ओहो के आश्चर्य हो यहाँ, यही प्रकारको तर्क गर्दै हुनुहुन्थ्यो। भगवान कृष्णचन्द्र परमात्माले गाई उपहार मामलीपट्टिको सोधपुछ पनि गरिबक्छु, सम्मान गारदले बलरामजीको तुति विन्ती गरे, ध्यान गरे, मनन गरे, कीर्तन गरे। अनि बलराम कृष्ण दुईटैले यस किसिमबाट बडा प्रेमसाथसँग लैन जानुहोस् हाम्रो मामा घरमा जाम भनेर घरमा लिएर जानुभयो। अनि नन्द बाबाजीले केलाई पाल्नुभयो त अक्रुजी, भन्दा तपाईँका घरमा बसेका कृष्ण बलरामलाई धनुर्यज्ञमा निमन्त्रणा राजा कंसले दिएको हुनाले लिन आएको, भन्दा हो हुन सक्दैन, मेरो बाबुलाई यो बच्चालाई किन लाने, भन्दा नारदका उपदेशबाट यी नभई हुँदैन भनेको हुनाले गाईका दुधै गयो गौत इत्यादि सारा सम्पूर्ण लिएर तपाईँहरू पछि आउनुहोला, अहिले म जाँदै गर्छु यिनलाई लिएर, भन्दा जान दिन हुँदैन भन्ने अक्रुरजी हुनुहुन्छ। अक्रुरजीलाई तिम्रो नाम अक्रुर होइन, तिम्रो नाम क्रूर रहेछ भन्न लागे, किनकि अर्काको प्रतिमा छेद गर्नेको नाम क्रूर पो हुन्छ, के को अक्रूर नै हो, एक आपसमा विरोधाभास भयो। अनि त्यसपछिबाट होइन होइन होइन, अब भगवान कृष्णचन्द्र परमात्मा परमेश्वरलाई लिन आएका अक्रूरको निमित्त सारा गोपिनीजनहरूले पनि विरोध गरे, विन्ती गरे सबले, हरे श्याम सुन्दर भगवान कृष्ण बलराम, श्याम सुन्दर भगवान कृष्ण बलराम, जान हुन्न मथुरामा चर्को।

जान हुँदैन भन्दै थिए। गाई रोयो, बाछा रोयो, बाछी रोयो, सारा टाँको छोडेर रोयो, हाकार पर्यो, हुकार पर्यो, चितकार पर्यो, जनजीवन अस्त व्यस्त भयो। भगवान परमात्मालाई, ए कृष्ण, ए मुरारी, ए मेरो भगवान हजुरलाई बारम्बार मेरो सहस्र कोटी प्रणाम छ मेरो परमात्मा, यही ध्यान गर्दै थिए। त्यस बेलामा अब अक्रूरले जब यस किसिमबाट जान जब अक्रूरले लिएर जान आँट्नु भयो भगवान कृष्ण अहिले विदाईको लागि तयारी हुँदा सारा जनमानसहरू जब आतंकित भए र अनि गाई पनि रुन लाग्यो, बाछा बाछी रुन लाग्यो, भयभरका सारा जनजीवन अस्त व्यस्त भएर रुन लागेको बेलामा अचानक पूर्व कृष्ण भगवान प्रभु जगतको नारायणको सान्निध्यमा अति प्रेमयुक्त स्वरमा, अति भजनयुक्त स्वरमा, अत्यन्त प्रेम र जब मनोरञ्जनात्मक प्रभावबाट विन्ती गर्नुभयो, ए कृष्ण मुरारी, हामीलाई छोडेर नजानुस् मेरो प्यारो मोहन भनेर सारा गाई बाछा गोठालाका साथमा गोपिनीहरू रोइरहेका थिए। भगवान भन्नुहुन्छ, गोकुल छोडी मथुरा जान हुँदैन, गोकुल छोडी मथुरा जान हुँदैन, जान्छु फन्चने राधिका हो लान।

0: महाराज परीक्षितलाई सुखदेवले बताउनु भयो, लौतरी शेषर सम्म कादी ऋषि प्रणालीहरू, भगवान कृष्ण अहिले गोकुल छोडेर मथुरा पट्टिको सवारी हुन लाग्यो, गाई रुन लागे, बाछा बाछी रुन लागे, टाँको छोडेर रुन लागे, आमा र बाबा रुन लाग्नु भयो, मेरो बाबा हुर्कायौ पढायौ ठुलो बनायौ, आज छोडेर तिमीले जान आँटो, कहाँ जाने हामी भन्दा मेरो बुबा मुमा धन्दा नमान्नुहोस्, तपाईँहरूका पासमा म झट्टै आउनेछु, यसका लागि अन्यथा छुइन भनेर भगवान कृष्ण रथमा चढ्नुभयो। गाई बाछा गोठाला डाँडको छोडेर हुन लागे, हाकार हुकार चित्कार जनजीवन अस्तव्यस्त। अहिले गोकुलबाट परमात्मा मथुरा पट्टिको लागिमा अक्रुरको पासमा गोकुल छोडेर सवारी भइसकी बक्स्यो भन्ने सम्मको कथा हे सद्यबाट।
1: जय बोलो श्रीमद् भागवत महापुराण।
0: सुन्नुभयो महाराज परीक्षित, अब यो श्रीमद् भागवत महापुराण अन्तर्गत अहिले दशम स्कन्दको पूर्वार्ध कथाको कति कथाको वर्णन विस्तार गरिन्छ। पूर्वार्धमा भनेदेखि यही जब लामो जामा अङ्ग भङ्ग प्रत्यङ्गको गोबर र भकारो, तर परमात्मा श्रीहरि आफ्नो घर दरबारबाट सवारी हुनुभयो। यस प्रभावबाट जब पाल्नु भएको थियो महाराज परीक्षित, यस अवस्थामा लाल बाल गाई बाछा गोठाला रुन लागे, कराउन लागे, हाकार प्रभु कार पर्यो, चित्कार पर्यो, अहिले परमात्मा कृष्ण सवारी हुनुभयो। जब प्रभु पाल्नु भएको थियो त्यसै बेलामा अत्यन्त मनोरञ्जनात्मक प्रभावबाट प्रभुको प्रार्थना भयो, सम्मान गारतले सम्मान गर्यो प्रभुको। बीच बाटोमा गइसकेपछि अक्रुरजी भन्नुहुन्छ, म त नुहाएको छैन बाबु, मध्याह भो नुहाउन जान्छु भन्नुभयो, स्नानको निमित्त कहाँ जानुस्, हामी त के को जब नियम कानून छैन भन्दा तिनलाई लिएर जान पनि बडा लजाउनु भएको थियो। बीच बाटोमा गएर स्नान गर्ने भन्दाखेरिमा हामी त त्रिकाली जब त्रिकाली चारकाली केही गर्दैनौ, हामीलाई काली थाहै छैन, हेर नुहाउनु पर्छ भनेर बीचमा गएर चुरुलममा पानीमा डुब्नु भयो। कालिन्दीको किनारमा डुबिसकेपछि यसो हेर्नुहुन्छ त कृष्ण र बलराम भित्र फेरि यिनको छाया पर्यो क्यारे भनेर फेरि जब डुबेर जब चुरुलममा हुनुभएको थियो, नन्द सुनन्द चन्न प्रचण्ड जय विजय सुशील पण्डित चारैपट्टिबाट बेरेको कृष्ण बलराम त्यही नै देख्नुभयो। धन्य नारायण, परमात्माको महिमा मैले देखेँ बुझेँ, यो मैले चिन्न सकिनँ भनेर अक्रुरले त्यो लामो जामाबाट आफू अल्झिएको र आफूले गल्ती गरिएको कुरालाई सारा स्वीकार गर्दै अक्रुरले भिन्ती गर्नुभयो। अक्रुर उभाछ न तोस्मयन्तम नारायण पुरुष माध्यमाभ्यम हेन्ना विजात दरबिन्द कोषाद ब्रह्मा विराशित शेष लोक, जलमा पनि हजुर, थलमा पनि हजुर, भित्र पनि हजुर, बाहिर पनि हजुर, विश्व ब्रह्माण्डमा हजुर नभएको कहीँ रहन्छ, यस्ता परमेश्वरलाई बारम्बार नम भन्दै अक्रुरले दुई पाउसमा तेह्र जब जब कृष्ण बलरामको विन्ती गर्नुभयो। महाराज परीक्षितलाई सुखदेवले बताउनुभयो अब त्यहाँ देख्नु उपरान्त अब के सुन्न चाहनुहुन्छ भनेर। सौन कालिका उपरमा पौराणिक सूतले नैमी सारण्य क्षेत्रमा भगवान प्रभु जानिन भनेर विन्ती गर्नेवाला अक्रुरलाई, त्यो ठिकै छ, तिमीले मलाई मार्न लिन आएको त्यो मलाई थाहा छ, राजाको नुन पानी खाइसकेपछि सोधै गर्नुपर्छ भन्ने कुरा पनि निर्णय कहिले नबिर्छ, तर ठिकै छ, यसमा अन्यथा छैन, तर म एउटा कुरा भन्छु। अक्रुरले यस प्रभावबाट आज्ञा गर्नुभयो, त मेरो भगवानहरू कुरा केही पनि होइन, समस्त जवजनले गर्नुपर्ने नीति रीति थिति र नीतिको सारा सम्पूर्ण प्रकारको नीति नीतिगत कुरो यो मैले यहाँलाई प्रस्तुत गरे, भगवानको भजन मनन कीर्तन निन्दा सारा सम्पूर्णको महिमा पनि प्रस्तुत गरे, र आखिरमा मुक्तिको लाभ ध्यानको प्रकरण जीवन मुक्तिको शैली यो पनि जब तिमीलाई मैले प्रमाण गरिदिन्छु महाराज, हेर अक्रुरजी, सत्यताको साथमा मलाई मार्नका लागि लिन आएको त्यो मलाई थाहा छ, तर पनि म यहाँ कुनै प्रकारले रिसराग तिर्सिसा म केही गर्दिन, तर म के भन्छु भनेदेखि एउटा कुरा कहिले नबोल भन्नुभयो भगवान्ले, तब तिमी राजाको नुन पानी खाइसकेपछि त्यो सोधै गर्नका लागि यसरी कसैले विश्वासघात गर्न पनि हुँदैन, यो सत्य कुरा छ, तिमी जाऊ भन्नुभयो भगवान, म सँगै जान्छु भन्नुभएको थियो, मलाई जानु पर्दैन, हजुरलाई त अहिले जब डरलाग्दो प्रकारका जब वीरहरूले मार्नका लागि तयारी भएका छन्, भगवान राजा कंसले धनुरेको न्युमा हजुरलाई मार्न तयारी भएको छ भन्दा मार्न सक्दैन, तिमी जाऊ घर, तिम्रो घरमा राजा कंसलाई मारेपछि एक रात बस्नका लागि आउनेछु भन्ने भगवानबाट हुकुम भयो। यस्तो प्रभुको वचन सुनेर लौ त मेरो नारायण अब म विदा हुन्छु भनेर रथ अगाडि सारेका थिए, मलाई रथ चाहिँदैन भनेर दाजुलाई भाइलाई भाइले दाजुलाई धकल लिएर हिलो छेप्ने र धुलो छर्ने गर्दै दाजुभाइ अगाडि बढी बक्सो जाँदा जाँदा जाँदा अल्ली पर पुगिसकेपछि एउटा जब धोबीले कपडा धोइरहेको रहेछ धोबीहरूले, ओ धोबीलाई हामी पनि मामाको घरमा जाने लौन कपडा धोइदिनु पर्यो भन्दाखेरिमा पहिलो सुन्दै सुनेन, पछि गएर मौरो ताक्यो, मौरो हुन्छ नि, मौरो हुन्थ्यो हुँदैन त्यो कपडा कुटा, त्यसै प्रभावबाट त्यही मुग्राले समातेर ठटाइदिनु भयो र आखिरमा त्यो मर्यो महाराज। त्यो को धोबी रहेछ भनेदेखि अघिल्लो जन्म रामका पालामा रामचन्द्र जस्तो लाजी पाजी जब यस्ता प्रकारले म लाछी हुँ कि अर्कासँग गइसकेको पति फिर्ता गरेर ल्याउने भन्नेवाला जो थियो त्यसलाई मारिदिनु भयो, अनि त्यसदेखि पछाडि अल्ली पर गइसकेपछि कपडाको पोको बोकेर जानुभयो, दान गर्दै गर्दै विपरीतका तरिकाले तलबाट लाउने माथिबाट माथिबाट लाउने तलबाट लगाएर विपरीतको तरिकाले सवारी हुनुभयो। अलि पर गइसकेपछि दमैले कपडा सिरहेको रहेछ। हो दमैलाई परिहारजी हामी मामाको घरमा जान लागेको लौ न कपडा सिलाइदिनु पर्यो भनेपछि हुन्छ साहेब राम्रोसँग फिटफाट गरेर आइरन प्रेस तारा सम्पूर्ण गरेर शरीरमा जब धार निकालेर लगाइदियो तिम्रो यस कृति जयलाभ सधैँका लागि रहिरहोस् है भन्ने वरदान टक्राउनु भयो। अनि अलि पर गइसकेपछि रङ्गद्वारमा परमात्मा प्रवेश हुने बेला भएको थियो। चारैपट्टिबाट सैनिकले बेर्यो। राजा कंसले ज्यादै नराम्रो सक्ना सपना देख्यो। धुरीको ध्वजा भाँचिएको अङ्ग बङ्ग प्रत्यङ्ग सारा जब जब फरफराएको आफ्नो घुँडामा चढेर दक्षिणपट्टि राज्यका टाइममा चम्पट कसिसकेको राजा कंसले ल मेरो भगवान जान्छु के अरे बुढी छाँड गतिलो छैन हिजो बेलुका सपनाले ओह्रालो लाए भन्दै थियो। तर आखिरमा रङ्गद्वारमा परमात्मा प्रवेश गरी बग्छु र सबभन्दा पहिला तीन ठाउँमा भाँचेकी कुप्री बुढी लट्ठी टेकेर आइरहेकी रहेछन् उताबाट। भगवान भन्नुहुन्छ हो हामी तिमी कहाँ जान लागेकी भन्दाखेरि महाराजन म त कंस राजाको राज दरबारमा चन्दन घोट्ने मेरो नाम त्रिवक्रा हो तीन ठाउँमा भाँचेकी कुप्री बुढी बाबु। अनि यो केले कि भन्दा चन्दन हामीले नै लाउनुहुन्छ भन्दा किन नहुने चन्दन दि भगवानले लाउनु भयो दाजुलाई लाइदिनु भयो र अनि त्यसपछिबाट सारा चन्दन लगाइसकेपछि त्यो किस्ती भैमा राखी

विक्रम संवत 2083 साल, भाद्र 10 गति बुधवार, भाद्र शुक्ल पक्ष को त्रयोदशी तिथि, अक्टूबर 26 तारीख 2026, नेपाल संवत 1146। आज को शुभ घड़ी में सामुदायिक रेडियो टीकापुर एफएम 101 मेघार्ज द्वारा प्रसारण होने आध्यात्मिक जागरण कार्यक्रम सुनी रहेका संपूर्ण आध्यात्मिक प्रेमी महानुभावहरुमा म महादेव भण्डारी को तर्फबाट कोटी बार नमस्कार प्रणाम। आदरणीय श्रोता महानुभावहरु, आज पनि केही शब्द को सहारा लिएर उपस्थित भएको छु। आध्यात्मिक र भौतिक, जो आध्यात्मिक र भौतिकलाई दुवै सिद्धान्तलाई चिन्दछ, आध्यात्मिकको परिभाषा र भौतिक वस्तु जो ऊर्जा दियो, जो उत्पत्ति गर्यो, आखिरमा आध्यात्मिक त्यही नै परमात्मा हो, जो तीन लोक को त्रिलोकी नाथ जसलाई भन्दछन्, जो तीन लोककै प्रकृतिहरूलाई कृतिहरूलाई उत्पत्ति गरेर संरक्षण गरेर शक्ति पनि दिएको छ, सोही परमात्मा हो। त्यसर्थ परमात्मालाई चिन्नको लागि, जान्नको लागि, अनुभूति गर्नको लागि, किन परमात्मा सबैको प्रिय भएको हुनाले परमात्मातिर चित्त सबैको छ, तर मार्ग नजान्नसम्म मान्छे अनेक अर्थमा अनेक स्थानमा गएर परमात्माप्रति ध्यान गर्दछन्। त्यसैले परमात्मा सर्वत्र भए तापनि जस्तै प्रकारले कस्तुरी बसे कुण्डल मही मृग ढुँडे वन मही, ऐसे घटघट मि राम दुनिया जाने नाही। परमात्मा ईश्वर प्रत्येक घटमा छ, सर्वव्यापी छ, अविनाशी छ, नाशै हुँदैन, सृष्टिको उत्पत्तिदेखि अन्तसम्म छ, तर त्यो प्रत्येक शरीरको कण कणमा छ, रूम रूममा छ, जो नभइकन न आँखा देख्न सकिन्छ, न कानले सुन्न सकिन्छ, न खुट्टाले हिँड्न सकिन्छ, न हातले समाति सकिन्छ। त्यसलाई कविले भनेका छन्, पग बिन चलोइन, सुनै बिनु काना, कर बिन कर्म करै विधि नाना, अनन रहित सकल रसभोगी, बिन वाणी भक्ता बड योगी। त्यो परमात्मा हो जो नभइकन यो संसारमा केही पनि वस्तु को न शुरूआत हुन्छ, न त्यो को भोग कसैले भोग्न सक्दछ, परमात्माकै कृपाद्वारा उत्पत्ति भएको हुन्छ। यसै सन्दर्भमा एक दिन सौनकी ऋषि अंगिराको आश्रममा पुगे जब नम्र भाव भई ऋषि सौनकले जिज्ञासा राखे, तब यस्तो कौन होला ऋषिवर जुन जानिसके यहाँ अन्य जान्नुपर्ने यस संसारमा रहँदैन कुनै त्यहाँ। यस्तो कुरा सुन्दा सौनकजीले भन्छन्, अंगिरा त्यहाँ सुनि लेऊ, अब सौनक तिमीले भन्छौ संक्षेपमा, यहाँ जसको आदि र अन्त छैन, जसको कोही छैन रूपगुणहरू, जसलाई विकार गरिसक्ने जगतमा छैनन् कुनै चिजहरू, आगोले पनि जलाउँदैन जसलाई, पानीले भिज्दैन जो, हावाले पनि उडाउँदैन जसलाई, शस्त्रले काटिन्न जो, भौतिक दृष्टिले देख्न जसलाई सक्दैन कोही त्यहाँ, तीन लोक नौ प्रकृतिको सम्पूर्ण शक्ति छ जो। यस्तो पूर्ण शक्ति परमात्माहरूलाई पहिचान जसले गर्यो,
सोही पुरूषले जानकारी पूर्ण पायो, संसार सागर तर्यो। उनले जानकारी पायो, सोही पुरूष संसार सागर तर्यो। सोही परमात्माको जानकारी भई सके हे सौनकजी, यहाँ सोही भित्र सबै पाइसकेपछि अन्य जान्नलाई त्यहाँ बाँकी रहँदैन। हे सौनकजी, तीनै लोक व्यापक छ, जो सोही जान्नलाई सोही जनाई देवर दिएर पार तराउने एउटै सद्गुरु हो, जो सत्यलाई सत्य भनेको ईश्वर हो, गु भनेको अन्धकार, रू भनेको प्रकाश, सत्यलाई जनाई दिने जो पुरूष हो त्यो नै सद्गुरु हो। मान्छेका त अहिलेको मात्रै जन्म छैन, यस्ता जन्म अघि बिते हुन्, कति उद्योग भयो, कति पत्नी पुत्र शरीर दौलत भया जन्मै पिछेका, कति कति भया कति भया, डुल्दै गर्व र कुम्भी पापहरूमा हरदम उभिन्न मुख, भोग्दै कीट पतंग पंक्षीहरूका 84 लाखौं दुःख, अहिले बल्ल मनुष्य भइकन यहाँ जन्मिरहेछौं हरे, यस बेला पुरस्कार त केही नगरे पर्नेछ धोका भरे। श्री नारायणको दया हुन नगई सत्पुण्य धेरै नभई, यस्तो मानिस देह यही जगतमा पाइन्न भाग्य नभई। यो भाग्यले बनेको शरीर हो 84 लाख, यो नि हाम्रा कैयौं जन्म भया कैयौं थरीका हाम्रो चेहरा भया, कैयौं जातमा विभाजित भए 84 लाख यो नि भन्नु कम्ती होइन। त त्यो जन्मलाई भोगेर आएको मनुष्य जन्मको अन्तिम लक्ष्य भनेको मानवता अर्थात मानिस भएर परमात्मा ईश्वरलाई, जो जन्मदाता, जो परमपिता परमात्मा ईश्वर हो, यसलाई जान्नु मानिसको परम लक्ष्य हो। अरूलाई अरू जन्ममा यो अन्तिम जन्म भएको हुनाले यही जन्मलाई नै ऋषि मुनिले औँल्याएका छन्। परमात्मा एक हो, परमात्मालाई जान्नु, परमात्मालाई चिन्नु यो सर्वोपरि हो भनेर भनेका छन्। त्यसर्थ परमात्मा 2, 4, 6 हुँदैन, परमात्मा एक हो, जसको रूप छैन, रंग छैन, केही पनि छैन, सोही परमात्मा हो, जो नभइकन मान्छे केही गर्न सक्दैन, कुनै वस्तुलाई समात्न सक्दैन, खान सक्दैन, बोल्न सक्दैन, अघि विन्ती गरियो। त्यो परमात्माको पहिचान गर्नको लागि मान्छे अनेक प्रयत्न गरेका हुन्छन्। कोही जंगलमा बसेर तपस्या गरिरहेका छन्, कसैले लुगा कपडाई लुगै परिवर्तन गरेर केशलाई पालेर अनेक भूषण बनाएर भक्ति गरिरहेका छन्, कसैले तीर्थस्थानमा गएर मात्रै भक्ति हुन्छ भनिरहेका छन्, कसैले याग यज्ञ अरूमा भक्ति छ भनेका छन्। तर समयका सद्गुरुले भन्नुहुन्छ, बिन देख मन मानत नहीं, बिन मन माने प्यार नहीं, बिन पार प्यार न हो पावे भक्ति, बिन भक्ति नहीं या पार नहीं, जब देखा तब गावा, गावा त फल पावा। देखेकै छैन त्यसको लागि क्या क्या गाउने, पहिले देख जान अनि गाओ, जति भजन कीर्तन गर्दछौ गर, परमात्मालाई पहिले चिन, त्यो परमात्मा सर्वव्यापी छ। त्यसै अर्थ फेरि सद्गुरूले अवतार वाणीको शब्दमा भन्नुहुन्छ, कुनै गृष्टि त्याग्न पर्दैन, गृष्टि त्याग्नै पर्दैन, गृष्टि त्यागेर मात्रै भक्ति हुँदैन। पहिले तिमी यो शरीरलाई जस्तै राजा जनकलाई तत्व ज्ञान दिने रमे रामको अनुभूति गराउने बेला 14 वर्षका ऋषि अष्टवक्रले पहिले तन मन धन तीनै वस्तु तीनै चीज तपाईसँग भएको त्याग्न सक्नुहुन्छ हृदयबाटै भन्दा, उनले दरबारैबाट निक्लेर अगाडि बढ्न लाग्दा त्यहीँ रोकेर घोडामै
चढ्ने अवस्थामै रोकेर तत्व ज्ञान दिए। गुरु नभइकन कसैको पनि केही चल्दैन, त्यसैले अष्टवक्र ऋषिबाट ज्ञान पाएका हुनाले विदेही राजा जनक भन्ने एकमात्र राजा जनक छन्। सोही प्रकारले प्रत्येक युगमा गुरूबाट ज्ञान लिएर मात्रै जानकारी हुन्छ। तन्मन्दन परमात्माको मानेपछि संसारमा अनेक किसिमको मान्छेको थरी थरीको वर्ण छ, थरी थरीको जात छ, त्यसलाई पनि सबै परमात्माकै सृष्टि हो भन्ने बुझेपछि र त्यो बुझिकन अलिकति अगाडि बढेपछि फेरि गुरूजी भन्नुहुन्छ, जगमे रहो गृहस्थी बनके कोही भेष बनाना नहीं, साधु बनके भीख मंगना ये सच्चा व्यापार नहीं, कर्म करो सेवा धारो भूपर बनना भार नहीं, प्रभु इच्छा को शंकर मानो मोना अपना भटकाओ न, कई अवतार गृहस्थी अति उत्तम छोड़ो वन में जाओ न। गृहस्थी अति उत्तम हो, वन कहीं जानु पर्दैन, घर परिवार संग बस, परिवार को संरक्षण कर र भगवान परमात्मा ईश्वर अविनाशी सर्वघटवासीलाई पहिचान गर, तिमी भजन कीर्तन गर, जो श्वास श्वास स्मरण गरो वृथा श्वास नखोए, क्या भरोसा यस श्वासको आउनु हो या नहोए, प्रत्येक श्वासमा परमात्मा छ, प्रत्येक श्वासमा जो परमात्माले यो दिइरहेको श्वास छ यसलाई चिन। सद्गुरुदेवले भन्नुभएको छ भने एक कवि ऋषिले भनेका छन्, ये शरीरकाई शरीरलाई एउटा बंगला शरीर को भन्नुभएको छ, बंगला खूब बने महाराज जिसमे नारायण बोले, यस बंगला का दस दरवाजा बीच पवन का खम्बा, आओ त जाओ त कोही नै देखाइए बड़ा अचम्बा। हामी बिस्तरामा सुतिरहेका अवस्थामा हामी कहाँ कहाँ देख्छौं, सपना देख्छौं, फेरि यो पुनः आत्मा आफ्नै स्थानमा आएर शरीरलाई जीवित पारेर हामी निन्द्राबाट बिउजन्छौं र त्यस बेला आओ त जाओ त कोही नै देखाए बडा अचम्बा, बडा अचम्म छ। अब यो शरीर बन्यो क्या त, म त भन्छु मेरो शरीर भन्छु, कहिले काहीँ म भन्छु, अन शरीर क्याले बन्यो त, तीन गुण कि इट बने, रजतम सतगुण, पाँच तत्त्वका कारण आकाश अग्नि वायु पृथ्वी पानी, छत्तीसकै छाता छताई बहत्तर बन्या कंगुरा, 368 चुनाव लागे तबै बिहा चौफेरा, शरीरको वर्ण। त्यसैले यो 32 जो 72 कंगुरा, हामी 72 कोठा पनि कहिलेकाहीँ भन्छौँ मुटुमा, र त्यहाँ ती प्रत्येक मनस्थितिलाई कन्ट्रोल गरिकन मन चित्त अहंकार सबैको निवास स्थान र स्वयं परमात्मा आत्मरूप परमात्माको त्यहाँ निवास स्थान नभइकन यो शरीर जीवित रहँदैन, शरीर जीवित रहने नै परमात्माको कृपा हो। जस्तै प्रकारले हाम्रो घरमा प्रत्येक घरमा बत्ती छन् तर ट्रान्समिटरमा यसको लाइन छ, त्यहाँ मात्रै लाइन कटिसक्यो भने हाम्रो घरका बत्तीको क्या मतलब, त्यसै प्रकाश हुन सक्दैन। सोही प्रकारले परमात्मा ईश्वरले जीवित राखेको शरीर जब परमात्माकै कृपा भएर परमात्माकै अंश आत्मालाई यसको बटन दाबिना साथ यो शरीर मुर्दातुल्य हुन्छ, न मरन्छु न मेरो रहन्छ, यो सम्झेर परमात्मा ईश्वरलाई जानेर जनले श्वास श्वासमा परमात्माको स्मरण गर्दछ, उही नै पूर्ण अन्तिमसम्म नाना किसिमको जन्म नभोगेर परमात्मामै लिनुहुन्छ। जस्तै प्रकारले साना नदीहरूको पानी जो समुद्रमा परिणत भएको हुन्छ ऊ तुरन्त पुग्छ, त्यस्तै प्रकारको यो आत्माले पनि परमात्माको पहिचान हुन्छ, न त्यो जन्म मरणको चक्करमा रहन्छ न केही रहन्छ। त्यसरी परमात्मा नै सर्वश्रेष्ठ हो, जुन परमात्मालाई आज संसारमा कसैले परमात्मै छैन, परमात्मा हुँदै होइन प्रकृति हो भनिरहेका छन्,
कसैले परमात्माको अनेक ठाउँमा खोजिरहेका छन् र जो भौतिकवादलाई मात्रै मान्ने केही मानवहरू परमात्मै छैन, परमात्मा छँदै छैन, सर्वश्रेष्ठ आफू हो भन्छन्। तर जति बेला शरीर दुख्दछ, केही शरीरमा केही बाधा विघ्न हुन्छ, त्यति बेला मेरो शरीर दुख्यो, मेरो सारा दुख्यो भन्छन्। तर म को हुँ र त्यो त मेरो पो दुख्या रहेछ, म त परमात्माको अंश रहेछु, त्यति बेला ध्यान कसैलाई हुँदैन। त्यसर्थ परमात्मा नभइकन यो संसारमा केही पनि एक पात पनि हिल्न सक्दैन, कुनै बिरुवामा नयाँ पालुवा हुन सक्दैन, कुनै बिरुवामा फल प्राप्त हुन सक्दैन। सब परमात्माले गरेको सृष्टिमा यो सबै प्राणी जातको लागि अन्तमा प्राणी भन्दा पनि श्रेष्ठ मानव जातिको लागि नै उत्तम परमात्माले गरिदिएको छ। जो मानिसै भगवान होइन, भगवान छैन, भगवान महुकै भनिरहेका छन्। यो कलियुगमा मात्रै नभइकन यस्तो कुरा पहिले सत्य त्रेता द्वापरमा पनि प्रत्येक युगमा भनिआएका हुन्। रावणले म मात्रै भगवान हुँ, म त्यो वनवास भन्ने रामकै भगवान हुन्छ भने निन्द्रा गरे, अन्तिममा त्यो फल भोगे। कंशले कस्तो विधि गर्यो, अन्तमा फल भोग्यो। हिरण्यकश्यपले नारायणको नाम लिँदा आफ्नै छोरालाई मार्न तयार भए, अन्तिममा त्यो फल हामीले सुनेकै छौ। त्यसर्थ भगवानको जो विरोध परमात्मा छैन भन्दछ, ऊ नै गुरूमत अथवा मानवीय मत नभइकन दानवीय मतमा जान्छ। म अधिक समयको सहारा नलिकन आजका प्राविधिक मित्र छविलालजीलाई धन्यवाद दिँदै दुई लाइन भजन राख्ने इच्छा गर्दै म आफ्नो शब्दलाई यहीँ पूर्ण विराम दिन्छु। नमस्कार।